लागू हुने छैन। यसले राष्ट्रपति ट्रम्पलाई निर्णय गर्ने तजविजी अधिकार मात्र प्रदान गर्दछ। यसअघि नै अमेरिकाले रूसी तेल खरिद गर्दै आएका कारण भारतीय सामानमा अतिरिक्त 25% कर लगाइसकेको छ, जसका कारण कतिपय भारतीय उत्पादनमा करको दर 50% पुगेको छ। यद्यपि भारतले आफ्नो राष्ट्रिय हित र ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै रूसी तेल आयात कायमै राखेको छ, यसैबीच अमेरिकी संसदहरू बीच नै यो कदमले रूसलाई रोक्नुको सट्ट व्यापार युद्ध भत्काउने र भारतसँगको सम्बन्ध बिगार्न सक्ने भन्दै विरोध समेत शुरू गरेको छ। सिनेटबाट पास भएको यो विधेयकमाथि यही अगस्त 31 अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा छलफल हुनेछ। त्यहाँबाट पारित भई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यो कानून बन्नेछ। एसियन क्रिकेट काउन्सिलले एसिसीले एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको छ। आगामी 31 गतेदेखि मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि एसिसीले शनिबार खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका अनुसार नेपालले पहिलो खेल सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्नेछ। प्रतियोगितामा 10 टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई 2 समूह विभाजन गरिएको छ। नेपाल समूहको साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्। नेपालले समूहको 2 खेल सेप्टेम्बर 3 बहराइन, 3 खेल सेप्टेम्बर 5 मलेसिया, 4 खेल सेप्टेम्बर 7 हङकङसँग खेल्नेछ। समूहमा शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछ। यस प्रतियोगिताको शीर्ष 3 टोलीले सन् 2027 बंगलादेशमा हुने 1 दिवसीय एसिया कप स्थान बनाउनेछ। नेपाल खेलकुद पत्रकार महेश गण्डकीले गण्डकी प्रदेश खेलकुद परिषद गाफेले आर्थिक वर्ष 2081-82 का लागि गरेको पदक वितरणमा सरम लापरवाही र मिलीमतो भएको आरोप सहित छानबिनको माग गरेको छ। मञ्चका अध्यक्ष महान बहादुर घर्ती, एमबी आस्था र महासचिव

पुरस्कृत भएको तथ्य सार्वजनिक हुनु गम्भीर र अमर्यादित भएको महसको ठाउँ छ। खेलकुदले अनुशासन, निष्पक्षता, इमान्दारिता र नैतिकताको अभ्यास सिकाउने भए पनि त्यही मूल्य संरक्षण गर्ने जिम्मेवारमा रहेका व्यक्तिहरूको बाट नै विधि र प्रक्रियाको उल्लंघन हुनु समग्र खेलकुद क्षेत्रकै लागि दुखद भएको विषय मञ्चले जनाएको छ। मञ्चका अनुसार खेलाड़ीको मनोबल बढ़ाउन, खेलकुदहरूको विकास गर्न र संस्थागत सुशासन कायम गर्ने नेतृत्वबाट उच्च नैतिक आचरण अपेक्षा हुन्छ। यस्तो विपरीत हुने गतिविधि खेलकुद क्षेत्रप्रति आम नागरिकको विश्वास कमजोर पार्न सक्ने चेतावनी समेत मञ्चले दिएको छ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। बत्तीसौं विश्व आदिवासी दिवस शुक्ला गण्डकीमा विभिन्न कार्यक्रम गरी मनाइँदै ग्यास वितरणको अभाव बुझ्न मन्त्री यादव स्थलगत अनुगमन। ग्यास अभाव कायमै सरकारको सक्रियताले पनि सुध्रिएन बजार। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन मानव अधिकार आयोगको निर्देशन। साढे दुई दशकदेखि चल्न थाल्यो एउटा कपड़ा उद्योग। नयाँ खोज सोचभन्दा एक करोड़ वर्ष अघि नै जीवमा प्रजनन शुरू भएको निष्कर्ष। आठ राजनैतिक दलद्वारा अग्रगामी मोर्चा घोषणा। लमजुङमा जीव दुर्घटना सातजना घाइते। सार्वजनिक विधाको दिनमा पनि तनु प्रशासनद्वारा सेवा प्रदान। रोपाटुङमा 37,000 पर्यटक, 47,000 आमदानी। रूसी तेल खरिदकर्ता देशमाथि 100% कर लगाउने अमेरिकी विधेयक पारित। एसीसी प्रिमियर कपमा नेपालको पहिलो खेल साउदीसँग। र गण्डकी खेलकुद पदक वितरणमा मिलेमतको आरोप थामिन गर्न खेलकुद पत्रकार मञ्चको माग।

0: हवस् हामीलाई दिन्जेलसम्म नै साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै मरिमा पनि बिदाउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल news@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, सेरिजाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
4: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोगु बस पार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगोगु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।

0: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौड़ा भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846607645।
1: दुर्गा कपड़ा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856607527 र 9864435031।
5: सबैले दिपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
7: दीर्घायु फर्निचर शोरूम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर शोरूम दुलेगौडा त नहुँ,
7: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765 मोबाइल नम्बर 9840601268।
6: 9860602068।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 6 बज्यो।
3: हेटौडा कपड़ा उद्योगमा लूम चल्न थाल्यो, प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी।
4: मनसूनमा अलनिनो प्रभाव नगण्य, रूपाई अन्तिम चरणमा, काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँमा वर्षा, तराईमा अब केही दिन गर्मी बढ्ने।
3: इरान र ओमान बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक, अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग।
4: र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01590169, मोबाइल 97072540899।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। अहिले देशैभर खाना पकाउने एलपी ग्यासको अभाव छ, त्यसै कारण सर्वसाधारण दैनिक जीवनमा शास्ति खेप्न बाध्य छन्। बजारमा ग्यास सिलिण्डर सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको हो। वैकल्पिक इन्धनको प्रयोग बढ़े पनि त्यसले सबैको आवश्यकता पूरा गर्न भने सकिरहेको छैन। इण्डक्सन चूलो वितरणमा सहुलियत दिने र बिजुलीको उपयोगतर्फ सर्वसाधारण आकर्षित गर्नेतर्फ सरकारको ध्यान पुगिरहेको छैन। उल्टै 50 युनिट भन्दा बढ़ी बिजुली प्रयोग गरे 5% कर सरकारले थोपारेको छ। आर्थिक वर्ष 82-83 झण्डै 4 खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क छ। हरेक वर्ष पेट्रोलियम पदार्थ आयातमा अरबौं रूपियाँ खर्च भइरहेको छ, तर स्वदेशमै उत्पादन भएको बिजुली भने प्रसारण पूर्वाधारको कमजोरी, सीमित आन्तरिक खपत र विद्युत खरिद व्यवस्थापनको कारण पूर्ण रूपमा उपयोग हुन सकिरहेको छैन। उद्योगहरूले पर्याप्त बिजुली नपाएको गुनासो गरिरहेका बेला बर्खायाममा उत्पादन भएको विद्युत समेत खेर जाने अवस्था देखिएको छ। एकातिर महँगो विदेशी इन्धन आयातमा निर्भरता बढ़दै जाने, अर्कोतर्फ स्वदेशी स्वच्छ ऊर्जाको उपयोगमा कड़ाई हुने वर्तमान अवस्था ऊर्जा नीतिको विरोधाभासका रूपमा देखिएको छ। विज्ञहरूले पेट्रोलियम पदार्थको आयात घटाउँदै विद्युतको आन्तरिक खपत बढ़ाउने नीति अब अपरिहार्य रहेको बताएका छन्। ऊर्जा मन्त्रालयले भने सरकारले खपत बढ़ाउन लागिरहेको बताएको छ। इपानका अनुसार अहिले 4,300 मेगावाट विद्युत उत्पादन भइरहेको छ, जसमा 3,500 निजी क्षेत्रले उत्पादन गरिरहेको छ भने 800 मेगावाट सरकारी स्वामित्वका कम्पनीको योगदान रहेको छ। ऊर्जा मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा लगभग 600 मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोड़िँदैछ, जसमा 40 मेगावाट सरकारी आयोजनाको हुनेछ भने बाँकी निजी क्षेत्रका आयोजनाको बिजुली थप हुनेछ। विद्युत खपत बढ़ाउने तरिका सहित आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ। गाड़ीको प्रयोग विस्तार गरी सार्वजनिक तथा निजी यातायातलाई विद्युतमा रूपान्तरण गर्ने, ग्यासको सट्टा विद्युतीय चूलो अर्थात इण्डक्सन लगायतको प्रयोगलाई प्रोत्साहन गर्दै सहुलियत दर र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने, उद्योगलाई भरपर्दो र निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरी डिजलबाट चल्ने उद्योगलाई विद्युतमा रूपान्तरण गर्न प्रेरित गर्ने, प्रसारण लाइन सब स्टेशन र ट्रान्सफर्मरको क्षमता विस्तार गरी उत्पादित विद्युत खेर जान नदिने, बिजुली खपतमा सरकार अनुदार शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
4: साढे 2 दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योगको मर्मत सम्हार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि लुम अर्थात तान सञ्चालन गरेर शनिबार हिजो प्रारम्भिक उत्पादन परीक्षण गरिएको हो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालय काठमाडौँले उद्योग परिसर सरसफाई मेसिनहरूको प्रारम्भिक मर्मत गर्नका साथै उद्योगको लुम परीक्षण सञ्चालन गरेको हो। नेपाली सेनाको उत्पादन निर्देशनालयका झण्डै 40 जना प्राविधिक र विभिन्न दर्जाका सैनिक 40 दिनदेखि उद्योग सञ्चालनका लागि खटिएका छन्। हेटौँडा कपड़ा उद्योगको मर्मत सम्हार गरेर सञ्चालन गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले बताउनुभयो। उद्योगमा पुराना मेसिन मर्मत गरी हिजो सफल परीक्षण उत्पादन शुरू गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले बताउनु भएको छ। सरकारले असार 18 हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढ़ेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसै वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ। यसैबीच सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियान पछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफा हुन थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमानदार प्रयास, कानून कार्यान्वयन र टीमवर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। आजका पत्र पत्रिकामा खबर छ।
3: प्रशान्त महासागरमा अल्निनो प्रणाली बलियो भइरहेका बेला नेपालमा त्यसको प्रभाव तत्कालका लागि नगण्य देखिएको छ। प्रशान्त महासागरमा अल्निनो प्रणाली बलियो वा कमजोर हुँदा त्यसको वातावरणीय रूपमा वैश्विक तथा क्षेत्रीय प्रभाव पर्ने गर्छ। मनसून उच्च अवस्थामा रहेको नेपालमा अल्निनोको प्रभाव नगण्य रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमी हरिप्रसाद दाहालले मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि अहिलेसम्म सन्तोषजनक नै रहेको जानकारी दिनुभयो। महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक छ। प्रशान्त महासागरमा बलियो बन्दै गएको अल्निनोको प्रभाव यता कम हुनुमा अरेबियन सागर र बंगालको खाड़ीबाट आइरहेको मनसूनी वायु र जलपाष्पको उच्चता कारण रहेको दाहालको अनुमान छ। यूरोप र अमेरिका क्षेत्रमा भने अल्निनोको प्रभाव बढ़ी परिरहेको अनुमान विश्व मौसम संगठन र अमेरिकाको क्लाइमेट प्रिडिक्सन सेन्टरले औल्याएको छ। आउँदा दिनमा अल्निनोले विभिन्न क्षेत्रमा अधिक प्रभाव पार्ने सम्भावना कायमै रहेको विगत केही दिन यता सार्वजनिक तथ्याङ्कले देखाएका छन्। मनसूनमा अल्निनोको प्रभाव नगन्ने शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच रासायनिक मलको अभावका बीच यसपालिको धान रोपाई मैझारै हुन लागेको छ। कृषि विभागका अनुसार अस्ति शुक्रबारसम्म देशभर 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। अरू प्रदेशमा पनि रोपाई सकिने चरणमा छ। विभागका अनुसार कोशीमा 93.69%, मधेसमा झण्डै 95%, बागमतीमा 97.87%, गण्डकीमा 95.57%, लुम्बिनीमा 97.37% र कर्णालीमा 96.82% रोपाई सकिएको छ। यसपालि कुल 13,70,062 हेक्टरमा रोपाई हुने अनुमान रहेकोमा अहिलेसम्म 13,16,039 हेक्टरमा रोपाई सकिएको विभागले जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: यस्तै अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै इलाममा 67 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा केन्द्रित बनेको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ। यो क्रम भोलिसम्म नै रहने अनुमान गरिएको छ, तर ठूलो वर्षा भने हुने देखिँदैन। यसैबीच मौसमविद उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ़ने अनुमान छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकाले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ।
3: काया कैरनमा काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556 94 33 4 93 5 55।
9: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को पानी लाग्छ।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति, विद्युतीय चुलोका लागि छैन सहुलियत, बिजुली खपतमा सरकार अनुदार, नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौड़ा कपड़ा उद्योगमा लूम चल्न थाल्यो, प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी, मनसूनमा अल्निनो प्रभाव नगण्य, रोपाई अन्तिम चरणमा, काठमाण्डु उपत्यका सहित धेरै जसो ठाउँमा गैराती वर्षा, तराईमा अब केही दिन गर्मी बढ़ने लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग, काठमाण्डु उपत्यकामा बढ़दो ट्राफिक जाम सुधार तथा अव्यवस्थित यातायात व्यवस्थापनको लक्ष्यसहित सरकारले 25 वर्षे काठमाण्डु उपत्यका शहरी यातायात गुरूयोजना तयार पारेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा तयार गरिएको यो काठमाण्डु उपत्यकाको चौथो शहरी यातायात सुधार योजना हो। यसअघि पनि जाइका र नेपाल सरकारको सहकार्यमा 3 यस्तै योजना बनेका थिए, तर ती योजना प्रभावकारी रूपमा कार्यान्वयन भने हुन सकेनन्। अहिलेको महत्वाकांक्षी योजना पनि व्यवहारमा लागू हुन्छ कि हुँदैन भन्नेमा धेरैको चासो र शंका छ। पछिल्लो नयाँ गुरू योजनामा के समेटिएको छ र कार्यान्वयनको आधार के छ भनेर साथी कृष्ण शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साललाई सोध्नु भएको छ।
13: यो गुरू योजना 25 वर्षको छ। सन् 2026 देखि 2050 काठमाडौँ उपत्यकामा यातायात व्यवस्थामा सुधार गर्नको लागि ल्याइएको एउटा मसुदा पत्र अवधारणा हो। यस अन्तर्गत अल्पकालीन सन् 2030 मध्यकालीन 2040 र दीर्घकालीन 2050 लक्ष्यहरू निर्धारण गरिएको छ। उपत्यकाको समग्र यातायात व्यवस्था प्रणालीलाई सहज, सरल, छिटो छरितो बनाउनको लागि ल्याइएको यो गुरू योजना जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी जाइकाको सहयोगमा निर्माण भइरहेको छ। यो अहिले मसौदा मात्र हो। अब यसमा सरकारवालाहरूसँगको अन्तर्क्रिया, सुझावहरू संकलन गरेर आवश्यकता अनुसार परिमार्जन गरी मन्त्रालयबाट निर्णय गरी क्याबिनेटमा स्वीकृतिको लागि पठाइने कार्यक्रम रहेको छ।
14: यो कुराकानी सुनिरहँदा त्यो योजनामा चाहिँ सबैभन्दा बढी महत्वाकांक्षी उल्लेख्य योजना के छ, लक्ष्य के छ भन्ने पनि आउला, यसबारे पनि प्रश्न पारिदिनुहोस् न।
13: यसमा संक्षेपमा भन्दाखेरि यसमा काठमाडौँ उपत्यकाको पूर्वदेखि पश्चिमसम्मको एउटा र उत्तरदेखि दक्षिणसम्मको तीव्र गतिमा सञ्चालन गरिने साधनहरूको लागि व्यवस्था गरिने भन्ने खालको कुरा छ। त्यसै गरी उत्तरदेखि दक्षिणसम्म छ भने रिङ रोड, अहिले चलिराखेको रिङ रोडमा बिआरटी शीघ्र बस सञ्चालन सेवा ल्याएर त्यो एउटा सुधार गरिने कार्यक्रम पनि रहेको छ।
14: यो मेट्रो रेल सेवा सञ्चालन भन्ने प्रसंग त्यसै अन्तर्गत जोडिएको हो कि? अर्थात्
13: मेट्रो पनि सञ्चालन भनेको त्यो पूर्वदेखि सूर्यविनायकदेखि यहाँ रत्नपाटसम्म मेट्रोको सम्भाव्यता अध्ययन गर्ने भन्ने खालको कुरा पनि यसमा रहेको छ।
14: हजुर, यसमा पक्कै पनि अत्याधुनिक प्रविधियुक्त र नयाँ तरिकाले योजना निर्माण गरिनेछ भन्ने कुरा बुझिन्छ। यसैमा पनि यस हिसाबले कार्यान्वयन हुन्छ नै भन्ने आधारहरू के छन्?
13: सर्वप्रथम त गुरू योजना मास्टर प्लान सबै सरकारवालाहरूको सल्लाह सुझाव अनुसार तयार गरिने हुँदाखेरि मन्त्रालयले यसलाई अन गरेर क्याबिनेटबाट स्वीकृति भयो भने अब यसको लागि आवश्यकता अनुसार स्रोतहरूको खोजी गर्ने, दाता राष्ट्रहरू खोजी गर्ने, संघ संस्था खोजी गर्ने, कुन मोडेलमा सञ्चालन गर्ने भन्ने खालको कुरा दोस्रो चरणमा रहेको छ। सरकारवाला तपाईँ हामी सबै सर्वसाधारण सबैले सुझाव दिन पाउने व्यवस्था गरिन्छ। त्यसमा अब ईआईए जस्तै एउटा वातावरणिक प्रभाव मूल्याङ्कन जस्तै त्यसको गर्दाखेरि पनि त्यसको प्रभाव के कति पर्छ भन्ने खालको हिसाबले हेरेर त्यसलाई सबैको सहयोग समर्थनमा सल्लाह सुझाव अनुसार अगाडि बढाएर स्वीकृति भयो भने पक्कै पनि लागू हुन्छ र उपत्यकाको समग्र यातायात प्रणालीमा सुधार हुने हामी अपेक्षा गर्न सकिन्छ।
14: पक्कै पनि यो सरकार समक्ष प्रस्ताव लैजानुभन्दा पहिला तयार पारिएको एउटा मस्यौदा हो, त्यसकारण यो तयार पार्दा पनि सम्भावित आर्थिक स्रोतहरू भनेर त्यस्तो केही छैन मन्त्रालयको तर्फबाट?
13: अहिले आर्थिक स्रोतको बारेमा यसमा खासै अध्ययन गरिएको छैन। पहिला आवश्यकता के हो, निड के हो, सन् 2050 काठमाडौँ उपत्यकाको सम्भावित जनसंख्या 42 लाख जनसंख्यालाई सहज हिसाबले यातायात प्रणाली यातायात सेवा सुविधा उपलब्ध गराउनको लागि तयार गरिएको जुन यो योजना छ तयार गर्न लागि त्यसमा बिस्तारै आवश्यकता अनुसार बन्दै जाँदा सन् 2050 यति बन्न सक्छ भन्ने खालको एउटा टार्गेट सहितको योजना हो र अहिले आर्थिक पाटोमा खास अध्ययन भएको छैन।
14: विगत सरकारको पालामा पनि यस्ता थुप्रै योजनाहरू आउने तर त्यो कार्यान्वयन नभएर कागजमै सीमित हुने हाम्रो तितो ऐतिहासिक यथार्थता छ, तर यसपटक आशाको आधार के छ?
13: अहिले ल्याइने योजनाले सबैको सहभागितामा निर्माण गरिने र यो समयको माग पनि भएकोले अहिलेको सरकारले यसलाई स्वीकृत गरेर प्राथमिकताका साथ लागू गर्छ भन्ने कुरा हामीले विश्वास गर्न सकिन्छ।
3: उहाँ हुनुहुन्थ्यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साल। पूर्वाधारको यो विषयपछि अब समसामयिक राजनीतिक घटनाक्रम बारेका खबर। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूहबीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजना छ। यस्तै साउनको 29 31 राष्ट्रिय भेला भने संस्थापनितर पक्षले नरोक्ने भएको छ। भेला अब आन्तरिक रणनीति तय गर्ने, समसामयिक राजनीति र अर्थव्यवस्थाको विषयमा धारणा बनाउने र संस्थापन पक्षमाथि एकताका लागि दबाव बढ़ाउने रणनीतिमा केन्द्रित हुने नेताहरूको भनाई छ। कांग्रेस केन्द्रीय कार्यालयका पूर्व सचिव कृष्ण पौडेलका अनुसार भेलालाई पूर्व सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। देउवा साउनको 28 दिउँसो 12:30 काठमाण्ड आइपुग्ने कार्यक्रम छ। यसअघि उहाँ साउनको 26 राति 9:45 काठमाण्ड आइपुग्ने तालिका थियो।
4: विभिन्न 8 राजनैतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गरेका छन्। हिजो काठमाण्डुमा जनता समाजवादी पार्टी जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी नेपाल, संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुआन राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका हुन्। उनीहरूले संविधान संशोधन, संघीयता सुदृढ़ीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेण्डा बनाएका छन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको संरक्षणप्रति प्रतिबद्ध लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र र संघीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले बताउनुभयो। शर्माले पछाडि परेका वर्ग र समुदायको उत्थानलाई प्राथमिकतामा राख्दै सबै प्रकारका असमानता र विभेद अन्त्य गर्ने मोर्चाको उद्देश्य रहेको समेत उल्लेख गर्नुभयो। वर्तमान संविधानमा रहेका संरचनात्मक त्रुटि र अस्पष्टताका कारण संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न संविधान संशोधन र परिमार्जन र पुनर्लेखन गर्नुपर्ने उहाँले बताउनुभयो। मोर्चाको नेतृत्व अथवा संयोजक सहमतिको आधारमा चयन गरिने वा आवश्यक परे पालैपालो नेतृत्व प्रणाली अप्नाउन सकिने सहमति पत्रमा उल्लेख रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
3: यसैबीच आजको नयाँ पत्रिका दैनिकले एमाले र नेकपाबीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ भएको खबर छापेको छ। कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्यल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेकहरू प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भएका छन् तर मन्त्री परिषद विस्तार हुन सकिरहेको छैन। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
16: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
15: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। विवाह, व्रतबन्ध, भोज भतेरदेखि दशैं तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ, बिरियानी र अन्य परिकारमा बासमती चामलको मगमग बास्नाले छुट्टै स्वाद र प्रतिष्ठा थप्छ। घरको भान्सादेखि होटल, रेस्टुरेन्ट र स्टार होटलका बुफेसम्म बासमतीको प्रयोग बढ़दो छ, तर यही बासनादार बासमती अहिले विवादको केन्द्र बन्दै गएको छ। यसको उत्पत्ति, भौगोलिक संकेत, जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत, पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोड़िएको बहस झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत, पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिदावी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक मार्फत जीआईलाई कानूनी मान्यता दिने तयारी अघि बढ़ाएसँगै बासमती चामल, इलामको चिया, जुम्लाको सिमी, भक्तपुरको जुजुधौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। नेपालमा अहिलेसम्म भौगोलिक संकेत सम्बन्धी छुट्टै कानून पनि बनेको छैन। भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण एपिडाले नेपालमा प्याकेजिङ गरिएका बासमती ट्रेड मार्कमै आपत्ति जनाउँदै आएको छ। कति मुद्दा जितेको पनि छ। यही विवादकै बीच भौगोलिक संकेत जीआई कानून ल्याउने सरकारको तयारी छ। आजको कान्तिपुरमा खबर छ।
4: अब विदेशको खबर। इरान र ओमान बीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक रूपमा अघि बढ़ेको ओमानले जनाएको छ। ओमानको विदेश मन्त्रालयका अनुसार इरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल केन्द्रित छ। इरानी विदेश मन्त्री अब्बास रघाचीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हर्मुज जलमार्ग खोल्ने विषय अन्य केही शर्त पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनु भएको छ। इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्त मध्ये मुख्य रूपमा अघि सारेको छ। इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढ़ाउने समझदारी अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोलगद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनु पर्ने भन्दै हर्मुज तत्काल नखोलिने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने लगायत माग अघि सारेको बताउनु भएको छ। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्ग मध्येको एक हो। सामान्य अवस्थामा विश्वभर प्रवाह हुने झण्डै 20% तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसार पसार हुने गर्छ। यसमा भइरहेको अवरोधले विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पारिरहेको छ।
5: अब खेल खबर। नेपाल प्रिमियर लीग अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिज प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कार्तिक 9 मंगिर 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारका 2 दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअघि एनपीएल तिहारपछि मंगिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाड़ीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ी अनुबन्ध गर्ने प्रक्रिया अघि बढ़ाएका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोर्ड्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो।
4: अब केही खबर संक्षेपमा। पवित्र धार्मिक स्थल कैलास मानसरोवर दर्शनका लागि रसुवागढ़ी नाका प्रयोग गर्ने पर्यटकको संख्या गत वर्ष उल्लेख्य रूपमा बढ़ेको छ। अध्यागमन कार्यालय रसुवागढ़ीले गएको आर्थिक वर्ष 82-83 तथ्याङ्क अनुसार एक वर्षमा 13,523 धार्मिक पर्यटक यो नाका हुँदै कैलाश मानसरोवर पुगेका छन्। आधा वर्ष सड़क बन्द थियो तर मानसरोवर जाने पर्यटक भने 19% बढ़ेका खबर कारोबार दैनिकले छापेको छ।
5: बजेट अभावका कारण सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैया कटारी सड़क खण्डमा निर्माणाधीन 4 पक्की पुल निर्धारित समयमै सम्पन्न नहुने भएका छन्। ठेक्काको म्याद थपिए पनि पर्याप्त बजेट नहुँदा पुल निर्माण सुस्त बनेको लोकमार्ग अन्तर्गतको मिर्चैया कटारी घुर्मी सड़क आयोजना कार्यालयले जनाएको छ।
4: र जनप्रतिनिधि बीचको राजनैतिक टकरावका कारण धरान उपमहानगरपालिकाको बजेट प्रक्रिया बन्धक जस्तै बनेको छ। आर्थिक वर्ष 83-84 शुरू भएको महिना दिन बित्नै लाग्दा समेत धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट ल्याउन सकिरहेको छैन। काया कैरनमा अब पालो उखानको।
5: पूर्वतिरको होड, पश्चिमतिरको दौड़।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति। विद्युतीय चूल्हाका लागि छैन सहुलियत। बिजुली खपतमा सरकार अनुदार।
4: नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग। हेटौँडा कपड़ा उद्योगमा लुम चल्न थाल्यो। प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी।
5: मनसूनमा अलनिनो प्रभाव नगण्य। रोपाई अन्तिम चरणमा। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा वर्षा। तराईमा अब केही दिन गर्मी बढ़ने।
4: इरान र अमेरिका बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक। अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग।
5: र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
4: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले केही दिन अघि बनाउनु भएको अनेक लाइनमा बस्नुपर्ने अहिलेको बाध्यतासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना छिमेकी या आफन्त यस्तै व्यक्ति एउटा घरमा भेटघाटका लागि पुगेका छन्। उनले गेटमै रहेको बेल अर्थात घण्टी बजाएपछि गेटभित्रबाट आधा अनुहार देखिने गरी चिहाउँदै एक बच्चीले भन्दैछन्, कोही नि हुनुहुन्न, बाबा ग्यासको लाइनमा, मामु मलको, अनि दाई चाहिँ पासपोर्टको लाइन बस्न जानुभएको छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट।

0: हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बसिगर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर शोरूम।
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर शोरूम, दिलगौडा त नहु।
9: प्रोपाइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0765970 मोबाइल नम्बर 9847061268
10: 9856602068।
5: प्रसुन, होमवर्क देखाउ त।
12: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
12: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
13: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्याल्ट्रिक्स, सोहो रेनको बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484, मोबाइल 9856063384 र 9856067988।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ,
15: फाइदा त के छ के
16: तर महँगो होला नि
15: छैन बजारमा उपलब्ध

0: काठ र एल्मुनियम का फ्रेम को उत्कृष्ट विकल्प हो यूपीबीसी का झाल ढोका
1: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
2: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
1: अल्मुनियम का झ्याल ढोका स्टील रुएलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
2: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065-414-411 मोबाइल 98-560-22938 र 98-028-22938
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीबीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
1: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
2: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
1: अल्मुनियम का झ्याल ढोका स्टील रुएलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
2: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065-414-411 मोबाइल 98-560-22938 र 98-028-22938
4: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
5: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि
5: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
4: पुराना गरगहना सँग नयाँ साथ फेर
5: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ
4: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98-560-62099
6: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
7: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
6: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने
7: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
6: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98-4-61-94-378 98-1-71-96-902
8: कता हिँडेको आइफोन हातमा लिएर
9: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
8: लो तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
9: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 065-414-050 मोबाइल 98-463-23811
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
11: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: यो चिज चाहिँ भइहाल्छ भन्ने चाहिँ मलाई व्यक्तिगत रूपमा लाग्दैन। नेपाली काङ्ग्रेस चाहिँ आफ्नो कोर्समा आफ्नो बाटोमा आरामले अगाडि हिँड्नलाई कसैले रोकेको चाहिँ अहिले छैन।
2: यदि पुनरावलोकनबाट अघिल्लो फैसला उल्टियो भने त्यसले पार्टीको नेतृत्व, निर्वाचन आयोगमा रहेको विवरण, पार्टीका निर्णयहरू वा यी सबै कुराहरूलाई चाहिँ कसरी नतिर रुजु गरिन्छ?
1: अब यस्तो हुन्छ, अब त्यो चाहिँ दफा 51 अनुसारको उहाँहरूले त्यसलाई अधिकारी के अरे अध्यावधिक मात्रै गर्नुभएको हो निर्वाचन आयोगले। अध्यावधिक गरेको गलत छ भने फेरि हेरेर अध्यावधिक गर, तिमीले पहिला गरेको अध्यावधिक भन्दा अलिकति गलत भएछ, दुवै पक्षको जानकारी लिएर गर भनेर निर्वाचन आयोगलाई जानकारी पठाउनु पनि सक्छ सर्वोच्च अदालतले। है, त्यो काम निर्वाचन आयोगको हो, सर्वोच्च अदालतको होइन। एउटा त्यो पनि गर्न सक्छ, तलै पठाउनु पनि सक्छ। अर्को चाहिँ होइन, यो त गलत भएछ यसरी गर्नु भनेर। अब तर यो आधिकारिकता विवाद होइन, यो नेपाली काङ्ग्रेस पार्टी शेरबहादुर देउवाको हुने कि गगन थापाको हुने भन्ने आधिकारिकता विवाद होइन। यो आधिकारिकता विवाद भनेको अर्कै दफा छ, त्यसको अर्कै कुरा छ। त्यस कारणले गर्दा यसमा अरू कुनै सब कुरा केही पनि हुँदैन। होइन, यसमा चाहिँ अध्यावधिक गरेको गलत छ भनेर अदालतले भनेछ भने पनि त्यसमा दुवै काङ्ग्रेसै हुनुहुन्छ, शेरबहादुर देवार गगन थापा पक्ष दुईटै काङ्ग्रेसै हुनुहुन्छ। उहाँहरूले अब महाधिवेशन गर्नुहुन्छ, महाधिवेशनमा जसले जित्छ त्यसैले चाहिँ नेपाली काङ्ग्रेस चलाउँछ। त्यस कारणले यसले धेरै ठूलो तात्विक असर गर्छ नेपाली काङ्ग्रेसमा। एकदम शेरबहादुर देवाले जितिहाल्छन्, यो गगन थापा पक्षले हारिहाल्छन्, अथवा गगन थापा पक्षले जितिसके शेरबहादुरले हारिसके भन्ने चाहिँ मैले भन्दिनँ। यो पहिला पनि त्यस्तो अवस्था थिएन, किनभने गगन थापा पक्षले त्यो आधिकारिकता पाएको मात्रै हो। भोलि महाधिवेशनमा त फेरि गगन थापाले जित्नुपर्छ नि, सधैँभरिलाई उहाँलाई चाहिँ नि पक्का ल तपाईँ चाहिँ आजीवन हुनुभयो भनेर दिएको त होइन निर्वाचन आयोगले गगन थापालाई। भनेपछि अब महाधिवेशन आउँदैछ, महाधिवेशनमा जित्नुपर्छ, जसले जिते पनि त्यसले जित्नुपर्छ, जितिसकेपछि त्यही आधिकारिकता हुन्छ।
2: अब एउटा अदालतले राजनीतिक दलको आन्तरिक विवादमा हस्तक्षेप गर्दा न्यायिक समीक्षा र पार्टीको आन्तरिक स्वायत्तता बीचको सीमा चाहिँ कहाँ हुन्छ? यतिखेर यो पनि बहस चल्याएको छ।
1: अब यस्तो छ, हेर्नु, अब यो चाहिँ एकदमै लामो सलफल बहस हुँदै आएको विषय हो। यहाँले भन्नुभएको कुरा हगि, यो जस्तो विभिन्न संसदहरू छन्, संघीय संसद, प्रदेश संसदहरू छन्, उनीहरूले गर्नुपर्ने निर्णय, उनीहरूले गर्नुपर्ने बेलामा गर्नुपर्ने निर्णयहरू उनीहरूले नगर्ने अनि त्यसलाई सर्वोच्च अदालतले हस्तक्षेप गरिदिने, त्यसै गरी राजनीतिक दल सम्बन्धी आन्तरिक कुराहरूमा पनि उनीहरूले गर्नुपर्ने कुरा चाहिँ नगर्ने अदालतले। अब यो चाहिँ एकदमै तपाईँको अनलिमिटेड प्रोसेस हुन्छ। हेर्नुहोस्, यो अदालत सबै चिज गरेर लास्टमा अदालतमा गएर जोडिने, सबै चिजमा अदालत छ नि, के अरे यो के गर्छ अदालतले भनेर चाहिँ अदालतप्रति नै मान्छेको सबैको ध्यान चाहिँ त्यहाँ जाने अवस्था हुनु हुँदैन। वास्तवमा यो सबैको आफ्नो आफ्नो काम छ, निर्वाचन आयोगको आफ्नो काम छ, राजनीतिक दलको आफ्नो काम छ, सबै कामहरू उहाँहरूले आफ्नो ठाउँमा बसेर पर्फेक्टली काम गर्नुपर्छ। अदालतले चाहिँ यसरी हस्तक्षेप गरिरहनु पर्ने अवस्थाको स्थिति चाहिँ टाइम गर्नु हुँदैन उहाँहरूले पनि भन्छु मैले।
2: होइन, जस्तो अब यो फैसलाको आदेशको कुरा हेर्ने हो भने चाहिँ हिजो आधिकारिकता कुन तहबाट टुङ्ग्याइएको थियो, कसरी टुङ्ग्याइएको थियो, 52 सदस्य कतातिर छन्, अनि त्यो भित्रको चाहिँ पार्टीको विधान होला, महाधिवेशन होला, केन्द्रीय समितिको हस्ताक्षर, बहुमत र निर्वाचन आयोगमा भएको अभिलेख, सबै कुरालाई सबै प्रक्रियालाई हेरिला नि त होइन? यसभन्दा पनि
1: हेरिन्छ हेरिन्छ। त्यहाँमाथि अझै के पनि देखिन्छ भनेदेखि उहाँहरूले निर्वाचनमा भाग लिइसक्नुभयो, निर्वाचनमा उहाँहरूले टिकट वितरण गरिसक्नुभयो, त्यही निर्वाचनमा फागुन 21 गतेको निर्वाचनमा भाग लिएर गगन थापा पक्षले आफूलाई अगाडि बढाइसक्यो। उहाँहरूले पार्टीमा अहिले झन्डै 6 लाख व्यक्तिहरू उहाँहरूले चाहिँ नवीकरण गर्नुभएको छ, अनलाइन नवीकरण पनि गरिसक्नु भएको छ। भनेपछि अब पार्टीले एउटा कोर्स लिएर अगाडि बढिसकेको अवस्था छ हगि, र सर्वोच्च अदालतले अहिले दिएको आदेशमा पनि टेक्निकल आधार मात्रै लिएको देखिन्छ। त्यस कारणले गर्दाखेरि यो धेरै ठूलो विवाद हो नेपाली काङ्ग्रेसभित्रको भन्ने लाग्दैन। अब हामी रेगुलर मुद्दा गरिरहने वकिलहरू भए हुनाले अब यस्ता मुद्दाहरू अदालतमा कति छन् तपाईँको 25,000-30,000 मुद्दा छन् होइन सर्वोच्च अदालतमा, त्यसमध्येकै एउटा मुद्दा मात्रै हो यो भन्ने मलाई लाग्छ। र यसले कोही मान्छे धेरै उत्साहित हुनुपर्ने, कोही एकदमै निराश हुनुपर्ने मैले के पनि देखाएको छैन।
2: ए, भनेपछि निर्वाचनमा भाग लिएर अन्य प्रक्रियामा कंग्रेस अगाडि बढ़िसकेको, महाधिवेशनको प्रक्रियामा अगाडि गइसकेका कारणले गर्दाखेरि यसमा धेरै ठूलो विवाद र धेरै ठूलो उछाल आउँछ, परिवर्तन आउँछ, ट्विस्ट आउँछ भन्ने कुरा चाहिँ यो नसुझ्दा हुन्छ होइन?
1: मलाई लाग्दैन किनभनेदेखि अब त्यहाँ अर्को पक्षलाई सुनवाईको मौकाको विषय उठिया छ होइन अब सुनवाई होला अब सर्वोच्च अदालतमा दुई दिन तीन दिनसम्म पनि सुनवाई होला उहाँहरूका धेरै वकिलहरूले आएर बहस गर्नु होला ठिक छ त्यो चाहिँ हुनसक्छ हगि तर चाहिँ के छ भने सुनवाईको मौका हुँदा पनि हुने चाहिँ निर्णय त्यस्तै होला जस्तो मलाई लाग्छ हगि
2: नेपाली कंग्रेसको आधिकारिकता निर्धारण गर्दा पार्टीको विधान राजनीतिक दल सम्बन्धी ऐन संविधानका होइन अन्य प्रावधानहरू निर्णायक हुँदैनन् र
1: हुन्छ हुन्छ हुन्छ त्यसमा त सबभन्दा पहिलो त राजनीतिक दल सम्बन्धी विधानै हो उहाँहरूको विधानै हो नेपाली काङ्ग्रेसको विधान हो पहिलो तपाईँको आधार भनेको उहाँहरूको विधान हो दोस्रो राजनीतिक

0: पनि छ नि अहिले
1: त्यो त्यो बेकार कुरा हो त्यो हर्ष बढाइ गरिरहनुपर्ने मैले कहीँ कहीँ कहीँ पनि देख्दिनँ. अब यस्तो अब यतातिर चाहिँ यत्रो चुनाव हारिरहेछ उतातिर हर्ष बढाइ गर्ने कोही खिचडीको पर्ने मतलब यस्तो किसिमको टेक्निकालिटीमा नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टी लाग्नु हुँदैन. तर नेपाली काँग्रेसले अब अहिले महाधिवेशन आयोजना गर्ने जसले जित्छ शेरबहादुर देवा पक्षले जित्छ कि गगन थापा पक्षले जित्छ त्यसलाई चाहिँ मानेर जाने उहाँहरूको चाहिँ कार्यकर्ताहरूले जसलाई स्वीकार गर्नुहुन्छ उहाँहरूले चाहिँ के अरे पार्टी चलाएर अगाडि जानुपर्छ. नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले यस्तो यस्तो टेक्निकल शान्ति दिनु कुरामा जोसिने अथवा चाहिँ खिचडीको पर्ने अवस्था चाहिँ वास्तवमा हुनु हुँदैन. यो देशको लागि राम्रो होइन.
0: यो विवादमा निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको निर्णय बीच अधिकार क्षेत्रको प्रश्न उठ्छ कि उठ्दैन?
1: अधिकार क्षेत्रको किन उठ्दैन भने निर्वाचन आयोगको आफ्नै आफ्नै अधिकार छ. उसले अध्यावधि गर्ने आफ्नो अधिकार छ. दफा 51 बमोजिम अध्यावधि गरिदिएछ होइन. त्यो उपर सर्वोच्च अदालतमा रिट लाग्छ हेर्नुहोस्. जसले पनि रिट हाल्न पाउँछ सर्वोच्च अदालतमा रिट हाले होइन शेरबहादुर देवा पक्षले र सर्वोच्च अदालतले हालेको रिटलाई चाहिँ उसले खारेज गरिदियो सर्वोच्च अदालतले. यो गलत भयो तपाईँहरूको चाहिँ रिट हामी मान्दैनौँ. निर्वाचन आयोगले गरेको सही छ. तपाईँहरूले दिएको रिट चाहिँ गलत छ भनेर भनिदिइसक्यो. अब डिभिजन बेन्चले भनिसकेको कुरा अहिले पुनरावलोकनमा गएर उल्टिने नउल्टिने भन्ने त होइन. तर मानिलिउँ उल्टेछ भने पनि नेपाली काँग्रेसमा त्यत्रो ठुलो ड्रास्टिक चेन्ज किन आउँदैन भनेदेखि त्यो चाहिँ नि तपाईँको गगन थापा पछि आउट भएर शेरबहादुर देवा पछि इन हुने होइन. यसमा
0: जस्तो उल्टिने कुरा पनि त अघि तपाईँले भन्नुभयो नि त यसको हस्ताक्षरको कुराहरू होला बहुमतको कुराहरू होला विशेष अधिवेशनको कुराहरू होला सबै कुरा हेरिएला नि त होइन.
1: सबै हेरिन्छ. सबै डिभिजन बेन्चले सबै हेरेर गरेछ होइन. त्यहाँको दुईजना न्यायाधीशले सबै हेरेर गर्नुभएको छ. निर्वाचन आयोगले पनि सबै हेरेर निर्णय गरेछ होइन. अब हुने फुल बेन्चको बहसमा पनि हुने हेर्ने त्यही त हो नि. नयाँ कुरा त कुनै
0: कतै यो संवैधानिक इजलासमै जानुपर्ने अवस्था त आउँदैन नि होइन. यो विवाद
1: होइन त्यसमा अब यो
0: संविधानको व्याख्याकोमा पनि गम्भीर प्रश्नहरू उठेको भनेर चाहिँ कतै यसलाई लम्ब्याउने
1: जाँदैन. मैले त्यस्तो जाने अवस्था देख्दिनँ. अब यो राजनीतिक दल सम्बन्धी एउटा चाहिँ विवाद हो. उहाँहरूको चाहिँ यो देशको एउटा ठूलो राजनीतिक दल मध्येको एउटा राजनीतिक दल हो नेपाली काँग्रेस. त्यसमा चाहिँ अदालतले पनि सकेसम्म लम्ब्याएर धेरै ढिला पनि गर्नु हुँदैन. यो चाहिँ हुनेसम्म अदालतले पनि यसलाई अग्राधिकार दिएर हेर्छ होला मेरो विचारमा हगि. त्यसै कारणले त्यसरी यसलाई टुङ्ग्याउनुपर्छ. टुङ्गिन्छ र यसमा कोही पनि मैले नेपाली काँग्रेसका मान्छेहरू खुसी हुने अथवा दुखी हुने यो दुइटै चाहिँ उहाँहरूको बचकना हो. उहाँहरू दुइटै पक्षले त्यो गर्नुपर्ने केही जरुरी छैन. मैले देखा छैन.
0: यो मुद्दालाई कानुनी भन्दा बढी राजनीतिक विवादलाई अदालतमा लैजाने प्रयास भनेर बुझ्न मिल्छ त्यसो भए?
1: होइन मिल्छ. यो राजनीतिक कुरा अब तपाईँको चाहिँ हामी दुईटा पार्टीका सभापति हुने को हुने भन्ने चाहिँ विवादलाई लिएर जाने अदालतमा लगेर विवादित बनाउने यी सब कुराहरू गर्नुभन्दा पार्टीभित्रै आफूले बहुमत सिद्ध गर्ने र आफूले चाहिँ के अरे निर्णय गराउनेतिर मान्छे जानुपर्छ. राजनीतिक दलका मान्छेहरू जानुपर्छ. अदालतकै भर पर्ने अदालतकै पछि लाग्ने अदालतले जे निर्णय गरिदिन्छ त्यतिर लाग्ने भन्दा अदालतले यद्यपि विवाद आइसकेपछि निर्णय गर्नैपर्छ. अदालतले हेर्नुहोस् अदालतले नै भन्न सक्दैन. तर पनि चाहिँ राजनीतिक दलहरू भनेको आफै मिल्ने र आफैले गर्ने कुरा हो. हामीले विश्वमा ठूला ठूला राजनीतिक दलहरूले देश चलाइराखेका छन्. उनीहरूको आन्तरिक कुरामा यसरी यत्रो ठूलो अदालतमा गएर आन्तरिक कुरामा ठूल्ठूलो विवाद भएको हामीले देखेका छैन कि. त्यसैले यो राजनीतिक दलको आफ्नो मतलब चाहिँ आफ्नो हैसियत अनुसारको काम गर्न उहाँहरूले नसक्नु भएको त्यहाँभित्र विश्वासको वातावरण नभएको त्यहाँभित्र एकाअर्कामा सहिष्णुता नभएको देखिन्छ. र नेपाली काँग्रेस जस्तो यत्रो एउटा चाहिँ ऐतिहासिक पार्टी र एउटा डेमोक्रेटिक पार्टीले यस्तो किसिमको स्थिति नेपाली काँग्रेसमा आउनु हुँदैन थियो आएको छ. र उहाँहरू मिल्नुहोस् मिलेर जसले जित्छ त्यसलाई मानेर जानुहोस् नेपाली काँग्रेसका साथीहरू भन्न चाहन्छु.
0: होइन तपाईँको कानूनी विश्लेषण अनुसार पुनरावलोकनले अघिल्लो फैसला उल्ट्याउने सम्भावना वा चाहिँ यथावत राख्ने सम्भावना कतिको देख्नुहुन्छ कुन आधारमा?
1: अब हेर्नु अब यसमा मैले तपाईँलाई अघि सुरुमै पनि निवेदन गरिसकेँ. यसमा टेक्निकल कुरा जस्तो अर्को पक्षलाई सुनवाईको मौका नदिएको रहेछ ल है भनेर चाहिँ पुनरावलोकनको निस्ता दिएको देखिन्छ. अब अर्को पक्षलाई सुनवाईको मौका दिने विषय मात्रै हो यो भन्ने देखिन्छ त्यो अहिलेको चाहिँ पुनरावलोकनको आदेशमा.
0: तर संस्थापन पक्षको त निकै ठुलो गम्भीर आशंका छ नि त. फेरि शेरबहादुर देउबाजी आउँदै हुनुहुन्छ होइन हङकङबाट ठुलै सन्देश बोकेर
1: मान्छे एउटा व्यक्ति कोही कताबाट आउँदै हुनुहुन्छ है अब कहाँ जाँदै हुनुहुन्थ्यो कहाँबाट कता.
0: अघि नेपाली कंग्रेसका सहमहामन्त्रीले मलाई भन्दै हुनुहुन्थ्यो रविरा बालिनले चाहिँ कंग्रेसमाथि खेले न्यायालयमाथि खेल्न लाए भन्दै हुनुहुन्थ्यो होइन भर्खर यसभन्दा.
1: अब रवि बालिनजीहरूले न्यायालयमा खेल्ने त्यो मैले कहीँबाट पनि देखाएको छैन है.
0: तर उहाँले चाहिँ आरोप लाउनु भएको थियो सहमहामन्त्रीले भर्खरै
1: अदालतलाई यसरी आक्षेप नलगाऊ भन्छु मैले है, अदालतले यसरी

0: अब
1: गगन थापाको बढ्दो क्रेज देखेर चाहिँ कंग्रेसमा सभापति शेरबहादुर देउवाललाई नै स्थापित गर्ने, नेकपामा प्रचण्डलाई गर्ने, एमालेमा ओलीलाई गर्ने रविको डिजाइन हो यो भन्नुभयो उहाँले भर्खरै।
0: होइन, त्यो त कस्तो देखिन्छ भने अब त्यो कसैले मनको लड्डु घिउसँग खानुको अर्थ अर्कै होला है। तर मलाई लाग्छ यी तिनटै पार्टीमा अहिले चाहिँ यी तपाईँले अघि नाउँ लिनुभएका बुढा व्यक्तिहरू जो चाहिँ फेलियर भइसकेका छन्, अब उनीहरूको पक्षमा यी तिनटै पार्टीमा बहुमत छ भन्ने कुरामा मलाई चाहिँ विश्वास छैन है। मान्छे संसार कहाँबाट कहाँ पुगिसक्यो, तपाईँको चाहिँ नयाँ मान्छेले नयाँ सोचमा काम गर्नुपर्ने अवस्था छ। अब तपाईँ फेरि ब्याक टु मंगलमान भएर उही पुरानो चाहिँ तपाईँको बुढा नेतृत्वमा जाने उही पुरानो तरिकाले चाहिँ यी तिनवटा पार्टी चलाउने हो भने त त्यो पार्टीको औचित्य सिद्धिन्छ भन्ने लाग्छ मलाई।
1: भनेपछि जाँदा जाँदै यसको कानुनी जुन बहस अब होला पूर्ण इजलासमा त्यो जाला, केही समयसम्म अदालतले यसमा चाहिँ डिस्कस छलफल चाहिँ गर्ला, दुई पक्षको चाहिँ बहसलाई सुन्ला, तर अन्ततगत्तो नेपाली कंग्रेसले चाहिँ लोकतान्त्रिक पद्धतिबाट महाधिवेशनले नै उसलाई चाहिँ कमजोर बनाउने कि बलियो बनाउने, को आउने को नआउने भन्ने कुरा क्लियर छ होइन यो अदालत भन्दा?
0: क्लियर छ, र नेपाली कांग्रेस अहिले जुन अवस्थामा छ त्यही अवस्थामा महाधिवेशन हुन्छ। दुवै पक्ष मिलेर महाधिवेशनमा जानुको कुनै अर्थ छैन, त्यो जानै पर्छ, नजानुको कुनै अर्थ छैन, जानै पर्छ उहाँहरू दुवै पक्ष मिलेरै। र त्यहाँ गइसकेपछि झन्डै 6 लाख मान्छेहरूले त्यहाँ चाहिँ रिन्यू गरेका छ, अहिले अनलाइन रिन्यू गरेका छ। त्यत्रो मान्छेले रिन्यू गरेको पार्टीमा यस किसिमको चाहिँ टेक्निकल विवाद चाहिँ उहाँहरूले उठाउनु हुँदैन, र त्यहाँ चाहिँ जसले जित्छ उसले चाहिँ महाधिवेशनमा जित्नेले पार्टी चलाउँछ, अर्को चाहिँ बस्छ। त्यस कारणले चाहिँ उहाँहरू जस्तो डेमोक्रेटिक पार्टीले अब यो पिटण्डा गर्ने, कसैलाई स्वागत गर्नेका नाउँमा चाहिँ हो हल्ला गर्ने, कसैलाई अनावश्यक आक्षेप लगाउने, यी सब कुराहरू चाहिँ उहाँहरू जस्तो एउटा डेमोक्रेटिक पार्टीका नेताहरूले गर्न सुहाउँदैन भन्छु मैले।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धन्यवाद, नमस्कार। उहाँ हुनुहुन्थ्यो कानूनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहाल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 7 बज्यो.

विश्वका आदिवासी जनजातिको अधिकार पहिचान संस्कृति र जीवन पद्धतिको समर्थन तथा उनीहरूको समस्याबारे विश्वव्यापी चेतना वृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सन् 1924 डिसेम्बर 23 मुलुक राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसका रूपमा मनाउन निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्त 9 भएकाले सोही दिनलाई दिवसका रूपमा मनाउने गरिएको हो। संयुक्त राष्ट्र संघका अनुसार विश्वका 90 देशमा करिब 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुभाषा भाषा बोल्छन् र करिब 5,000 फरक सांस्कृतिक प्रतिनिधित्व गर्दछन्। आदिवासी जनजाति समुदायले विश्वास विशिष्ट सांस्कृतिक परम्परा तथा मानिस र सांस्कृतिक प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै र ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक सांस्कृतिक आर्थिक तथा राजनैतिक विशेषता आफू बासोबास गर्ने बहुसंख्यक समुदायभन्दा पृथक छन्। पहिचान परम्परा जीवन पद्धति तथा पुर्ख्यौली भूमि क्षेत्र र प्राकृतिक स्रोत साधनमाथिको अधिकारको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आइरहेका छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि परिएका तथा जोखिममा रहेको समुदाय मध्ये रहेको उक्त राष्ट्रसंघले जनाएको छ। आदिवासी जनजातिको अधिकांश संरक्षण र उनीहरूको विशिष्ट प्रकृति तथा जीवन पद्धतिको निरन्तरताका लागि विशेष उपायहरू आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्दै आएको छ। दिवसको अवसरमा आदिवासी जनजातिको अधिकार संस्कृति भाषा परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड़ दिन्छ। यो दिवसले देश र विश्वभरका आदिवासी जनजातिको योगदान र उनीहरूको भोगिरहेका चुनौतीप्रति ध्यान आकर्षण गराउँदै उनीहरूको अधिकार तथा सम्मान सुनिश्चित गर्न सरकार नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्ने अवसर दिएको छ। यस्तै आज नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदले परिषद शुक्ला गण्डकीले 32 आदिवासी दिवस मनाउँदैछ। परिषदका अध्यक्ष कुल कुमार कुमारले सन् 19 गतेदेखि 24 गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। यस वर्ष प्राप्त अधिकारका रक्षा आजका अवसर र पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भन्ने मूलधाराका 7 दिवस मनाउँदैछ। आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान 2058 अनुसार सूचीकृत 60 जाति मध्ये शुक्ला गण्डकी नगरपालिकामा 8 जाति आदिवासी जनजातिहरू मगर गुरूङ नेवार भुजेल कुमार तामाङ थकाली र राई समुदायको बसोबास रहेको छ। शुक्ला गण्डकीमा कुल जनसंख्याको 48% आदिवासी जनजाति रहेको छ भने आज नगरपालिका परिसरमा मूल समारोह कार्यक्रमको आयोजना गरिएको छ। सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देख्न थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेको उद्योगमा नाफामा जान थालेका छन्। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमान्दार प्रयास कानूनी कार्यान्वयन र टिमवर्कका कारण आशलाग्दो परिणामहरू देखिन थालेको जानकारी दिनुभएको छ। घाटामा गई तलब खान नसक्ने अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएको छ। जीवन जल सिटामोल मात्र उत्पादन गर्दै आएको औषधि लिमिटेडले अहिले विभिन्न 11 थरीका औषधि उत्पादन गर्दै आएको छ। लामो समय बन्द भई आर्थिक वर्ष 2074-75 सञ्चालनमा आएको यस लिमिटेडले विगतका वर्ष निजी क्षेत्रहरूलाई मात्र औषधि वितरण गर्ने गरेको थियो। आर्थिक वर्ष 2082-83 सरकारले संघ प्रदेश र स्थानीय तह मार्फत साझेदारी एमओयू गरी औषधि वितरण गर्न थालेको लिमिटेडले जनाएको छ। लिमिटेडले अहिले सिटामोल जनजीवन एमजिट एमजिट डीएफ सेट्रीमाइन ग्लिसिरी फोलिक एसिड सैनिटाइजर डिस्टल्ड वाटर हेमोडायलाइसिस ए हेमोडायलाइसिस बी औषधि उत्पादन भइरहेको छ। लिमिटेडका महाप्रबन्धक कैलाश कुमार पनेरूले यो वर्ष 25 तारिक औषधि उत्पादन गर्ने लक्ष्य रहेको र आगामी 2 महिनाभित्र थप 11 औषधि उत्पादन गर्न लागि

0: जानकारी दिनुभयो। घाटामा गई कर्मचारीको तलबखाना र प्रशासनिक खर्च चलाउन सरकार संग्रह तलब माग्नुपर्ने अवस्था रहेको थियो। महाप्रबन्धक पनिलु भन्नुभयो, गत वर्षदेखि पूर्ण रूपमा उद्योग सञ्चालन भई 3 करोड़ रूपियाँ नाफा कमाउन सफल भएका छौं। यो वर्ष उत्पादन बढाएर 30 करोड़ रूपियाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ। तनहको व्यास नगरपालिका र देवघर गाउँपालिकाका भूमिहीन दलित सुकिमवासी र तथा अभिवासी बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढ़ाएको छ। सम्बन्धित स्थानीय तहबाट अप्रमाणीकरण भई आएका भूमिहीन दलित तथा सुकुम्बासीहरूको नाम होली सहित जिल्ला भूमि समस्या समाधान समिति तनहले जग्गा उपलब्ध गराउने तयारी स्वरूप साउन 22 गतेदेखि 7 दिने सार्वजनिक सूचना जारी गरेको हो। सूचना अनुसार व्यास नगरपालिका र देवघर गाउँपालिकाबाट सिफारिश भइआएका सुकुम्बासीहरूले दावी गरेको वा आबद्ध कबुद गर्दै आएको जग्गामा कसैको हक दावी विरूद्ध र उजुर बाजुर भए प्रमाण सहित 7 दिनभित्र निवेदन दिन दर्ता गराउन आह्वान गरिएको छ। तोकिएको समय अवधिभित्र कुनै पनि निवेदन वा उजुरी नपरेमा भूमि सम्बन्धी ऐन र नियम अनुसार जग्गा उपलब्ध गराइने प्रक्रिया अगाडि बढ़ाइने नापी कार्यालय तनहुँका प्रमुख एवं समितिका सदस्य सचिव विजय कुमार सिन्हाले जानकारी दिनुभयो। यसअघि सोलह गण्डकी नगरपालिकामा दुले गौडमा आन्दोलनका क्रममा आगजनी भई निवेदन फाइलहरू नष्ट भएकाले सन् 18 गतेदेखि लागू हुने गरी 21 गते सूचना मार्फत पुनः फारम संकलनको काम समेत भइरहेको छ। जिल्लामा जग्गा व्यवस्थापनको काम तीव्र पारिए पनि दक्ष प्राविधिक कर्मचारीको अभावले सोझे अनुसार गति लिन नसकेको नापी कार्यालयले जनाएको छ। सुर्खेत 20 जना अनमी मध्ये हाल 11 जना मात्रै कार्यरत रहेकाले समिति सीमित कर्मचारीको भरमा काम धान्नु परेको छ। कर्मचारीको चरम अभावका बावजुद कामलाई निरन्तरता दिन बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म खटिएर काम गरिरहेको नापी कार्यालय तनहुँका प्रमुख विजय कुमार सिंहले जानकारी दिनुभयो। आयोगको आफ्नो कार्यालय नहुँदा नापी कार्यालयबाटै काम भइरहेको उहाँले जानकारी दिनुभयो। यसैगरी आयोगमा कम्प्युटर अपरेटर र कार्यालय सहयोगी समेत नहुँदा सीमित प्राविधिक कर्मचारीको भरमा जिल्लाभरको काम धान्नु परेको छ। जनशक्तिको चरम अभावका बावजुद कामको चापलाई सम्बोधन गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म निरन्तर खटिएर काम गरिरहेको सदस्य सचिव सिंहले बताउनुभयो। जिल्ला प्राधिकरणले कास्कीले सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट 20 जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको छ। समाजमा अवैध गतिविधि गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने विरूद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा स्वीप अपरेशन शुरू गरेको थियो। जिल्ला प्राधिकरणले सहितमा तत्काल कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखराको पृथ्वी सुख सभागृह चोक सिर्जना चोक लेक साइड क्षेत्रमा मादक पदार्थ सेवन गरी हवाला गर्ने कारणता लागू औषध सेवन गरी अवांछित गतिविधि गर्ने र सार्वजनिक तथा पर्यटकहरूलाई हैरानी गरेको सर्वसाधारण तथा पर्यटकलाई हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। कार्यालयले मदिरा र गाँजा जन्य पदार्थ सेवन गरेकालाई सम्झाइ बुझाइ अभिभावकलाई जिम्मा लगाउने गरिएको जनाएको छ। अपराधिक विशेषभूमि भएका पटकीय रूपमा यस्ता क्रियाकलापमा संलग्न र जाँचका क्रममा प्रहरीले उल्टी दुर्व्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानूनी कार्यवाही गर्ने गरिएको हो। प्रहरीले अपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन गरिएको जनाएको छ। मनाङ चामे गाउँपालिका 3 र 5 वडालाई जोड्ने मस्याङदी नदीमा करिब 6 करोड़ लगानीमा नारखोला दलवित आयोजनाले निर्माण गरेको बेली ब्रिज जसले मनाङको नापाभूमि गाउँपालिकालाई मोटर बाटो जोड्न सहज बनाएको छ। निर्माण व्यवसायको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ। बागलुङ जिल्लाको रामरेखादेखि उपल्ला चौरसम्मको जम्मा 2 किलोमिटर सड़क 2 वर्षसम्म पनि सकिएको छैन। राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको मध्ये पहाड़ी पुष्पलाल लोकमार्गको बाङ्गे चौरदेखि उपल्लो चौरसम्मको 2 किलोमिटर सड़क 7 महिनामा सक्ने गरी सम्झौता भए पनि 2 वर्ष बित्दा लाग्दा समेत अझै कामहरू सम्पन्न कालोपत्रे भएको छैन। 2 किलोमिटर 100 मिटर सड़क स्टनति सहित कालोपत्र सम्पन्न गर्ने गरी 2081 फागुनमा 2082 भदौ 15 गते सम्पन्न गर्ने गरी काम थालिए पनि ठेकेदारको ढिलासुस्तीले काम नसकिएको हो। सड़क डिभिजन कार्यालय अन्तर्गत काममा लगाइएको उक्त सड़कमा बेस र कालोपत्रे गर्न अझै बाँकी छ। 6,72,65,000 ठेका सम्झौता गरेर एचसीबीजीसीएस कम्पनीले काम गरे पनि अझै सम्पन्न गर्न नसकेको हो। 2082/15 काम नसकेपछि पहिलोपल्ट 2083 असार मसन्द्रसम्म म्याद थपिएकोमा उक्त समय समेत काम नसक्दा सरकारको खरिद संशोधन अन्तर्गत नै 2083 असोजमा सन्तसम्ममा थपिएको सड़क डिभिजन कार्यालय बाग्लुङ प्रशासन अधिकारी विष्णु लामी छानले जानकारी दिनुभयो। इरान र ओमन बीच हर्मुज मार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढ़ेको ओमनले जनाएको छ। ओमनको विदेश मन्त्रालयबाट मन्त्रालयका अनुसार इरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थापन बारे छलफल भइरहेको छ। इरानी विदेश मन्त्री अब्बास अराघाचीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हर्मुज जलमार्ग खोल्ने विषय अन्य केही शर्तहरू पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनु भएको छ। इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्तहरूमध्ये मुख्य रूपमा अघि सारेको छ। इरानले यसअघि भएको युद्ध विराम तथा वार्ता अघि बढ़ाउने समझदारी अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बुकेर जुलघन्द्रेले पनि अमेरिकाले आफ्नो व्यवहार सचाउनु पर्ने भन्दै हर्मुज तत्काल नखोल्ने बताउनु भएको छ। उहाँले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसेना नाकाबन्दी हटाउनुपर्ने र रोका गरिएका इरानी सम्पत्ति फुका गर्नुपर्ने लगायतका मागहरू अघि सारेका छन्। हर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्ग मध्ये एक हो। सामान्य अवस्थामा विश्वमा प्रवाह हुने झण्डै 20% तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै उसार हुने गर्दछ। यसको विरोधले विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पर्ने गर्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानसँग सहमति चाँडै हुन सक्ने बताउनु भएको थियो, तर अमेरिकी राष्ट्रपति जेडी भान्सले हिजो वार्तामा प्रगति भए पनि अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ। यसअघि इरानले यो मार्ग हुँदै जाने जहाजबाट 5-7% शुल्क लिन खोजेको समाचार सार्वजनिक गरेको थियो। वार्ता भइरहेको बेला जहाजमाथि आक्रमणका घटना पनि सार्वजनिक भएका छन्। खेल समाचार। नेपाल प्रिमियर लीग अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि शुरू हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले दशैं तिहारका 2 दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसअघि एनपीएल तिहारपछि मंगिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाड़ीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ीहरू नोन्दन गर्ने प्रक्रिया अगाडि बढ़ाइरहेका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्डर्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो। हवस् कान्डिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 10 बजेको शुक्लाकण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न राष्ट्रिय गीत संगीतहरू शुक्लाकण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklakandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल neweshsukladakei@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने।
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्लागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 89 29, दमौली शाखाको लागि सम्पर्क 98060 13 425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
12: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
13: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
15: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
14: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
15: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
14: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
15: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460 26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560 62160, सचिव बिर्सना श्रेष्ठ 98461 94378।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
17: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबिल्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबिल्यान्ड, हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा
19: विदेशी रेडीमेड कपड़ा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
20: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुले गौडा
19: मोबाइल 9856055770।
21: ए बाबु कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा आज मै लगिदिन्छु।
21: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
22: थापा फ्रेस हाउस शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
21: मोबाइल 9856043952 र 9806656586।
22: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
21: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
22: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
21: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
22: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
21: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
22: थप जानकारीको लागि 0635714479 मोबाइल 9856062065 9468064145।
23: शुक्ला गण्डकी FM 97.6।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
5: फोन नम्बर 0614510000,
6: 0614510002, मोबाइल नम्बर 9856084466।
5: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
8: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
10: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
13: नमस्ते, नमस्ते, नमस्ते, नमस्ते। धन्यवाद साथीना, यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
13: त्यसो नभने म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइन छ कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
17: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9956033878, 9841656558।
18: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
19: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
18: धार्मिक महोत्सवका आकर्षणहरू
19: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
20: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
18: कथा सहितको झाँकी गीति नाटक
19: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
18: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
19: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
18: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
21: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
22: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
21: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया, फोन 0657414142, मोबाइल 9560231128 र 9462614726।
23: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
24: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
25: सम्पर्क 0654142121, मोबाइल 9856035921।
24: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
23: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना,
18: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
23: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
0: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
23: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
0: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
23: सुन्दर शान्त र स्वस्थ वातावरण अवस्थित।
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
23: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-383-85।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्लागन्धकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
3: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौं। आज मिति 2083 साल साउन महिनाको 24 गते आइतबार, ईस्वी सम्मत 2026 अगस्त 9 तारिक, सन् सम्मत 1947, नेपाल सम्मत 1146। आज श्रावण कृष्ण पक्षको एकादशी तिथि, कार्मिक एकादशी व्रत र विश्व आदिवासी दिवस र संस्कृति दिवस। सूर्य बिहान 5:32 भयो भने सूर्यास्त साँझ 6:49 हुनेछ। कार्यक्रम स्वागत गर्न आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 7:00 तपाईँले राष्ट्रिय जनसङ्घ विभिन्न मागहरू सुन्नुभयो। 5:05 भगवती संगीतहरू, 5:05 शुक्रसम्म 6:30 कार्यक्रम, नेपालीमा 7:30 शुक्रगन्धकी समाचार, 7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45 कार्यक्रम सुखद बिहानी, 8:15 बजे नेपाल, 9:00 नेपाल खबर, 9:30 मेसीको भाका, 10:00 शुक्ला गण्डकी समाचार, 10:12 शुक्ला गण्डकी, 12:00 5:00 नेपाल खबर, 12:00 1:00 नेपाल संगीतहरू, 1:00 लोकगीत संगीत, 2:00 लोकगीत संगीत, 3:00 नेपाल खबर, 3:00 हिन्दी संगीतहरू, 4:00-5:00 1:00-2:00 गीत संगीतहरू, 2:00-3:00 विनय हिन्दी गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 विभिन्न फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधुनिक गीत संगीत, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:00-6:00 लोककारी, 6:00-7:00 नेपालमा, 5:00-7:00 नेपाली भाषा गीत संगीतहरू, 7:00-7:00 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:00 नेपाली संगीत, 8:00-9:00 नेपाली गीत संगीतहरू, 9:00-10:00 पनि विभिन्न गीत संगीतहरू अनेक कार्यक्रममा स्थान दिने गर्दछ। 8:10-10:00 शुक्ला गण्डकी समाचार, आज 10:00 शुक्ला गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुरा हुने गर्दछन्। यतिखेर दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी पश्चात अन्य पालिरहेको छ। तपाईँको राशिफलको राशिफल स्वागत गरौं। मेष राशिबाट, मेष राशिमा छुचे चौलाली लुले लोवा, निको फाइदा हुने, काममा जग बसाउने अवसर प्राप्त हुनेछ भने प्रागमदर अधिकारी स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभहरूमा कामहरूको प्रारम्भ हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौरहरू जिताउनुका साथै स्व साधनहरू जुटाउँदै नयाँ कामतर्फ आकर्षित पाइनेछ। मेहनतीहरूको लागि समय निकै उत्साहजनक रहने र रोग प्रथा शत्रुमाथि विजय प्राप्त हुनेछ। भोलि व्यवहारमा अलिक सजग रहनुहोला। प्राथमिकता आधारमा कामहरू गर्न नसक्दा पछि परिनेछ भने हातमा आएको लक्ष्मी बाहिरिने सम्भावना रहेको छ। सरकार र उद्योग व्यापार उधारो व्यापारमा चनाखो रहनुपर्ने देखिन्छ। नियमित काम बने पनि साबित जस्तै फाइदा भइरहनेछ भने अरूका लागि सोचे जस्तो अरूको विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादमा जिम्मेवारीहरू आउनेछन्। सावधानी रहनुहोला। मिथुन राशि, मिथुन राशिमा काकेको गङ्ग थकेको रुकिएका कामहरू बन्ने र जिम्मेवारी समेत बढ्न सक्छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बन्नेछन्। आफन्तसँग भेटघाटले परिवेश उल्लासमय रहने र भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। रचनात्मक कामहरू प्रारम्भ हुने छ। मेहनतले नाम राम्रै नाम दिलाउन सक्छ। साथीभाइसँग भेटघाट हुने र खानपानमा आनन्द मिल्नेछ। कर्क राशि, कर्क राशिमा राजी डुरेडो, बेलैमा होस् नपुग्नाले केही चुनौतीहरू झेल्नुपर्नेछ भने आकस्मिक खर्चले अर्थभावहरू देखा पर्न सक्छ। समय दिन नसक्दा नियमित कामहरू बिग्रने र लगानी बढाउनु पर्ने बाटोमा परिस्थितिहरू आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन्। सहयोग गर्नेहरू कमै भेटिनेछन् भने शुभचिन्तकहरू समेत टाढा हुनेछ। धेरै लगानी पछि कम मात्र फाइदा हुनेछ। नयाँ अवसरको साथै आमदानीका स्रोतहरू फेला पर्ने र उचित मूल्याङ्कन श्रमको पाइनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ र प्रतिशत नतिजाले उत्साह जगाउनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिने, प्रयत्न गर्दा छोटो समयमै फाइदा बनाउन सकिनेछ भने नयाँ कामतर्फ अग्रसर भइने र आमदानी बढ्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। कन्या राशि, कन्या राशि मासे टोपेको सहर थपेको
समाजले पदीय जिम्मेवारी दिलाउनेछ भने पारिवारिक काम गर्दै प्रतिष्ठा आदान गर्ने समय छ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। तारिएका साथीभाइहरू नजिकै हर्ष बनेछ।

भन्ने स्थिति आउन सक्छ। आंशिक फाइदा भए पनि चिताएको कामहरू पूरा गर्न समय लाग्ने अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चल्न नसक्दा दुःख पाइने र भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। वृश्चिक राशि विश्वासमा लाग्छ त नानी नेनो या यो अस्वस्थताले कमजोरी भइ नै छ र खानपानमा आरबीआरमा विशेष ध्यान पुर्याउनु होला। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ने समय छ। सामान्य कामका लागि दौड़धूप गर्नुपर्नेछ। प्रत्यक्ष नतिजा कमजोर देखिनाले कामकोहरू दोहोर्याएर गर्नुपर्नेछ भने सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। धनु राशि धनराशि मासे एव विभु दफा दबे रमाइलो भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ गर्ने समय छ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुने र रोकिएका कामहरू बन्नेछ। जिम्मेवारी बढ्न सक्छ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फर्को मार्न सकिनेछ भने श्रमको उचित मूल्याङ्कन पाइनेछ। संशोधनको उपयोगबाट फाइदा धनको संचित धनको उपयोगले फाइदा र मेहनतले छोटो समयमै उपलब्धि हात लागि हुनेछ। मकर राशि मकर राशि मान्छेको जेको लागि रोकिएका कामहरू बन्नाले नयाँ कामहरू गर्ने अवसर पाइनेछ। प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउन सफल भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिने र पहिलेका दुश्मनहरूले समेत मित्रताका हातहरू अगाडि बढाउनेछन्। सुरक्षा जुन्नाले दिगो फाइदा हुने कामहरू प्रारम्भ गर्न सकिनेछ भने हिम्मत गर्दा जटिल कामहरू समेत सम्पादन हुनेछ। कुम्भ राशि कुम्भ राशि धैर्य एवं लगनशीलताले मात्रै पर्याप्त उपलब्धि प्राप्त हुने अवसर छ र व्यवधानको उतार चढ़ावबाट न्यून प्रतिफल पनि हात पार्न सफल भइनेछ। कामको निशो नमिल्दा व्यवहारमा पछि परिने र आफ्नो कामबाट अरूले फाइदा उठाउने सक्छन्। स्वास्थ्य चिन्ताले सताउने र अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्ने छ। बेसुरमा वचन दिने बानीले समस्या पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने परिस्थिति छ भने आफ्नो लागि अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो कामहरू रोकिन सक्छ। बेसुरमा दिएको वचनहरूले अप्ठ्यारो पार्न सक्छ। आदेशका व्यवहार र समझदारी आफन्तजनहरूसँग टालिन सक्छन्। राशिफलमा आज जस्तो भन्दा तपाईँले भाग्यमा भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ दिन शुभ दिन जस्तो तपाईँले आजको राशिफल पछि नेपाल रहेको छ।

जुमिती 2083 साल साउन महिनाको 24 गते आइतबार आज जन्मदिन परेको छ युवा व्यवसायी विनोद मल्लज्यूको र पूर्व वडा अध्यक्ष शुक्लागन्धकी नगरपालिका शाखाका राम बहादुर छेत्री थापाको जन्मदिन परेको छ। उहाँहरू दुवैजनालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। मेरो व्यक्तिगत तर्फबाट तपाईँ दुवैजनालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आज चाहेको र तपाईँले इच्छाएको काम कुरा होस्, तपाईँ दुवैजनालाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

उहाँहरू लगायत आज तपाईँ जसको जन्मदिन परेको छ, आज तपाईँ जसको जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै संरक्षण गर्दै र मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँलाई चालेका तपाईँले इच्छाको काम प्राप्त होस्, तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यता भनामेश मित्र दाजुभाइ साथीसँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई जीवाउन सक्नुहुनेछ। 0564134788 0564111 0828331134112 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना जीवाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि शुक्र बितोस्। सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार, शुभ बिहानी, शुभ दिन।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो?
6: दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
6: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
5: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
12: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811-16069, 9807625229।
12: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811-43322, 9807769142।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
14: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरगराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगुबु बसपार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक।

0: आमामामा होइन चिसो आमा चाहिँ कहाँबाट छोनेको
1: कटिहाल्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मानेले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
7: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840594530
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 BP चोक।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
14: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9552938 र 9908222938।
16: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
17: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
18: होइन, कति पुन मोबाइल भन्दै कराएको?
17: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
18: कहाँ छ पुन मोबाइल?
17: यही दुईवटामा तरकारी पसलको आधैमा छ।
18: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
17: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
18: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848440000।
19: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
20: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
19: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
20: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
19: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
13: दुलेगौडा सपिङ सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
21: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
22: चिकन ससेज, बफ ससेज
21: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
23: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560828587।
24: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
25: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
26: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
27: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
28: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
29: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
30: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
29: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
12: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
31: पन्ध्र दिन पुग्ने ग्यास छ, रेन एउटा ग्यास सिलिन्डर कसैले स्टक किन्न गयो भने त्यसलाई दोष दिएर आफ्नो क्षेत्र लगाउन पाइन्छ? पाइँदैन। किन भन्नुहोला भने यदि कोहीसँग त्यस्तो ग्यास थियो भने टेकुका अवस्था अथवा कुनै उद्योगमा कोही व्यक्ति कोही नागरिकहरू 2021 ग्यास किन्नको लागि अर्को 3000 रुपियाँ खर्च गरेर ट्याक्सी चढेर बाध्यतामूलक जानु परेको अवस्था छ। साउने झरीमा गएर झमझम पानी परेको छ, लामखुट्टा टोकाएर ग्यास लिनु परेको छ, ऊ भएर गएको छैन, ऊ रहरले गएको छैन। त्यस कारणले विशेष गरी सरकारका निकायहरूले जसरी उपभोक्तालाई दोष दिएर आफू पानीमाथि उभान भन्ने काम गरेका छन्, त्यसपछि त मैले यो विभिन्न माध्यमहरू मार्फत चाहिँ यो खेद प्रकट गर्ने गरेको छु। किनकि त्यो निरीह नागरिकलाई, त्यो एउटा चाहिँ बिलागमन नम्बरको नागरिकलाई कहाँको ढाडा दिनुपर्ने ठाउँमा उल्टो तैँले गर्दा फेरि बजारमा अभाव भयो भनेर दोष दिने काम गरेको छ। आफ्नो क्षमता, आफ्नो योग्यता लुकाउने अनि नागरिक दोष दिने काम गरेको छ। म चाहिँ कदापि मान्दिनँ 1% 2%ले 1000 ल समग्र ग्यासका उपभोक्तामध्ये 1000 व्यक्तिले 2 सिलिन्डर भरेर राखे होला रे, त्यो 1000 नजिक मानेर त्यो अन्त्यभन्दा बाहेकका हजारौं नागरिक दोष दिने काम हुँदैन। उपभोक्ताको कारणले गर्दा कुनै पनि हालमा यो किसिमको क्राइसिस भएको होइन, न हिजो भएको थियो, न आज हुन्छ, न भोलि हुन्छ। त्यस कारणले नेपाली उपभोक्ताहरू यो मानिमा धेरै जिम्मेवार छन्, धेरै सचेत छन्, धेरै जागरूक छन्। होइन भने त आज पनि त लुटपाट हुन्थ्यो, तोडफाट हुन्थ्यो होला नि त। नागरिकहरू संयमतापूर्वक गएर लाइन बसेर सरकारलाई सहयोग गरेको अवस्था हो।
32: माधव तिमल सिन्हाजी, तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ। आज हामी उपभोक्ता अधिकारको विषयमा कुराकानी गरिरहेका छौँ। हामीले अहिले चाहिँ उपभोक्ताले खेपिरहेको तात तातो विषय यो ग्यासको कुरा गरिरहेका छौँ। हामी अहिले एकछिनपछि यो उपभोक्ताले जान्नै पर्ने कुरा लगायतका अरू कुरा पनि गर्छौँ। अहिले नै तपाईँहरू पनि एउटा चाहिँ अभियान चलाइरहनु भएको छ उपभोक्ता अधिकारको विषयमा, पहिलेदेखि नै काम गर्दै आउनु भएको छ। यो ग्यास अभावको अहिलेको तत्कालको समस्या समाधान गर्न चाहिँ के पहल भइरहेछ, तपाईँहरूले के गरिरहनु भएको छ, सरकारले कचकचाउने सम्बन्धी ठाउँमा जाने, र अब के भयो भने चाहिँ यो छिटै समाधान हुन्छ?
31: विशेष गरी अहिले पनि मैले भने, अब हामी बिस्तारै हाम्रो उत्पादन, हामी भनिरहेका छौँ हामी बिजुलीमा आत्मनिर्भर भयो। अहिले ऊर्जा माननीय ऊर्जा मन्त्रीले बिजुलीको मूल्य घटाएर पनि उपयोग बढाउने भनेर ऊर्जा मन्त्रालय लागिरहेको छ। अर्थ मन्त्रालयले 5% कर भ्याट लगाइदिएको छ भने सबैभन्दा पहिला मन्त्रालयमा नीतिगत रूपमा स्पष्ट हुने काम हुनु पर्यो। अर्को कुरा, हामी यो ग्यास लगायतको कुराहरूलाई बिस्तारै हामी के हो त, हामी ऊर्जामा आत्मनिर्भर भयो, हामी धेरै उत्पादन भयो, हामी चाहिँ बजार खोजिरहेका छौँ, बङ्गलादेशतिर लाने भन्ने कुरा गरेका छौँ, तर हामीले प्रयोग गर्न पाएका छैनौँ। बढीभन्दा बढी मात्रामा डोमेस्टिक र व्यावसायिक रूपमा प्रयोग गराउनको निमित्त यो ग्यासको विकल्प चाहिँ विद्युतै हो है भनेर विद्युतीय सामग्रीहरू नेपाल सरकारले वैकल्पिक ऊर्जा मार्फत, स्थानीय सरकार मार्फत अनुदानहरू दिने, इन्डक्सन, इन्फारेटर, विभिन्न प्रकारका बिजुली विद्युतीय उपकरणहरू प्रयोग गर्नको निमित्त आम नागरिकलाई आग्रह गर्ने, आश्वस्त पार्ने, सहुलियतको दरले दिने काम एक नम्बर गर्नुपर्छ। दोस्रो नम्बरमा त्यसका निमित्त चाहिने आवश्यक पूर्वाधार तयार हुँदै होला, त त्योभन्दा अगाडि पनि के त अहिले भनेको चाहिँ आवश्यकता अनुसार बढीभन्दा बढी मात्रामा लिएर आएर समानपाती र न्याय क्षेत्रमा वितरण प्रणाली गराउने। जुन कम्पनीका सिन्डरमा समस्या देखेको छ त्यसको वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने र निगमले यसमा के हो भन्दा विशेष गरी नेपालमा एकाधिकारपूर्ण तरिकाले व्यवसाय कारोबार गरेको नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल आयल निगम सबैभन्दा बढी जिम्मेवार बन्ने र जो अनधिकृत रूपमा नागरिकलाई हिजका दिनमा अस्वाभाविक रूपमा बलजबस्ती सिलिन्डरहरू बेचिएको छ एउटाको घरमा आठवटा दसवटा सिलिन्डर होल्डबार बसेको छ आखिर त्यो त राज्यको पैसा हो नागरिकको पैसा होइन जनताकै देशकै पैसा हो जुन त फलाम होल्डबार बसेको छ त्यसलाई व्यवस्थापन गर्दै अब नयाँ सिलिन्डरहरू बेच्न नदिने हाम्रो बजारको वास्तविक कुराहरू अध्ययन गर्ने जुन अस्ति कुरा उठेको छ म्यापिङ गर्ने कुराहरू सिलिन्डरको संख्या म्यापिङ गर्ने कुराहरू त्यसको चाहिँ कोडिङ गर्ने कुराहरू त्यसलाई ट्र्याकिङ गर्ने कुराहरू जुन कुरा गरेको छ त्यसलाई छिटोभन्दा छिटो लाने र अहिले चाहिँ अहिले तत्कालीन रूपमा चाहिँ बिजुलीतर्फ पनि प्रयोग गर्नलाई नागरिकलाई आह्वान गर्ने त्यो किसिमका आवश्यक न्यूनतम पूर्वाधारहरू राज्यको तर्फबाट तयार गरिदिने र सँगसँगै अहिले चाहिँ यो छिटोभन्दा छिटो मात्रामा यो ग्यासका जति समस्या देखिएको छ पिडियो बढाएर भारत सरकारसँग कूटनीतिक पहल मार्फत छिटोभन्दा छिटो ल्याएर व्यवस्थापन गर्ने र अबबाट चाहिँ के हो त भन्दा कमसेकम हामीले 50% भन्दा बढी नागरिकहरूलाई विद्युतीय सामग्री प्रयोग गर्नको निमित्त आकर्षित गर्ने त्यो गराउनको निमित्त उनीहरूलाई लालायित गर्ने काम सरकारतर्फबाट गर्नुपर्छ
32: एकदम अब यो तपाईँले ग्यासको कुरा भन्नुभयो अब हामी अर्को कुरा गरौं जस्तो अघि तपाईँले एउटा अभाव एउटा मूल्य र अर्को गुणस्तरको कुरा गर्नुभएको थियो यो अहिले चाहिँ उपभोक्ताले भोगिरहेको समस्याको कुरा गर्दा अब उपभोक्ताकोले सेवामा पनि जस्तो हामीले वस्तुको कुरा गर्यौं ग्यास र सामानको अहिले उपभोक्ता एक थरी उपभोक्ता पासपोर्ट राजधानीको लागि राहतमा सेवाग्राही जो उपभोक्तै हुनुहुन्छ र अरू चाहिँ यो यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि पनि लाइनमा बस्नुपर्ने बाध्यता छ अब योतिर चाहिँ तपाईँहरूले यो वस्तुको तिर उपभोक्ताले पाएको समस्या मात्रै हेरिरहनु भएको छ कि सेवातर्फ पाएको समस्यालाई
31: यस्तो छ नेपालको संविधान 2072 धारा 44 वस्तु र सेवा क्लियर भनेको छ उपभोक्ताले उपयोग गर्ने वस्तु र सेवा गुणस्तरहीन भयो त्यसबाट कुनै प्रकारको शारीरिक मानसिक आर्थिक रूपमा क्षति भयो भने धारा 44 खले वस्तु वा सेवा प्रदायकबाट क्षतिपूर्ति भरणा गराउने भनेर संवैधानिक हक नै हाम्रो संविधानले दिएको छ पासपोर्टको लाइनका कुरा ग्यासको लाइनका कुरा अस्पतालमा चाहिँ एक साथै घण्टौसम्म लाइन बस्नु परेका कुरा विभिन्न यो यातायातमा गएर लाइसेन्स लिनको निमित्त लाइन बस्नु परेका कुरादेखि लिएर उच्च माध्यमिक शिक्षामा गएर एनओसी लिन लाइन बस्नु परेका धेरै कुराहरू वस्तु र सेवा क्षेत्रमा न्यायोचित मूल्यमा नेपाल सरकारको उसमा तोकिएको मूल्यतिर तयार भएको उपभोक्तालाई कुनै पनि बिना झन्झट बिना अवरोध चाहिँ वस्तु र सेवा उपयोग गर्न पाउने नागरिकको मौलिक हक हो संविधानले गाइड गरेको हक हो तर बिडामा के छ भने सामान्य कुरा लिनको निमित्त यहाँ लाइन बस्नु परेको अवस्था छ अब ग्यासकै लाइनको कुरा गरियो अब भन्दाखेरि चाहिँ अब यो सरकारको आलोचना गरे जस्तो हुन्छ सरकारले अब लाइन होइन अब पुरै अनलाइन घर घरबाट हुलाकबाट पुर्याइदिन्छु यो गर्छु त्यो गर्छु भनेर ठूला मिठा मिठा गफ गरे सञ्चार माध्यममा सामाजिक सञ्चारमा ठूलो सेवासी वाह वाह भयो धेरै ठूलो ठूला चाहिँ धन्यवाद पाइयो तर त्यो अनुभूति गर्न पाइएन किन पाइएन भनेर भने हामी कहाँ के छ भनेर भने यो कुरा हाम्रो सबै स्वीकार्नुपर्छ हामी बिना योजना बिना पूर्वाधार बिना संयन्त्र हामीले मिठा गफ गरिरहेका छौँ उही हाम्रो नेपाली उखानमा कुराले कुनै चिउरा भिद्दैन पानी के चाहिन्छ भने चाहिँ गरी चिउरा भिद्दा त पानी नै चाहिन्छ गफले त चिउरा भिद्दैन भने जस्तो गरी हामी के गर्यौँ त भन्दाखेरि क्षणिक रूपमा हामीले वाह वाह गर्यौँ तर हामीसँग भएका हाम्रो पूर्वाधार हाम्रो संयन्त्र हाम्रो भूगोल हाम्रो यहाँको नागरिकको स्तरदेखि सबै कुरालाई आधार मानेर जबसम्म हामीले यथार्थवादी भएर हामी विश्लेषण गर्दैनौँ तबसम्म के हो त नेपाली नागरिकले उपभोक्ताले जनताले हामी जे जेबाट शब्दबाट चाहिँ पुकार गरे पनि प्राप्त गर्न सक्ने अवस्था छैन तपाईँ पानीको लाइन भन्नु परेको छ अर्को छोडिदिनुहोस् न तपाईँ आज पनि गएर काठमाडौँका विभिन्न ठाउँमा ढुङ्गे धारणा गरेर हेर्नुहोस् नागरिकहरू जार बोतल लिएर चाहिँ गाग्री लिएर पानीको लागि लाइन बस्नु परेको छ भनिसकेपछि सामान्य कुरा पनि हामीले के त विगत लामो समयबाट पूरा गर्न सकेनौँ म आफै पनि करिब 15 वर्षभन्दा बढी जानि नजानिकन यस्ता विषयमा कुराकानी गरेँ तपाईँ मलको लाइन बस्नु परेको छ किसानले बाली सकिसके मलको लाइन बस्नु परेको छ दुध बेच्न लाइन बस्नु परेको छ कतिपय अवस्थामा त्यो सप्लायरले चाहिँ नलिदिने विभिन्न कारणहरू छ त्यस कारणले यो भुइँ मान्छेको तरकारीको लागि लाइन भर्नु परेको छ तपाईँ सप्लायरले कुरा गर्नुहुन्छ भने काभ्रे धादिङ सिरा मकानपुरका किसानहरू सप्लायरले चाहिँ विभिन्न बाहनाबाजीमा लाइन बसेर घन्टौँसम्म उत्पादन गरेको लिँदैन कि भनेर त्राईमाम भएर भर्नु परेको छ भने यो विशेष गरी सबै कुराहरू सँगै सरकारले सक्दैन उपभोक्ता हित स्वच्छ बजार वस्तु र सेवा नियमन गर्ने कुरा संविधानले पनि संघ प्रदेश स्थानीय सरकारको साझा अधिकार भनेर परिभाषित गरेको अवस्थामा हाम्रा पालिकाहरू हाम्रो स्थानीय सरकार प्रदेश सरकारहरू विकास भनेको बाटो बीच गर्यो भने विकास भयो के भन्छ सडक खन्ने भने विकास भयो
32: अहिले एकछिनमा आउँला के गर्यो भने समस्या समाधान होला भनेर म एकछिनमा आउँला तपाईँले भने जस्तै सरकारले अहिले अझ नयाँ सरकार गठन हुने बित्तिकै यो सेवा कामहरू चाहिँ
31: परेको छैन
32: अब लाइन होइन अनलाइन भनेर चाहिँ
31: जे भने पनि सरकारको प्राथमिकताको विषयमा उपभोक्ता हितको विषय परेको छैन सरकारको सय बुझे चाहिँ सुशासनको म एउटा बुझा परेको थियो अनिवार्य रूपमा भन्सारमा एमआरपी बिना सामान ल्याउन नदिने भन्ने कुरा थियो त्यसबाट पनि सरकार ब्याग भएको छ यसबाटै प्रश्न हुन्छ न हिजो न आज यो कुनै 22 वर्ष भनेको होइन कि सरकारको प्राथमिकताको विषयमा यो भूमान्छेका कुराहरू, उपभोक्ता हितका कुराहरू, स्वच्छ बजारका कुराहरू, प्रतिस्पर्धी बजारका कुराहरू, उपभोक्ताको संविधानबद्ध मौलिक हक कार्यान्वयन गर्ने सवालका कुराहरू, उपभोक्ताले प्राप्त गर्नुपर्ने ज्ञानका कुराहरू, उपभोक्ता चाहिँले पाउनुपर्ने गुणस्तरीय वस्तु र सेवाको विषयमा पाउनु पर्दैन त सही समयमा। म अहिले कुनै अस्पतालमा चाहिँ मेरो इन्डोस्कोपी गर्न गएको छु, मैले तुरन्त पाइनँ, म सात दिनको समय पाएँ भने मलाई के ठिक भयो र त्यो त्यो मैले प्राप्त गर्नु सेवाको कुनै गुणस्तरीय भन्छ। त्यस कारणले सही समयमा सही वस्तु र सेवाको उपयोग गर्न पाएन भने र मलाई तिर्खा लागिरहेको छ मैले खाएको पानीले मेरो प्यास मेटिएन भने त्यो अधिकार त्यो त्यो त्यो चाहिँ प्राप्त गरेको कुनै असर आउँदैन। त्यस कारणले यसका लागि चाहिने हामीले भनेका छौँ अहिलेका सबै संयन्त्रहरू सबै संयन्त्रहरू भन्छु दावाका साथ भन्छु म सात दिन सात रात विषयमा बहस गर्न तयार छु। हाम्रा संयन्त्र सबै फेल भए
32: राज्यका
31: यी अनुगमन नियमन र स्वच्छ बजार गर्ने नियमन गर्ने संयन्त्रहरू फेल भएका हुन् त न त भने पटक पटक एकै प्रकृतिको समस्याहरू हामी किन दोहोरेका छौँ किन ती निकायले यी विषयलाई समाधान गर्न चासो दिएनन्। त्यस कारणले अब सबै कुराहरू संयोजन गर्दै अहिले तपाईँले भन्नुभयो नि पासपोर्ट लाइन नभन्नुपर्ने कुराहरू त्यो यातायात नगरेर चाहिँ लाइसेन्स लिन लाइन नभन्नु कुराहरू एनओसी लिटर लिन लाइन नभन्नुपर्ने सबै विषयलाई वस्तु र सेवा क्षेत्रलाई नियमन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासलाई अङ्गीकार गर्नको निमित्त सबै निकायलाई समन्वय गर्न सक्ने किसिमको एउटा अत्यन्त शक्तिशाली प्राधिकरणको कन्सेप्ट जुन हामीले बारम्बार मैले भन्ने गरेको छु उपभोक्ता प्राधिकरण
32: तपाईँले यो जुन के गर्यो भने
31: मैले यसमै जुन नजिक छु आउने भन्दा नि त्यसले मात्रै के हो त यो सबै समस्याको दीर्घकालीन रूपमा नीति बनाउने अन्तर्राष्ट्रिय राष्ट्रिय अभ्यासलाई अङ्गीकार गर्ने ती हिजका दिनका चाहिँ गुड प्र्याक्टिसहरूलाई स्वीकार गर्ने र गलत कुराहरूलाई निरुत्साहित गर्ने उपभोक्ता शिक्षा सचेतना तपाईँको उज्यालो रेडियो मार्फत देशव्यापी रूपमा त कार्यक्रम बच्छ नि यस्ता रेडियोहरूलाई बाट चाहिँ के हो सरकारले भन्दा सरकारले आफ्नो लोककल्याणकारी कुराहरू प्रयोग गराएर उपभोक्ता अधिकार आज हामी काठमाडौँमा बसेर कुराकानी गर्दा भनेर आज हामीले हुम्ला जुम्ला कालीकोटका दूरदराज होइन गोर्खा चाहिँ त्यो रसुवा नुवाकोटका दूरदराज तराईका चाहिँ दूरदराजमा जहाँ नेपाली भाषा राम्रोसँग बुझ्न नसक्ने ठाउँमा भएका प्याकेजिङ गरेका खाद्य वस्तु कसरी कस्तो पुगिरहेको होला त्यसो गुणस्तर मूल्यका विषय के होला उपभोक्तालाई आफ्नो अधिकारको बारेमा सचेत गराउने थानी सरकारलाई त्यो अधिकारप्रति त्यो अनुगमन नियमन
32: गर्नु एकछिनपछि आउँछु माधव तिमल सिन्हाजी अघि तपाईँले भन्नुभयो यो जुन उपभोक्ताहरू चाहिँ सेवा र वस्तुमा जुन ठगिरहेका छन् यसको चाहिँ कारण चाहिँ जुन सरकारको चाहिँ एउटा जिम्मेवार नभएर सरकार असफल भएको हो भनेर अघि तपाईँले
31: सरकारको प्रथमको विषयमा यो
32: परेन र त्यो कारणले गर्दा उपभोक्ता मारमा परेका छन्। तर तपाईँहरू जस्ता उपभोक्ता अधिकार कर्मीहरू जसले उपभोक्ता अधिकारको लागि वर्षौंदेखि तपाईँहरूको संस्थादेखि निकै अरू संस्थाहरू पनि हुनुहुन्छ तपाईँहरू पनि असफल भयो भन्न
31: मिल्दैन। हामीले त संविधानको मा मौलिक हकको रूपमा प्रतिबद्ध गरायो हामी त के हो र हामी त भुग्ने हो हामीलाई कुनै न कानुनी अधिकार सुनेन भन्दा यस्तो संविधानको मौलिक हकको रूपमा उपभोक्ताको अधिकारलाई स्थापित गराइयो यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर लिखित मौखिक रूपमा विभिन्न फोरममा जानकारी गराइयो। हाम्रो काम भनेको त एडभोकेसी गर्ने आज तपाईँको उज्यालो मार्फत आएर देशभरका तमाम नेतृत्वकर्ता नेतृत्व गर्ने पोलिसी लेभलका व्यक्तिहरू सरकारका निकाय उपभोक्तालाई पनि यो गर्नुपर्छ भने कराएको दायित्व हाम्रो त्यो हामी के हो त बजारको समस्या उजागर गरिदिने हो हामीले बारम्बार गरिरहेका छौँ केही नभएको पनि होइन फेरि केही सुरुवात भएको थियो सुरुवात हुँदै थियो भइ पनि आएको छ तर के हो त त्यसलाई सिजनल रूपमा सुरुवात गरेर
32: व्यवस्थित
31: रूपमा दीर्घकालीन रूपमा हुनुपर्छ भन्ने कुरामा राज्य चुकेको छ। आखिर त सरकार चुक्छ भने सरकार बिचौलिया सरकार चाहिँ तस्कर चाहिँ यो बजारलाई आफ्नो मुठीभरमा पार्ने काटेलिङ गर्ने कालाबजारी गर्ने सिन्डिकेटधारीको कब्जामा पर्छ भने त कसैको केही लाग्दा र लाग्दैन नि त भनिसकेपछि त्यो तोड्नको निमित्त चाहिँ यो देशका सबै प्रबुद्ध वर्ग सबै विभिन्न पेसा व्यवसाय आबद्धका नागरिकहरू सबैभन्दा पहिले म उपभोक्ता हो मेरो अधिकार मौलिक अधिकार हो मैले खाएको दूध तरकारी फलफूल माछा मासु खाद्यान्न मैले प्राप्त गरेको सेवा गुणस्तरहीन भयो मैले मेहनतले आर्जन गरेको धन सम्पत्ति खर्च गरेर दुःखले आर्जन गरेको सम्पत्ति खर्च गरेर मैले रोकिनु परेको छ भनेर सचेत जिम्मेवार नागरिक कमसे कम हामी सहरीय उपभोक्ताहरू त अब अलिकति हामीले आफ्नो हामी निस्किनु पर्यो नि त बाहिरबाट मैले के खाने के नखाने मैले यो खाँदै गर्दा मैले यसलाई चाहिँ स्वीकार गर्दै गर्दा राज्यका निकाय अथवा उत्पादकले चाहिँ केही पनि मानेको छैन अब सचेत भए उपभोक्ता जागरूक भए अब हामीले उपभोक्तालाई रति सम्झिनु हुँदैन उपभोक्ता बजारका सार्वभौम हुन् उपभोक्ता बजारका राजा हुन् यिनीहरूलाई चाहिँ उनीहरूको अधिकार चाहिँ प्रक्षेपण गर्नुपर्छ भन्ने सिद्धान्त स्थापित गर्नको निमित्त पनि तपाईँ म जस्ता सचेत नागरिकले के हो त सामाजिक बहिष्कारको भावना लिनु पर्यो नचाहिएका कुराहरू नकिनिदिने कसैलाई कसैले गरेका भ्रामक कुराहरूलाई इग्नोर गरिदिने नबुझेका मान्छेलाई बुझाउन प्रयास गरिदिने बुझेका मान्छेले नबुझेलाई बुझाउने प्रयास गरियो भने के हुन्छ भन्दा राज्यका निकाय पनि जिम्मेवार भन्छन् बढीभन्दा बढी मात्रामा वाणिज्य विभागको जुन टोल फ्री नम्बर छ 1137 बढीभन्दा बढी उजुर गर्ने।
32: कार्यक्रम बदलिदो नेपालमा आज हामी उपभोक्ता अधिकारका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हासँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
0: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी उपभोक्ता अधिकारका विषयमा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल सिन्हासँग कुरा गरिरहेका छौं। माधव तिमल सिन्हाजी, तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ। आज हामी तपाईँसँग उपभोक्ता अधिकारको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। हामीले केही बेर अगाडिसम्म यो ग्यास, अहिलेको तात्तातो विषय, ग्यास अभाव, मूल्य वृद्धि र गुणस्तरको कुरामा यो सरकारले जसरी काम गर्नुपर्छ त्यो काम सरकारी निकायहरूले काम नगर्दाखेरि उपभोक्ता मारमा परेका छन् भनेर नि तपाईँले भन्नुभयो। र तपाईँले एउटा अघि नै उपभोक्ता अधिकार जुन चाहिँ संविधानमा व्यवस्था भएको कुरा पनि गर्नुभएको थियो, अलिकति यसलाई चाहिँ अहिले धेरैले तपाईँले भने जस्तै अहिले हाम्रो यो कार्यक्रम चाहिँ हुम्ला जुम्लादेखि देशका विकट ठाउँदेखि शहरका विभिन्न ठाउँसम्म सुनिरहनु भएको छ, होइन, विदेशमा बस्ने नेपालीहरूले पनि सुनिरहनु भएको छ। हामी कहाँ उपभोक्ताले जान्नै पर्ने अधिकारहरू चाहिँ के हुन्, अलिकति धेरैलाई यो थाहा भएको विस्तृतमा थाहा
2: धेरै कुराहरू दूरदराजका नागरिकहरूले पनि आफूले उपयोग गर्ने वस्तु र सेवा विशेष गरी
1: संविधान भएको व्यवस्था भनिदिनु।
2: संविधान, नेपालको संविधानको 2072 धारा 44 प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपयोग गर्न पाउने हकको रूपमा, मौलिक हकको रूपमा गाइने गरेको छ। त्यही अधिकारलाई कार्यान्वयन गर्नको निमित्त उपभोक्ता अदालत भनेर काठमाडौँको त्रिपुरेश्वरमा एउटा अदालत, काठमाडौँ भक्तपुर ललितपुर मुकाम रहने गरी स्थापना भएको छ। चाहे विभिन्न प्रकारका चाहिँ लापरवाहीबाट हुने क्षतिपूर्ति त्यसले प्राप्त गर्ने काम गर्छ। गुणस्तरहीन वस्तु र सेवा कसैले पनि उत्पादन गर्न पाइँदैन भन्ने ग्यारेन्टी गरेको अवस्था छ। त्योबाट जोगिनको निमित्त हामीले विशेष गरी कुनै पनि वस्तु प्रयोग गर्दैछौँ भने
1: र कुनै सेवा लिँदैछौँ भने,
2: सेवा लिँदैछौँ भने त्यो वस्तु र सेवा लिनु पूर्व उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल र उत्पादक वा आयातकर्ताको स्पष्ट नाम ठेगाना लेबल बिनाका वस्तुहरू प्रयोग गर्ने काम गर्नु भएन। र संविधानको धारा 44 खलाई कार्यान्वयन गर्नको निमित्त अनिवार्य रूपमा हामीले वस्तु लिइसकेपछि बिल लिने काम गर्नु पर्यो। बिल किन लिने भन्नुहोला भने, यदि त्यो वस्तु प्रयोग गर्दा कुनै प्रकारको शारीरिक, मानसिक, आर्थिक रूपमा क्षति भयो भने संविधानको धारा 44 खले प्रत्याबद्ध गरेको क्षतिपूर्तिको हक कायम गर्नको निमित्त फलानु मितिमा, फलानु समयमा, फलानु पसलबाट मैले कुनै प्रकारको वस्तु र सेवा उपयोग गर्दै गर्दा यो प्रकारको क्षति भयो भनेर त्यो अदालतमा क्षतिपूर्ति दावी गर्नको निमित्त क्षतिपूर्ति हकको हक कार्यान्वयन गर्नको निमित्त बिल अनिवार्य लिने काम गर्दै मात्रै भयो भने के हुन्छ भन्नुहोला भने, खुल्ला सामानहरू
1: तपाईँले जोडिहाल्नु, बिल लियो भने सरकारले दिने पुरस्कार,
2: सरकारले लिने जुन चाहिँ साप्ताहिक र मासिक रूपमा पुरस्कार घोषणा गरेको छ त्यो पनि प्राप्त गर्न सकिन्छ। अब हामीले खास गरी एउटा म अधिकार कर्मीको रूपमा म चिठा यो लोटीको कुरा चाहिँ म खासै लाखौं नागरिकलाई चाहिँ झुकिएर एउटा दुईवटा प्राप्त गर्ने कुरा त्यो सेकेन्डरी कुरा भयो, तर बिल लिने कुरा चाहिँ संविधान पद मौलिक हकै कार्यान्वयन गर्नको निमित्त पनि गर्ने, सँगसँगै यसमा पनि आफूले भाग लिन पाइयो भने यो पनि सरकारले अवसर दिएको छ, त्यसलाई उपयोग गर्न पाइन्छ। त्यस कारणले विशेष गरी दूरदराजमा तपाईँ हामी आफै पनि गाउँतिर जन्मस्थान जाँदै गर्दा त्यो काठमाडौँ विभिन्न मेन सहरमा त्यो सामान पाइँदैन, त्यस्तो प्रकारका नै नयाँ नयाँ प्रकारको ब्रान्ड गएको हुन्छ, केही न केही गुणस्तरमा खेलबाड गरेको होला भन्ने एउटा शङ्का लाग्छ क्या मलाई, किन सहरमा प्रतिस्पर्धा गर्न नसकेर गाउँमा आयो भन्ने जस्तो लाग्छ। त्यस कारणले त्यस्ता वस्तु र सेवा प्रयोग गर्दा एकपटक होइन हजार पटक सोचेर मात्रै उपयोग गर्न,
1: के हेर्ने त्यसमा,
2: उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल, ब्याच नम्बर, उत्पादक वा आयातकर्ताको प्रष्ट नाम ठेगाना, नेपाली उत्पादन छ भने खाद्य अनुज्ञापत्र डीएफटी क्यूसी नम्बर अनिवार्य रूपमा हेर्नु पर्यो, किनकि विभिन्न प्रकारका फूडहरू, बिस्कुट लगायतका कुराहरूको चाहिँ खाद्य प्रविधि गुणस्तर विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्र नलिकन खाद्य गुणस्तर को त्यो मापन नभएसम्म त्यो वस्तु लान पाइँदैन बजारमा। त्यो डीएफटी क्यूसी नम्बर भन्ने हुन्छ खाद्य अनुज्ञापन पत्र नम्बर, त्यो अनिवार्य रूपमा हेर्ने काम गरियो भने र बिल लिने काम गरियो भने चाहिँ केही हदसम्म चाहिँ त्यस्ता किसिमका वस्तु,
1: जुन पसलबाट आफूले सामान किन्दैछ सामानको तपाईँले भने जस्तो सबै कुरो
2: हेर्नौ, अनि त्यो दर्ता नभएको गैर कानून पसलबाट ठेला, साइकल, विभिन्न किसिम घुम्ती सवारी साधनबाट सामान लिने काम हामीले नगरौं, किनकि त्यसले भोलि कुनै प्रकारको शारीरिक, मानसिक रूपमा क्षति भयो भने पनि हामी क्षतिपूर्ति प्राप्त गर्न हामीलाई गाह्रो हुन्छ, त्यसले अझ बजारलाई चाहिँ
1: अब त्यही घुम्ती पसल सञ्चालन गरेर धेरैको जीविका चलिरहेको छ, होइन, उहाँहरूलाई पनि प्रोत्साहन गर्नु पर्यो, त्यस्तो अवस्थामा चाहिँ के गर्ने,
2: होइन, जीविकोपार्जन छ भनेर लाखौं नागरिकको स्वास्थ्यमा खेल्न पाइएन,
1: उहाँले
2: पनि स्वस्थताका न्यूनतम मापदण्डहरू पुरा गर्ने, पालिकामा गएर पालिकाको चाहिँ कृषि पशु खाद्य शाखामा गएर समन्वय गर्ने, दर्ता गर्ने, बिल विजयहरू जारी गर्ने, धुवा धुरोबाट चाहिँ केही खानेको बेच्नु पर्छ, रातो जालीदार कपडालाई छोप दिने, उहाँले मास्क लगाउने, पन्जाहरू प्रयोग गर्ने, स्वच्छ पानीको प्रयोग गर्ने, बासी सडकालेका कुराहरू पटक पटक प्रयोग नगर्ने, उहाँले के हो त न्यूनतम स्वच्छताका मापदण्ड पूरा गर्ने, म्याद सकेका, लेबल नभएका अखाद्य वस्तुहरूको प्रयोग नगर्ने, किनकि उहाँहरू पनि नागरिक जीवहरू हुनु पर्यो, उहाँले भन्न सक्नु पर्यो मैले बेचेका खानेकुराहरू मेरो घुम्ती पसल भए पनि ठिक छ, मैले खाद्य स्वच्छताका न्यूनतम मापदण्ड पूरा गरेको छु भनेर उपयोगकर्तालाई के हो त आश्वस्त पार्ने काम चाहिँ कसले गर्नु पर्यो त, त्यो व्यवसायले,
1: एकदम साना व्यवसायहरूले पनि किनेर ल्याउने, उहाँहरूले पनि किन्दाखेरि अघि तपाईँले भने जस्तै
2: उपभोक्ताले प्रयोग गरेको व्यवहार उहाँले पनि के हो त होलसेलसँग प्रयोग
1: पनि उपभोक्ता हिसाबले उपभोक्ता
2: उहाँहरू पुनः व्यक्ति मनसाय ल्याउनु भएको उहाँले उपभोक्ता भनिँदैन तर पनि के उहाँहरू उपभोक्तालाई भेट्ने अन्तिम ग्राहक भएको कारणले गर्दा फेरि उहाँले पनि त्यही हो बिल बिजेक बिना सामान नकिन्ने लेभल बिना सामान नकिन्ने म्याच सकेका सामान नकिन्ने अब बाई वान गेट वान भनेर कसैले लोभ भनेर चाहिँ त्यस्ता सामान नकिनिदिने म्याच सकेका सामानलाई फुटाएर त्यसलाई लुज बनाएर नबेचिदिने त्यो इमान्दारिता त्यस कारण यो समग्र जिस्को चाहिँ के रहेछ भनेर भने बजार पूर्ण रूपमा स्वच्छ प्रतिस्पर्धी हुनको निमित्त मूल्य गुणस्तरमा एकता कायम गर्नको निमित्त उपभोक्ताको अनुहार हेरेर वस्तु र सेवाको मूल्य तय अन्त्य गर्नको निमित्त विधिको शासन कायम गर्नको निमित्त उपभोक्ताको अधिकारलाई स्थापित गर्नको निमित्त तीनटा पक्ष उपभोक्ता सक्रिय र सचेत हुने व्यवसायीहरू इमान्दार हुने राज्यका निकायहरू जिम्मेवार
1: पनि अब हामी पहिला उपभोक्ता कुरा गरिरहेछौँ एउटा उपभोक्ता चाहिँ
2: आफ्नो
1: सचेत रहने अर्को अहिले व्यापारी र राज्यको निकायमा अहिले जाउँला हामी के गर्छौँ भने तपाईँ उपभोक्ताले जुन कुरा भन्नुभयो यो सबै कुरा हाम्रो उपभोक्तामा सचेतना छ यो अहिले तपाईँले भन्नुभयो
2: अहिले यस्तो छ विभिन्न प्रकारका सामाजिक सञ्जालहरू टिकटक फेसबुकहरू युट्युबहरू विभिन्न चाहिँ रेडियो अनलाइनहरूमा यस्ता कुराहरू धेरै गाउँ गाउँसम्म सबका हातमा स्मार्टफोन छ सबैले विभिन्न प्रकारका घटनाहरू परिघटनाहरू तपाईँ हामी अहिले यहाँ उज्यालो रेडियोमा स्टुडियोमा चाहिँ कुराकानी गरिरहेको छौँ हामीलाई थाहा नभएको कुराहरू हाम्रो दूरदराजका नागरिकहरूले मोबाइलमा हेरेर हामीभन्दा उहाँहरू के हो त
1: सचेत
2: भइसक्नु भएको छ त्यस कारण यस्तो किसिमको अवस्थामा चाहिँ के हो त
1: हो त्यो सचेत हुँदा हुँदै पनि कस्तो बेला चाहिँ त्यो उपभोक्ता ठगीमा पर्न सक्नुहुन्छ
2: यस्तै किसिमको क्राइसिसको बेलामा भ्रमपूर्ण सूचनाको बारेमा यो त अहिले जस्तो के आउँछ त्यस्ता त्यो अनलाइनहरूमा तपाईँहरू यो गर्नु चट्टै तपाईँको यो फलान रोग विषय हुन्छ म संसार चाहेँ कहीँ केही भएर त्यहाँ गाडी चट्टै विषय भयो भन्ने किसिमको जो भ्रमपूर्ण हुन्छ नि ऊ त्यस्ता किसिमका भ्रमपूर्ण सूचनाबाट चाहिँ जोगिनु पर्यो त्यहाँ पुग्नुभन्दा अगाडि अहिले के भन्दा घर नजिक कोही चाहिँ सञ्चारकर्मी हुन्छ कोही सरकारी कर्मचारी हुन्छ कोही विभिन्न अधिकार क्षेत्रमा महिला अधिकार बाल अधिकार क्षेत्रमा काम गरेको हुन्छ विद्यालयका शिक्षकहरू हुनुहुन्छ विद्यार्थी धेरै अर्को सचेत विद्यार्थीहरू हुनुहुन्छ ती व्यक्तिहरूसँग के हो त के हो यस्तो कुरा आएको छ भने उहाँसँग सोचेर भेरिफाई गरेर मात्रै जानु पर्यो होइन ठगिने कुरा हुन्छ सबभन्दा डर लाग्दो भनेको हामी अहिले अन्तिममा मैले भन्न खोज्दै यो अनलाइन विभिन्न प्रकारका जुन यो मार्केटिङहरू टिकटक फेसबुकहरूमा इन्स्टाग्राममा जुन किसिमका चाहिँ भ्रमपूर्ण विज्ञापनहरू गरिएको छ नि त्यो त्यसबाट चाहिँ हामी के हो त अत्यन्त जिम्मेवार रहनुपर्छ 200 रुपियाँ लगानी गर्नु 400 कमाउनु अथवा यो फलाना औषधि घरमै ल्याइदिन्छ भन्ने गाउँ गाउँमा चाहिँ अहिले झोलामा बोकेर यो चाहिँ भिटामिन हो यसले यस्तो गर्छ उस्तो गर्छ भन्ने किसिमका यो छन् धेरै कुराहरू छन् क्या तपाईँ उपभोक्ता अधिकारको कुरा गर्नुहुन्छ भने यो 7 दिन गर्न सकिँदैन धेरै विषयहरू छन् यस्तामा चाहिँ के हो त सबैभन्दा पहिला मैले सचेत र सक्रिय रहने कुनै प्रकारको शङ्ख लाग्यो भने नबुझेका मान्छेले बुझ्न प्रयास गर्ने बुझेका मान्छेहरूले के हो त नबुझेकालाई बुझाउने प्रयास गरियो भने चाहिँ के हो त बजारमा केही न केही हदसम्म यो अनलाइनका रूपमा भ्रमपूर्ण विज्ञापनका रूपमा विभिन्न मान्छेलाई दिएका प्रलोभन चाहिँ के हो त नियन्त्रण नियमन गर्न राज्यका निकायले सहयोग पुग्छ सचेत जिम्मेवार नागरिक म राज्यको भूमिका छु म पनि बिना बजेको राज्य
1: हो अवस्थामा उपभोक्ता अदालतमा पुग्ने
2: कुनै प्रकारको वस्तु र सेवाहरू उपयोग गर्दा शारीरिक रूपमा मानसिक रूपमा आर्थिक रूपमा क्षति भएको आफूलाई लाग्यो कसैको लापरवाही भयो तपाईँ उपचार गर्न जानुभएको छ त्यहाँ चाहिँ मेडिकल नेग्लिजेन्सी भयो लापरवाही भयो तपाईँले एउटा औषध दिनुपर्ने थियो अर्को दियो गलत काम गर्यो त्यस कारणले तपाईँको नागरिक तपाईँको आफन्तको अथवा मेरो आफन्तको कसैको ज्यान गयो भने ज्यान अङ्गभङ्ग भयो भने त्यस्तो अवस्थामा चाहिँ त्यो सम्बन्धित उपचार गरेका चिकित्सक र संस्था विरूद्धमा हामी उजुरी जान्छौँ कुनै इन्जिनियरिङबाट घरहरू बनाउँदै गर्दा कुनै काम गर्दै गर्दा चाहिँ त्रुटफुट भयो भने त्यसका विरूद्धमा जाने कुनै वस्तुहरू उपयोग गर्दा तपाईँको शारीरिक मानसिक रूपमा क्षति भयो भने त्यसबाट तपाईँलाई फुड पोइजनिङ भयो मृत्यु भयो अङ्गभङ्ग भयो चोटपटक लाग्यो भने त्यसका विरूद्धमा जाने वस्तु र सेवा उपयोग गर्दा त्यो वस्तु र सेवा प्रदायकबाट कुनै प्रकारको त्रुटि भएको आफूलाई ग्यारेन्टी भएको अवस्थामा सबै प्रकारका बिल बिजकदेखि लिएर त्यो घटनाक्रम त्यसलाई पुष्टि गरेको छ वास्तवमै उनीहरूको नेग्लिजेन्सी छ भने त्यसका विरूद्धमा क्षतिपूर्ति प्राप्त गर्नको निमित्त उपभोक्ता जाने हो
1: अब त्यो त एउटा तपाईँले भने जस्तो त्यो अवस्थामा त्यहाँ जाने कुरो भइहाल्यो अहिलेको अवस्था मैले ग्यास पाइनँ पासपोर्ट लिन जाँदाखेरि घन्टौं लाइनमा बस्नु पर्यो म फलान ठाउँमा गएको मलाई पसलले चाहिने भन्दा बढी चाहिँ मूल्य भन्यो भने चाहिँ त्यस्तो बेला कहाँ गुनासो छ
2: त्यहीँ जाने हो किन भन्नु भने पसलले बढी मूल्य लियो भने प्रमाण हुनु पर्यो बिल लिनु पर्यो चलन चल्तीको मूल्य बढी लिएको छ भने त्यो बराबर क्षतिपूर्ति पाइन्छ उदाहरणलाई अब अदालतले फैसला गरेको छ नि उनीहरूको चाँदीको पसलको 14,500 केसमा आतै जाति सबै गरेर फैसला गरिदिएको अवस्था छ त्यो नजिक पनि बसेको अवस्था छ तर पनि के छ भन्नुहोला भने मैले परिकल्पना गरेको तपाईँले परिकल्पना गरेको अदालत चाहिँ त्यस्तो हो फेरि तपाईँको घरमा केले पानी दिएको छ तपाईँ घरमा पानी आएन महिना मात्र 10,000 जार बोतल पानी खानुभयो भने त्यो 10,000 क्षतिपूर्ति मलाई कसले दिनुपर्छ केल दिनुपर्ने मैले परिकल्पना गरेको अदालत चाहिँ त्यस्तो हो तपाईँ सडकमा हृदय गर्नुभएको छ तपाईँको सडकको खाल्टोले गर्दा तपाईँको सवारीमा क्षति भयो तपाईँ दुर्घटना हुनुभयो मलाई सडक विभाग र सडकमा त्यो निर्माणमा कार्य भएको व्यक्तिको क्षतिपूर्ति प्राप्त गर्नुपर्ने हो अहिलेको अदालतले त्यो कुरालाई चाहिँ स्वीकार गरेको अवस्था छैन उपभोक्ताका जेन्युइन इस्युहरूलाई जबसम्म स्वीकार गर्न सक्दैन अहिलेको अदालत चाहिँ एकदम कागजी सर्फेसित भएको छ योभन्दा परिष्कृत परिमार्जित अदालतको लागि हामी लागिरहेका छौँ गरौँ, सबैको पहलकदमी गरौँ, त्यस्तो किसिमको
1: अहिले नै तपाईँले मैले ग्यासमा घन्टौँ लाइन बस्नु पर्यो, पासपोर्ट लिनको लागि दिनभरि बस्नु पर्यो भनेर गुनासो गरौँ, त्यही सम्बन्धित निकाय
2: अदालत क्षेत्र दिँदैन,
1: सरकारले सुन्यो सुन्यो नसुन्यो सुनेन, सक्यो दुःख चाहिँ
2: पाइरहेछन्।
1: अब तपाईँहरूले भने जस्तो त्यो हालको व्यवस्था पनि उपभोक्ता अदालतबाट गराउनको लागि तपाईँहरू पहल गरिरहनु भएको छ। माधव तिमीले सिन्हाजी, हामी आज उपभोक्ता अधिकारको विषयमा एकदम मेन ढंगले कुरा गरिरहेका छौँ, तपाईँले उपभोक्ताले बुझ्नुपर्ने कुरा गर्नुभयो, एउटा उपभोक्ता सचेत हुनु पर्यो, सक्रिय हुनु पर्यो भन्नुभयो, अघि नै तपाईँ अर्को कुरा गर्नुभएको थियो व्यवसाय जिम्मेवार बन्नु पर्यो भन्नु भएको थियो होइन, त्यसपछि राज्यको कुरा गर्नुभएको थियो, अब व्यवसायतिर जागौँ न, हाम्रा व्यवसायहरू कतिको जिम्मेवार,
2: व्यवसायलाई म त आग्रह गर्ने गरेको छु, एउटा व्यवसाय एउटा वस्तुको आयातकर्ता उत्पादक विक्रेता भए पनि त्योभन्दा बाहेक हजारौं वस्तुको म उपभोक्ता हो भन्ने किसिमको इमान्दारी त व्यवसायमै हुनु पर्यो। व्यवसाय भनेको रितले गरौँ प्रीतले गरौँ रितले गरौँ प्रीतले बाँचौँ भन्ने किसिमको सिद्धान्त अङ्गीकार गर्दै हाम्रा हामी पूर्वी दर्शनबाट प्रभावित व्यक्तिहरूले एउटा धर्म गर्नको निमित्त पनि
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: गर्दै गर्दा त्यही व्यवसायले घरमा पानी पुर्याउने, ग्यास पुर्याउने, चाम्रो पुर्याउने काम त हिजो गरेका थिए, पसल खोलेर सर्भिस दिने काम गरेका थिए, त्यसकारणले सबैलाई गल्ती नभनौँ, गल्ती गर्नेलाई चाहिँ कारवाही गरौँ, राम्रा गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने परिपाटीको थालनी पनि गर्नलाई पनि म सरकारलाई आग्रह गर्न चाहन्छु, त्यो परिपाटीको विकास भएको छैन, त्यसकारणले व्यवसायीहरू चाहिँ म एक वस्तुभन्दा बाहेक अन्यको उपभोक्ता हो भनेको छु, इमान्दारी देखाउनलाई पनि आग्रह गर्न चाहन्छु,
1: एकदम व्यवसाय त्यो अवस्थामा जिम्मेवार
2: हुनुपर्छ।
1: अब राज्यका निकाय अघि नै तपाईँले यो पालिकादेखि केन्द्र सरकारसम्मको भूमिका महत्वपूर्ण हुन्छ भन्नुहुन्थ्यो होइन, संविधानमा भएका व्यवस्था पालना गराउन पनि हाम्रा सरकारी निकायहरूले सकेका छैनन् होइन, त्यो कारणले गर्दाखेरि उपभोक्ताले समस्या भइरहेका छन्। अब तपाईँको आग्रह चाहिँ पालिका प्रदेश र केन्द्रले के गरिदियो भने, केन्द्रबाट कस्तो पहल भइदियो भने, पालिकाबाट चाहिँ कस्तो खालको भूमिका निर्वाह भयो भने उपभोक्ताले राहत पाउँथ्यो होला कि?
2: तीन तहकै सरकारको आपसी समन्वयमा वस्तु र सेवा क्षेत्रमा नुनदेखि सुनसम्म, हलोदेखि हाइड्रोसम्म, रिक्सादेखि रकेट छैन हामी कहाँ हवेजारसम्म, ओडदेखि गोडसम्म, आलीदेखि थालीसम्म, फार्म टु किचन भनौँ न, किसानको उत्पादन स्थिति
1: गोडदेखि भान्सासम्म,
2: ओडदेखि गोडसम्म, आलीदेखि थालीसम्म,
1: हजुर हजुर,
2: त्यो सबैमा च्यानलमा त्यो सक्रिय च्यानलमा भएका व्यक्तिहरूलाई त्यहाँ आबद्ध भएका व्यक्तिहरूको नियमन गर्ने, उहाँलाई फेसिलिट गरिदिने, कानून बनाइदिने, कानून दिने, तीन तहको समन्वयमा मूल्य गुणस्तर नापतोलको विषयमा उहाँहरूलाई पनि अवेर गराउने, उहाँहरूका पनि पीरमरका गुनासोहरू सुनिदिने र मुख्य कुरा भनेको चाहिँ विधिको शासन र कानून राज्यको अनुभूति गराइदिने, त्यति काम गरिदिने। र अहिले सजिलो पनि छ किन भन्दा नेपाली नागरिकले लामो समय पश्चात दुई तिहाईको बलियो सरकार, त्यही जनआक्रोश जनअपेक्षा स्वीकार गर्नको निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाईको बहुमत सरकार पनि दिएको छ, सरकारले चाहने हो भने नमूना कानून मार्फत प्रदेश स्थानीय सरकारलाई सबलीकरण गरिदिने, अनुगमन नियमन आपूर्ति नीति बजार नीति यातायात नीति उपभोक्ता नीति सबै पालिकादेखि लिएर संघसम्म जारी गराएर एकीकृत रूपमा नेपालको उपभोक्ता अधिकार आन्दोलन चाहिँ यस्तो किसिमको नमूना छ भने संसारभरका विकसित देशहरू पनि हाम्रो देशमा हेर्न आउन सक्ने किसिमको नियम कानून बनाउनको लागि म संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारलाई अनुरोध गर्न चाहन्छु।
1: अहिले पनि पालिका सरकारलाई जिम्मेवारी छ त्यो अनुगमनको
2: छ, तर गर्दैन, समस्या
1: किन, समस्या चाहिँ के हुन
2: होइन छ, उसले गर्दैन, अब पैसा पनि छुट्याउँछ स्थानीय, प्रत्येक पालिकामा संघीय सरकारले गाउँपालिका नगरपालिका महानगरपालिकामा उपाध्यक्ष उपमेयर संयोजक रहने, स्थानीय बजार व्यवस्थापन तथा अनुगमन समिति स्थानीय बजार संरक्षण समिति भनेर चाहिँ एउटा परिकल्पना गरेर पठाइदिएको छ, कहीँ कहीँ यसो गरे जस्तो गर्छन्, हल्ला हल्ला गर्छन्, तर प्रोपर रूपमा त्यहाँका छोटो राजनीतिक पार्टीहरू उदाहरणलाई कुनै गाउँपालिकाको उपाध्यक्ष त्यही पालिकाको थोरै सानो पालिकाभित्रका आफ्नै मतदाता आफ्नै भोटर आफ्नै कार्यकर्ता अथवा आफैभित्रै आफ्नै घर परिवारका मान्छेले गरेको व्यवसायलाई गएर कडिकडाउ गर्न नसक्ने भएको कारणले गर्दाखेरि त्यो गर्न नसक्नु भएको होला, त्यसै त्यो चाहिँ रोलले भएन, किनकि उहाँका मतदाता उहाँका जनता उहाँका कार्यकर्ताहरू स्वस्थ भए नागरिक स्वस्थ भइदियो, न्यायचित मूल्य वस्तु सेवा प्रयोग गर्न पाइयो भने त अझ बढी उहाँहरूको राजनीति चम्किन्छ होला, अझ उहाँहरूको राजनीति बलियो हुन्छ। त्यस कारणले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार संयुक्त रूपमा, समन्वयात्मक रूपमा केन्द्रदेखि तहसम्म एउटै मोडलमा चाहिँ के हो त अनुगमन नियमन गर्ने, आपूर्ति प्रभावकारी बनाउने, पालिकाको उत्पादन के हो, कुन समय कति उत्पादन हुन्छ, कति आयात गर्नुपर्ने हुन्छ, कति व्यवसाय छ, कहाँ कहाँ त्यो व्यवसाय उत्पादन धानेको छ, सबै डिटेल चाहिँ के हो त पालिकाले राख्न सक्छ। त्यो संघीय सरकारसँग समेत ट्र्याकिङ गर्न सक्ने हिसाबले संघीय सरकारले एउटा अनलाइन पोर्टलहरू बनाउने, उत्पादनदेखि लिएर वितरणका सबै सूचना त्यहाँ चाहिँ प्रस्तुति दिएर के हो त बजारलाई स्वच्छ बनाउनुको निमित्त तीन तहको सरकारले आफूसँग भने काम गर्न सक्छ, काम गर्नुपर्छ, जहाँसम्म लाग्छ अहिलेको सरकारले गर्ला भनेर अपेक्षा पनि छ।
1: हो माधव विमल सिन्हाजी, अब त्यो सरकारसँगकै अपेक्षाको कुरा गर्दा सरकारले सहयोग दिने कार्यसूचीमा अब सबै कुरा चाहिँ डिजिटाइज गर्ने होइन, अब लाइन बस्न पर्ने अघि नै हामी कुरा गऱ्यौँ होइन, अब पासपोर्टै घरमा पुर्याउने, अरू कागज पत्र घरमा पुर्याउने भनेर केही ठाउँमा हामीले सुरु गरौँ पनि भनेको, अहिले पासपोर्टमा जाँदाखेरि पनि लाइन, अस्पतालमा यसै पहिलेदेखि नै लाइन, हामीले कुरा गरौँ ग्यासको लाइन, अब साँच्चै सरकारले चाहिँ यो लाइन होइन अनलाइन भनेर जुन एउटा नारा छ, योजना छ, यसलाई कार्यान्वयन गर्नको लागि चाहिँ एकदम गर्नै नै पर्ने, नगरी नहुने कुराहरू सुधार गर्नुपर्ने कुरा
2: त्यो मात्रै होइन, तपाईँ सूत्र भन्ने अनलाइन नचलेर पालिकाहरूमा राष्ट्रिय नागरिकका मान्छे हो, दशौं दिनसम्म चाहिँ लाइनै भन्नु पर्यो, तिर्न पाएन नि त, धेरै कुराहरू छन्, त्यसका लागि चाहिने आवश्यक संयन्त्र, आवश्यक पूर्वाधार, आवश्यक प्रविधि, आवश्यक प्राविधिक व्यवस्था गर्न पर्यो। मुख्य कुरा भनेको सबै कुरालाई प्रत्येक पालिकामा, प्रत्येक पालिकामा एकजना फुड इन्सपेक्टर, मेट्रोलोजिस्ट, त्यसपछि केमिस्टदेखि लिएर अनुगमन गर्ने छुट्टै संयन्त्र बनाउने पालिकादेखि लिएर 753 पालिकामा, जस्तै पालिकाभित्रको बजार नीति, उपभोक्ता नीति, आपूर्ति नीति, सेवाका विषयमा, यही अनलाइन सनलाइनका विभिन्न विषयमा त्यहाँका मान्छे कति हुन्, कति चाहिने हो, त्यहाँको पासपोर्ट कति चाहिने हो, कति मान्छे 17 वर्ष काट्दैछन्, यावत विषयको तथ्याङ्क लिनको निम्ति सबभन्दा पहिला त चाहियो होला नि त, डाटा चाहियो नि त। त्यसपछि मात्रै के हो त फाउन्डेसन भन्छ नि पूर्वाधार, जबको आधारमा घरको कोठा तयार हुने होला नि त, कतिवटा पूजा राशि, कतिवटा कोठा बन्छ भने चाहिँ कस्तो किसिमको घर बनाउँदैछु भन्ने कुराको तयारी गर्नलाई सुरुमै, अब हिजोका दिनमा हौसिएर हाम्रा राज्यका शासकहरूले तुरुन्तै फु मन्त्र गरेर म गरिदिइहाल्छु भनेर गफ लगाए, तर गफ लगाए भरमा हाम्रो अवस्था त्यस्तो किसिमको समस्या छैन नि त। तपाईँ काठमाडौँकै यही कुनामा एउटा कोठा, अर्को कोठामा हाम्रा चाहिँ टेलिकमका नेटवर्कहरूले काम नगरेको अवस्था छ भनिसकेपछि, त्यसको लागि सबभन्दा पहिला हाम्रो कमजोर पूर्वाधार छ, त्यो पूर्वाधारलाई व्यवस्थापन गर्ने काम गर्नुपर्छ। सुरुमा त्यो गरिसकेपछि नीति नियम, कानून नियम बनाउने कुरा, विदेशबाट त्यस्ता किसिमको एक्सपर्टिजम ल्याउने कुराहरू, प्राविधिकको व्यवस्था गर्ने कुराहरू, अनि प्रविधिमा बल्ल हामी छिर्ने कुरा हो। सुरुमै के हो त उही एक लिटरको भाँडो लिएर गएर 3 लिटर मैला भने यस्तो गरेर अर्दैन अर्दैन नि त, हामी के गरिरहेछौँ, भाँडो छ 1 लिटरको 3 लिटर मैला आउँछु भनेर बजारमा हल्ला गरिदिइरहेछौँ, अनि अब अरू पत्याउने पत्याइरहेका छन्।
1: पहिला भाँडो चाहियो,
2: भाँडो चाहियो, भाँडो भने के हो त पूर्वाधार हो, त्यसको लागि सरकारले अब सुरुवात गर्दैछ, पूर्वाधारको लागि लगानी बढाउनुपर्छ।
1: हामी के आशा गर्न सक्छौँ सरकारले भने जस्तै साँच्चै अब यो जुन अहिले पाइरहेको उपभोक्ताको शास्ति चाहिँ केही दिनलाई हो, त्यसपछि सुधार हुन्छ भनेर आशा गर्ने ठाउँ छ?
2: आशा त गर्नै पर्यो, सरकारसँग आशा नगरेको छ, आशा गर्ने धेरै आशा गरियो, धेरै कुरामा आशा गरियो, आशा नगरेको होइन, तपाईँ अहिले पनि सरकारले गरेको कुरा धेरै थियो नि त, 100 दिनभित्र त के भयो, आशै गरेको नागरिक, आशा नगरेको होइन, तर उयो आश त गर भर नपर भए जस्तो, आश गर्दै गर भर पनि पर्दै गर भनेपछि बिस्तार बिस्तारै कसैको होला, तपाईँको होला, मेरो नहोला, होइन मेरो होला, तपाईँको नहोला भने जस्तो भइरहेको छ। आशा गरौँ सबै पछि सरकारलाई घचघचाउँ, सरकारलाई जिम्मेवार बनाऊ, सरकारलाई उत्साहित बनाऊ, यस्ता कुराहरू कार्यान्वयन गर्नको निमित्त अब आशै नगरेर निराश हुनुपर्ने अवस्था चाहिँ छैन, अब आशा गरौँ।
1: अब हामी अन्त्य अन्त्यतिर आइपुगेका छौँ, एउटा चाहिँ अब तपाईँले यो सरकार, केन्द्र सरकारदेखि प्रदेश हुँदै पालिका सरकारसम्मले गर्नुपर्ने कुरा गर्नुभयो, अब चाहिँ अलिकति अघि तपाईँले भने जस्तो उपभोक्ताले अझै ध्यान दिनुपर्ने र तपाईँहरू जस्ता उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले गर्नुपर्ने काममा, जस्तो उपभोक्ता हक हितका लागि खुलेका तपाईँहरू जस्ता संघ संस्थाहरू चाहिँ काठमाडौँ केन्द्रित हुनुभयो होइन, गाउँ गाउँसम्म पुग्नु भएन भन्ने एउटा आरोप छ, तपाईँहरूको पनि त्यही पूर्वाधार गर्न सकिन नभएर
2: आरोप हामीसँग के हुने हो? सरकारले हामीलाई एक सुखा भइदिएको छैन, हामी कुनै दात्री निकायको चलेको एनजिओ होइनौ, मैले मेरो चाहिँ अरू सबै कुरा चाहिँ थाँती राखेर म तपाईँको आउँदै गर्दा कहीँ पुग्नु पर्ने थियो, त्यो कामलाई मैले थाँती राखेर तपाईँको बोल्न आइरहेको छु, हामी पुरानो भोलिन्टियर काम गरिरहेको छौँ, म दावाको साथ भन्छु आजको दिनसम्म मेरो संस्थाले त हामी यो क्षेत्रमा काम गरेको व्यक्तिले कुनै पनि निकायबाट हामीले एक सुखा पैसा लिएका पनि छैनौँ, हामी कतिवटा परिचारी पनि छैनौँ, हामी स्वचालित छौँ, हामी जे जे कुरा आफ्नो बर्मा देखेका छौँ, आफ्नो अध्ययन देखेका छौँ, आफ्नो स्वविवेकले देखेको कुराहरूलाई ल यो गर्दाखेरि बजार स्वच्छ हुन्छ भनेर एडभोकेसी गर्ने काम गरेका छौँ, राज्यको निकाय यत्रो स्रोत साधन जनशक्ति भएको त गाउँ गाउँसम्म गएर काम गर्न सकेका छैन, बुबुरु हामी संस्थाका मान्छेले गएर गाउँमा गएर गरे भन्ने कुरा चाहिँ त्यो
1: तपाईँले झन्डै 2 दशक भयो होइन यो अभियानमा लाग्नु भएको
2: भयो,
1: 2 दशक भयो, तपाईँले आफूले थाल्दाखेरि अहिलेसम्म आइपुग्दाखेरि के कुरा सुधार भयो जस्तो लाग्छ
2: मलाई? केही कुराहरू जस्तो अहिले पनि भने संविधानदेखि लिएर यो नियम कानुनहरूदेखि लिएर उपभोक्तामा सचेतना बढेका कुरादेखि लिएर नेपाल सञ्चार माध्यमले हिजो म लाग्दै गर्दा पत्र पत्रिका टेलिभिजनमा चाहिँ आर्थिक न्युज कुन नाममा सानो कुरा हुन्थ्यो उपभोक्ताको, अहिले फन्ड पेजमा ठुला ठुलो कुरामा उपभोक्ताको कुरा आउँछन्। आखिर यो जनचेतना मिडियाको चाहिँ एउटा सकारात्मक अभियान हामीले उठाएका विषयहरू राज्यको पनि केही एउटा नजिक परेको कारणले गर्दाखेरि यसले नराम्रो कुरा भएको छैन, सकारात्मक हिसाबमा गएको अवस्था छ। केही व्यवसायीहरू पनि उपभोक्ताहरूप्रति जिम्मेवार बन्नुभएको छ, उहाँहरू पनि आफ्नो उत्पादनलाई एकदमै टोटली रूपमा चाहिँ गुड म्यानुफ्याक्चरिङ जिएमपी मोडलमा लानुभएको छ, टोटली अटोमेसनमा गएको छ, ह्युमनलेस उत्पादन हुँदै गएको अवस्था छ, त्यसलाई उच्च प्रविधि र प्राविधिक प्रयोग गरिरहनुभएको अवस्था छ। सरकारले पनि केही न केही हिसाबले केही नगरेन भनौँ, त किन हामीले नगरे भनेको चाहिँ अझ गर्दा भए नगरे भनिरहेको छौँ, केही न केही सकारात्मक पहलहरू भएको अवस्था छ। होइन गुणस्तरको विषयमा मापन केन्द्र ठुला ठुला अत्याधुनिक प्रयोगशालाहरू स्थापनाको लागि हाम्रा क्वारेन्टिनहरू विशेष गरी नाका क्वारेन्टिनहरू व्यवस्थित हुँदैछन्, विदेशबाट आयात गर्ने पनि रिगुनाइज कम्पनीका वस्तुहरू आयात भइरहेको अवस्था छ भनेपछि केही कुराहरू चाहिँ हामी दावक साथ भन्छौँ, यदि हामीले यति पनि नकाराएको भए त हुँदैन होला नि त, तपाईँले मैले यति नै नकाराएको भए त केही न केही त्यसको 2-4% चाहिँ प्रभाव सकारात्मक परेको अवस्था छ। अब हामीले केही सुरुवात गरेका छौँ, पाठ्यक्रममा पुरै पाठ्यक्रम लान नसके पनि 9-10 क्लासको चाहिँ इपिएच सब्जेक्ट हटाए पनि सोसलमा अहिले कन्ज्युमर हेल्थका कुराहरू केही कुराहरू उपभोक्ता अधिकारको कुराहरू हामी जोड्न सफल भएको अवस्था छौँ। प्रत्येक निकायहरू पालिकापालिकामा हामीले उपभोक्ता समाज समिति गठन गर्नको लागि हामी त्यही सरकारी संयन्त्र गठन गर्नको लागि हामी सफल भएको अवस्था छ। त्यसकारणले केही कुराहरू सुरुवात भएको छ, यति सन्तुष्टि हुने कुरा होइन। अब मैले तपाईँलाई पनि भने मूल्य गुणस्तर नापतोल नेपाली उपभोक्ताको अत्यन्त सेन्सिटिभ कुरा हो, त्यसको लागि प्रत्येक पालिका भन्न सके पनि राज्यको स्रोत साधन जनशक्तिलाई पनि हामीले हेर्नुपर्ने हुन्छ। एटलिस्ट पोखरा, विराटनगर, भैरवा, काठमाडौँ जस्ता ठाउँका मुख्य महानगरपालिकाहरूमा अत्याधुनिक स्वचालित प्रयोगशाला स्थापना गर्ने, प्रत्येक पालिकामा एकजना फुड इन्सपेक्टर यो लगायत अनुगमनसँग सम्बन्धित अधिकृतको व्यवस्था गर्ने, उपभोक्ता अदालतलाई कमसेकम 7 प्रदेशमा मात्रै हामी 7 प्रदेशमा यो अदालतहरूलाई विस्तार गर्न सक्ने, र राज्यको नीतिमा केन्द्रीकृत रूपमा यो बजार नीति, उपभोक्ता नीति, आपूर्ति नीतिदेखि लिएर सबै नीतिहरूलाई कडाइका साथ लागू गरिदिने काम गराउनको लागि के त पहल कदम भइरहेको छ। केही न केही रूपमा अब अहिले अलिकति अब सम्माननीय प्रधानमन्त्रीज्यू पनि यस्ता विषयमा जनचासोको विषयमा अलिकति बढी भनौँ चिन्तित जिम्मेवारी भएका गर्दाखेरि अहिलेको सरकारले अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले यसलाई अघि बढाइदिएर कमसेकम गुणस्तरीय उत्पादनलाई उखाल दिने, गुणस्तरीय उत्पादन गर्नेलाई जरैबाट त्यसो निमित्त पारिदिने, विषादी लगायतको कुरामा चाहिँ सचेतना अवेरनेस जगाउने, विषादी चाहिँ विष है औषधि होइन भन्ने किसिमको चाहिँ यो सन्देश प्रयोगकर्ता किसान र उपभोक्तामा पुर्याउने काम गर्नको निम्ति हामीले पहल कदम गरिरहेका छौँ। यही हो तपाईँको उज्यालो मार्फत कराई दर्जनौं आर्टिकलहरू रचना मार्फत लेखिरहेको छ, बोलिरहेको छ, सरकारका विभिन्न फोरममा गरेर है बजार यस्तो छ भनेर घचाउने काम गरेको छ, इन्डिभिजुअल रूपमा मान्ने जीवनलाई, विधायिकाहरूलाई, विभिन्न समितिहरूमा, मन्त्रालयका जिम्मेवार व्यक्तिहरूलाई गरेर कराउने काम गरेको छ। हामीबाट निरन्तर हुने कुरा हिजो पनि यही थियो, आज पनि यही छ।
6: एकदम परिवर्तन जो सकारात्मक परिवर्तन भइरहेछ, केही कुरा हुन बाँकी छ, त्यो कुराको लागि तपाईँहरूले
2: 100 मा 100 दुनियाँका विकसित देशमा केही देश हेर्यो, अस्ट्रेलिया, क्यानाडाको पनि अध्ययन गरियो, त्यहाँका पनि केही कमी कमजोर देखियो, 100 मा 100 त कहीँ हुँदैन,
6: तर हुनको लागि गराउन अरू देशभन्दा हामी अझ अगाडि जाउँ होइन, त्यसको लागि तपाईँहरूले पहल गरिरहनु भएको छ। अब हामी अन्त्यमा यो तपाईँहरूको पहल, सरकारले गर्नुपर्ने काम सँगसँगै उपभोक्ता आफू पनि एउटा सचेत र सक्रिय हुनुपर्ने अघि तपाईँले भन्नुभयो, अब जाँदा जाँदै एकजना सचेत उपभोक्ता बन्नको लागि नागरिकले आफ्नो दैनिक जीवनमा पालना गर्नुपर्ने न्यूनतम नियमहरू अघि नै तपाईँले धेरै कुरा भन्नुभयो, फेरि दोहोऱ्याएर
2: विशेष गरी एउटा सचेत सक्रिय जागरूक नागरिक बन्नको लागि र संविधान प्रदत्त मौलिक हकलाई उपयोग गर्नको निमित्त उत्पादन मिति, उपभोग मिति, मूल्य, तौल, ब्याज नम्बर, उत्पादक वा आयातकर्ताको स्पष्ट नाम ठेगानाका वस्तुहरू खरिद नगर्ने, सामान खरिदी गर्दा अनिवार्य रूपमा बिल दिने, कुनै प्रकारको गुनासो शङ्ख लाग्यो मूल्यमा, गुणस्तरमा नापतोलमा भने नजिकको प्रहरी, अधिकारवादी संघ संस्था, संचार माध्यम, संचार कर्मी, समाजका लब्ध प्रतिष्ठित विभिन्न व्यक्तिहरू कहाँ गएर त्यो आफ्नो गुनासोहरू अथवा आफूलाई लागेका कुराहरू सोध्ने बानीको विकास गर्ने र बढ़ीभन्दा बढ़ी मात्रामा हेलो सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल फ्री नम्बर 1137, हाम्रै मञ्चको उपभोक्ता अधिकार अनुसन्धान मञ्चको पनि हामीले पनि कन्ज्युमर हटलाइन भनेर 4959459 भनेर हामीले पनि त्यो हटलाइन राखेका छौं। हाम्रो फेसबुक पेज, हाम्रो इमेल, हाम्रो इन्स्टाग्राम, विभिन्न सोसियल साइट मार्फत पनि हामीले उजुरी गर्ने व्यवस्था गरेका छौं। हामी कहाँ आउने दैनिक उजुरीहरूलाई हामीले 24 घण्टाभित्रमा सम्बन्धित निकायमा, हामी त सम्बन्धित निकायमा क्षेत्रगत रूपमा आएका उजुरीहरूलाई सम्बन्धित निकायमा पुगेर एकदम 100% त्यो पीड़कपट्टि जिम्मेवार भएर त्यो उजुरी र गुनासो व्यवस्थापन काम गरेका छौं। त्यसकारणले सचेतना जागरूक भएर सक्रिय भएर त्यो उजुरी गर्ने काम गरियो भने तपाईँले गर्नुभएको उजुरी तपाईँबाट आएको चाहिँ फिडब्याकले सबैलाई, संचार माध्यमलाई, हामी जस्ता अधिकारीवादी संघ संस्थालाई, नेपाल सरकारलाई काम गर्नको निम्ति प्रेसर पनि हुन्छ, काम गर्नको निम्ति मार्गदर्शन पनि हुन्छ र दबाव पनि पर्छ। त्यसकारण दबाव दिनको निमित्त पनि बढ़ीभन्दा बढ़ी मात्रामा सक्रिय र सचेत भएर सही उजुरी

0: सबै प्रकारको वस्तु सेवाहरू, चाहे नुन होस्, चाहे सुन होस्, चाहे तेल होस्, चाहे चामल होस्, चाहे खाद्यान्न होस्, चाहे ग्यास होस्, चाहे लत्ता कपडा होस्, चाहे जेसुकै वस्तुहरू बजारमा चाहिँ बिचौलियाहरूले केही गलत काम गर्ने व्यक्तिहरूले अभाव हुँदैछ, मूल्य बढ्दैछ भन्ने किसिमका भ्रमपूर्ण सूचनाहरू, भ्रमपूर्ण सन्देशहरू फैलाउन सक्छन् आफ्नो अभिष्ट पूरा गर्नको निम्ति। त्यसतर्फ सचेत र सजग भएर आफूलाई चाहिने भन्दा बढी मात्रामा कुनै पनि वस्तुहरूको चाहिँ स्टक नगर्नको निमित्त पनि अनुरोध गर्न चाहन्छु। त्यसले गर्दा बजारमा अभाव हुँदैन, कृत्रिम अभाव हुँदैन, कालोबजारी हुँदैन, मूल्य गुणस्तरमा समस्या पर्दैन। त्यसकारणले त्यसका निमित्त सबैभन्दा बढी सचेत र सक्रिय भने मैले है सचेत पनि हुने सक्रिय उपभोक्ता बन्नको लागि म तमाम देशभरका सबै विभिन्न तह तबका विभिन्न पेसा र व्यवसाय आबद्ध रहनुभएका तमाम आदरणीय आम उपभोक्ताहरूमा हार्दिक अपील गर्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद माधव तिमिल सिन्हाजी, तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ, तपाईँ उपभोक्ता अधिकार कर्मी हुनुहुन्छ। आज हामीले उपभोक्ताले अहिले खेप्नु परेको समस्या र पछि पनि खेप्न पर्ने समस्यासँग कसरी जोगिने, कसरी यो समस्या समाधान गर्ने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरौं। तपाईँले धेरै कुरा भन्नुभयो, समय दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धन्यवाद। कार्यक्रममै बदलिँदो नेपाल, अब हामी उपभोक्ता नै बदलिनुपर्छ, हाम्रो सोच बदलिनुपर्छ, हामीले हाम्रो खानपान बदलिनुपर्छ, हाम्रो व्यवहार बदलिनुपर्छ, सबै कुरा बदलिँदै के हो त मात्रै बजार स्वच्छ हुन्छ, प्रतिस्पर्धी हुन्छ, उपभोक्ता मात्रै हुन्छ। त्यसकारण बदलिँदो नेपाल मार्फत सबै आम उपभोक्तालाई बदलिनुको निमित्त जुन आग्रह गर्ने अवसर दिनुभयो, यसकारण तपाईँलाई र उज्यालो रेडियो नेटवर्क परिवारलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हा। आजको कार्यक्रममा हामीले उपभोक्ता अधिकारका विषयमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
3: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: फुआई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634
6: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
7: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
6: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
6: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9856062452
8: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
9: भाइ पनि बरेली टेलर हुँदा हुँदै सिको चिन्ता के भने
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
9: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ अरू टेलर जस्तो हो र भने
8: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
10: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
11: बरेली टेलर्स दुलेगौडा भित्री बजार

0: प्रेम परियार मोबाइल 9846080 29 दमौली शाखा को लागि सम्पर्क 9860613425।
1: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
2: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
2: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक कनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178 98560078।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टनसम्म ग्यास भित्रने गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूला चाड़पर्वमा ग्यासको अभाव नहोस् भनेर 3 महिनाका लागि ग्यासको आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनैतिक प्रयास पनि गरिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनु भएको छ। यसअघि आधा सिलिण्डर दिँदै आएकोमा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालेपछि बजारमा ग्यासको माग र आपूर्तिको असन्तुलन देखिएको छ। नेपालमा अहिले 58 एलपी ग्यास उद्योग संचालनमा छन्। ती उद्योगमा 10,166 मेट्रिक टन भण्डारण र दैनिक 1,75,00,000 सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको छ। बजारमा ग्यास सहज बनाउन मन्त्रालयले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पारेको छ। हिजो मात्रै उद्योग मन्त्री सहितको टोलीले काठमाण्डु बालाजुमा रहेको नेपाल ग्यास उद्योग तथा टेकुको निगम परिसर नेपाल एसपी एभरेस्ट सुगम र श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षण गर्नुभएको थियो। निगममा गठन गरिएको क्विक रेस्पोन्स टोलीले पनि ग्यास नपाएको भन्ने उपभोक्ताका 500 भन्दा धेरै गुनासालाई सम्बोधन गरेको जनाएको छ। वाणिज्य मन्त्रालय निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासोको आधारमा ग्यास उपलब्धताका लागि सहजीकरण गर्दै आइरहेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गा दत्त भट्टले बताउनु भएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगमले आग्रह गरेको छ। तराईका क्षेत्रमा अबका केही दिन गर्मी बढ़ने भएको छ। पहाड़ी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि तराईका छिटपुट ठाउँमा मात्रै पानी पर्ने अनुमान छ। मौसम बारेका जानकार उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुने र गर्मी बढ़ने सम्भावना छ। यो क्रम आउँदो बुधबारसम्म रहनेछ। काठमाण्डु उपत्यका सहित पहाड़ी क्षेत्रमा मौसम बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकोले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराई थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ। यही क्रम भोलि र पर्सीसम्म रहनेछ। गैराती काठमाण्डु उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो। विशेष गरी कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको हो। नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका अवरूद्ध भएको 3 हप्ताभन्दा धेरै भइसकेको छ। लामो समयदेखि नाका अवरूद्ध हुँदा नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोको कारणले नेपाल र चीनबीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो। यो नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीनको सीमाना कोदारीमा छ। सड़क अवरूद्ध भएकोले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्रन सकेका छैनन्। कोशी गाउँपालिका 4-0 किलो वडा नम्बर 2 कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाँसिएपछि अरणीको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरूद्ध भएका हुन्। यसै गरी चौतारा सागाचोक गढ़ी नगरपालिका 9 डुम्रीमा अरणीको राजमार्ग अवरूद्ध छ। यी सड़क कहिलेदेखि खुल्छन् भन्ने अहिलेसम्म कुनै टुंगो नलागेको गिरीले बताउनु भएको छ। यस्तै पहिरोले तेह्रथुमको मध्यपहाड़ी लोकमार्ग इलामको मेची राजमार्ग रसुवाको तिर्सुली मैलुङ स्यापुरवेशी सड़क रूकुम पश्चिमको भेरी करिडोर लगायत सड़क खण्ड पनि प्रभावित छन्। इलाम पालिका 9 राजदुवाली मेची राजमार्गमा यातायात अवरूद्ध भए पनि यो क्षेत्रमा वैकल्पिक सड़कको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टेमा कटान भएपछि तिर्सुली मैलुङ स्यापुरवेशी सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको आग्रह छ। नेपाल सहित विभिन्न देशमा आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1994 डिसेम्बर 23 राष्ट्रसंघ महासभाले हरेक वर्ष अगस्त 9 तारीकलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् 1982 जेनेभामा राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएको त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा झण्डै 47 करोड़ 60 लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7,000 भाषा मध्ये ठूलो बहुमत भाषा बोल्छन् र झण्डै 5,000 फरक संस्कृति प्रतिनिधित्व गर्छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनैतिक विशेषता आफू बसोबास गर्ने बहुसंख्यक समुदायभन्दा पृथक छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदाय मध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। दिवसको अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय क्रियामा अर्थपूर्ण सहभागितामा जोड़ दिइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
6: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
5: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। 19 पुस्तकालय दिवसको अवसरमा आउँदो भदौ 15 विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरिने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुरामणी पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा दिवस मनाउने निर्णय गरेको हो। बैठकले पुस्तकालय क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैर सरकारी संस्था, विश्वविद्यालय, पुस्तकालय क्षेत्रको छात्र संगठन, शैक्षिक संस्था र सामाजिक संस्थाका पदाधिकारी तथा प्रतिनिधि सम्मिलित मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। मूल आयोजक समितिको उपाध्यक्षमा मन्त्रालयको योजना तथा अनुगमन शाखाका प्रमुख सहसचिव शिव कुमार सापकोटा र सदस्य सचिवमा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव प्रेमराज अधिकारी रहनु भएको छ। यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य बाल, युवा र वृद्ध पुस्तकालय सबैको गन्तव्य तय गरिएको छ। पुस्तकालय दिवस कार्यक्रम प्रदेश र पालिकाको शैक्षिक संस्था तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित संघ संस्था मार्फत सञ्चालन गरिनेछ। त्यसका लागि 7 प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ। अब विदेशको खबर। टर्कीले साउदी अरब र पाकिस्तानसँग मक्कामा भएको त्रिपक्षीय रक्षा सम्झौता इरान विरूद्ध लक्षित नरहेको जनाएको छ। टर्कीका विदेश मन्त्री हाकान फिदानले सम्झौतामा इरान वा अन्य कुनै देशलाई साझा सुरक्षा खतराका रूपमा उल्लेख नगरिएको बताउनु भएको छ। साउदी अरबको मक्कामा अस्ति टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, साउदी युवराज मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। सम्झौतामा तीन मध्ये कुनै एक देश माथि आक्रमण भए त्यसलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था गरिएको छ। टर्कीका विदेश मन्त्री फिदानले यो व्यवस्था प्राविधिक रूपमा नाटोको धारा 5 अन्तर्गतको सामूहिक रक्षा प्रणालीसँग मिल्दोजुल्दो रहेको बताउनु भएको छ। तर आक्रमण भइहालेको अवस्थामा तत्कालै सैन्य हस्तक्षेप गर्नुपर्ने अनिवार्य व्यवस्था भने नरहेको उहाँको भनाइ छ। आवश्यक परेको खण्डमा त्यो देशले सहयोग माग्नुपर्नेछ र आफूलाई आवश्यक सहयोगको प्रकार समेत स्पष्ट गर्नुपर्नेछ। यसैबीच इरानका केही अधिकारीले भने सम्झौताप्रति आपत्ति जनाएका छन्। इरानी संसदको सुरक्षा तथा विदेश नीति समितिका सदस्यहरूले टर्की र पाकिस्तानसँगको सहकार्यले मात्र साउदी अरबको सुरक्षा सुनिश्चित नहुने बताएका हुन्। अब खेल खबर। स्वीडेनको गोथेनबर्गमा भएको प्रिसिजन मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन पीएससीले एक एक गोलको बराबरी खेलेका छन्। खेलको दोस्रो मिनटमै इब्राहिम म्याविकले गोलमा पीएससीले अग्रता बनाएको थियो, तर युनाइटेडका ब्रायन एमुबोले 32 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन। यसअघि एथलेटिको मड्रिडसँगको खेलमा 2 गोल गरेका एम्बुमोले पीएससीसँगको खेलमा पनि गोल गरेका हुन्। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। खाना पकाउने ग्यासको अभाव कायमै, यो महिना झण्डै 55,000 मेट्रिक टनसम्म आयात हुने, उद्योग तथा डिलरमा अनुगमन तीव्र। तराईमा अबका केही दिन गर्मी बढ़ने, पहाड़ी क्षेत्रमा भने पानी पर्ने अनुमान, पहिरोले तातो पानी नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प। आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड़ दिएर मनाइँदै। मक्का रक्षा सम्झौता इरान विरूद्ध नरहेको टर्कीको भनाई, सम्झौताप्रति इरानको आपत्ति। र प्रिसिजनको मैत्रीपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पीएससीले बराबरी खेले।
2: एनबीएल सर्व
3: शुक्ला गण्डकी एफएम 97.6।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
2: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
7: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
8: सम्पर्क 0654142121, मोबाइल 98565391921।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
10: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
9: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
10: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
11: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
12: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
12: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 9560231128 र 9462614726।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
19: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
15: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
19: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाइ भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
20: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
22: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
23: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
20: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: आज पनि खाना काँचै नि? होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्नु कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
0: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्लागण्डकी 4 बनकेवा चोक।
24: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हर उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
25: हजुर, दान गरौ।
26: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
27: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
25: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
26: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
28: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
29: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
28: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
30: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
29: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
31: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
30: ओम एम आभूषण सुन चाँदी दोकान,
28: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 98-4609-2046, 98-0-58-00-8।
24: शुक्ला गण्डकी एफएम 97.6।
28: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
32: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्भीर्यका भाका,
28: कार्यक्रम गाम्भीर्यका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक साङ्गीतिक अभिवादन शुक्ला गण्डकी एफएम सपनाते दशमलव समयको हर्षमा कार्यक्रमका मेसीको भाका लिएर उपस्थित भइसकेको छु। भरिमा यस कार्यक्रममा हुने गर्छ। सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेरो नाम सरसुन साथीगौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको चारदिन गएको छ। विज्ञानका गरगना र सुसरपक्ष राखिएका गरगनाहरू कम्प्युटर नहत्तल प्रणालीद्वारा नापिएका छापावाला सुनका गरगना आवश्यक परेको छ भने तपाईँको मेन अनुसार सुनका दुईमा गएर दुःखका साथ गरगनाको कारोबार गर्न सक्नुहुन्छ। शुक्रबारको व्यवसायमा छ। शुक्रबारको व्यवसायमा गरगनासमा बजारमा निस्केका नयाँ नयाँ मधुरो पकाएर कार्यक्रममा स्थान दिनुभएको छ। राति नै भाकालाई पनि कार्यक्रममा स्थान दिनेछु र सुने पनि साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। विशेष रूपमा त 30 का भाकाहरू बढी मात्रामा आएका छन्। 30 को भाकाहरू अहिले चाहिँ म राख्दिनँ, अलिक समयपछि राख्नेछु होइन। आज भने अन्य भाकाहरूलाई नै कार्यक्रममा स्थान दिनेछु, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु होइन। लोकदोरी भाका चाहिँ खासै आएको छैन, 30 को भाकाहरू मात्रै छन्। 30 को भाकाहरू राख्ने बेला नभएको कारणले गर्दा नराखिकन होइन केही दिन अगाडि आएका भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। यति बेला आएको क्रममा भने तपाईँको माझमा कार्यक्रममा पहिलो लोक साङ्गीतिकको सिलसिलो मायाले मलाई हेरेको हेरे भन्ने मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु। अनि त्यसपछि म तपाईँको माझमा आउनेछु, तपाईँ पनि सुन्दै गर्नुहोला।

हजुर, यो सुमधुर भाकामा तपाईँको माझमा राखिसके मायाले मलाई हेरेको हेरे भनेर खिमसेन सुर कल्पना देवकोटाको आवाजमा रहेको थियो भनेलाई शब्द नेत्रले खिमसेन सुरको रहेको थियो देवलाक्रम भने अर्को मिठो गीतलाई सांगिन्छ नाकुरी पर्यो जालोमा भने सालै कौरा भाका रहेको छ। यो सुमधुर भाकालाई सुनौ अनि फेरि म तपाईँको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

हजुर यसमा दुई हाम कोराबाट मन तपाईँको माझमा राखिसके श्रीराम थापाको आवाज मार्केट गर्ने छात्र हुने आवाज रहेको छ लय शब्द शम्भु थापा मगरको लय शब्द रहेको थियो तपाईँको माझमा मैले सन्दिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर मिठो गीतलाई नै कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। तपाईँ भने सुनेर साथ दिनुहोला हामीलाई कतै नजानुहोला विशेष त हामी तपाईँको माझमा बजार मानिसको नयाँ नयाँ सुमधुर भाकाहरूलाई राख्ने दिन हो। लोकदोहोरी विशेष त लोकदोहोरी भाकाहरू चाहिँ अहिले खासै आएको छैन, त्यस्ता भाकाहरू मात्रै आएका छन्। त्यही भएर चाहिँ मैले तपाईँहरूको माझमा अलिकति पुराना पुराना भन्नाले एक महिना जति भएका गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने म तपाईँको माझमा अर्को मिठो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला।

हजुर सुमधुर भाषामा तिपालको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। भने नै सुमधुर लोकभाषा कार्यक्रममा स्थान दिएर अनि कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसारी उद्योगलाई पनि भनेदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदै तपाईँहरूको आवाजमा यो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिँदै जान्छु। नजरेको भन्ने रहेको छ कुलेन्द्र विश्वकर्मा र मेरा राईको रहेको छ। यो सुमधुर भाका तपाईँ सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। तपाईँहरूको बाँकी रहेको दिन शुभ बितोस। नमस्कार।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारे।

0: लाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा। साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98575619 र 98694-57056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
5: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
4: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
6: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
6: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0765702625, मोबाइल 98560338, 98461-56558।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भेटी बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
9: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98560043952 र 98066।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 10 बज्यो घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
4: शुक्ला गण्डकी समाचार।

चारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। नेपाल सहित विभिन्न देशमा आज विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवन पद्धतिको संरक्षण तथा उनीहरूको समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1994 डिसेम्बर 23 राष्ट्रसंघ महासभाले हरेक वर्ष अगस्त 9 तारीकलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् 1982 जेनेभामा राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा झण्डै 47.60 करोड आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदाय छन्। उनीहरूले विश्वमा बोलिने अनुमानित 7000 भाषा मध्ये ठूलो बहुभाषा बोल्छन् र झण्डै 5000 फरक संस्कृति प्रतिनिधित्व गर्दछन्। आदिवासी जनजाति समुदायको विशिष्ट संस्कृति, परम्परागत तथा मानिस र प्रकृति बीचको सम्बन्ध, आफै ज्ञान र अभ्यास भए पुस्तौदेखि संरक्षण विशेषता, आफू बसोबास गर्ने बहुसंख्यक समुदाय भन्दा पृथक छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लंघन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि परिएका तथा जोखिममा रहेको समुदाय मध्ये रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। दिवसको अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै उनीहरूको निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड़ दिइन्छ। साउन लागेता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौ लाइन बस्न बाध्य छन्। तर नेपाल आय निगमले सामान्य अवस्थामाको खपत भन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टन सम्म ग्यास वितरण गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनीत मरी उपाध्यायले आयात बढ़ाएको र यसको अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूलो चाडपर्वमा ग्यासको अभाव नहोस् भनेर ती महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक प्रयास भइरहेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको बढ़दो माग र आपूर्ति बीच सन्तुलित ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनु भएको छ। यसअघि आधा सिलिण्डर दिइँदै आइएको मा पूर्ण रूपमा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालेपछि बजारमा ग्यासको माग र आपूर्तिको असन्तुलन देखिएको छ। नेपालमा अहिले 58 एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। ती उद्योगमा 10,166 मेट्रिक टन भण्डारण र दैनिक 1,75,00,000 सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको छ। बजारमा ग्यास सहज बनाउन मन्त्रालयले उद्योग तथा डिलरको अनुगमनलाई तीव्रता पारेको छ। हिजो मात्र उद्योग मन्त्री सहितको टोलीले काठमाडौँ बालाजुमा रहेको नेपाल ग्यास उद्योग तथा टेकुको निगम परिसर, नेपाल एएसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षण गरिएको थियो। निगममा गठन भएका क्विक रेस्पोन्स टोलीले पनि ग्यास नपाएको भन्ने उपभोक्ताका 500 भन्दा बढ़ी गुनासोलाई सम्बोधन गरेको जनाएको छ। वाणिज्य मन्त्रालय, निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासोका आधारमा ग्यास उपलब्ध गराउनका लागि सहजीकरण गर्दै आइरहेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गा दत्त भट्टले जानकारी दिनुभयो। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगमले आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने देशका वर्तमान राजनैतिक वातावरण र सानातिना उत्तराचारबाट नाथिन आग्रह गर्नुभएको छ। उहाँले सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यमा पुर्याउने दावी पनि गर्नुभएको छ। यसै बेलुका काठमाडौँमा भएको कार्यक्रममा सभापति लामिछानेले हवाई उडानको उदाहरण दिँदै कहिलेकाहीँ मौसमका कारण जहाज हल्लिन सक्छ तर दुर्घटना हुन्छ भनेर डराउनु नपर्ने बताउनु भएको छ। सरकारले आफ्नो बाचा अनुसार काम गर्न नसके वा बाटो विदायमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने तागत राख्ने उहाँको भनाइ छ। सत्तारूढ़ दलका सभापति समेत रहेका लामिछानेले सरकारले भनेको चार महिना मूल्याङ्कनका लागि पर्याप्त नभए पनि पर्याप्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ। नेपाल चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका अवरुद्ध भएको तीन हप्ता भन्दा धेरै भइसकेको छ। लामो समयदेखि नाका अवरुद्ध हुँदा नेपाल र चीन बीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव परेको बताउनु भएको हो। यो नाका सिन्धुपाल्चोकको भोटेगोसी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीन सीमामा कोदाबारीमा छ। सड़क अवरुद्ध भएकाले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्र नसकेका छैनन्। भोटेगोसी गाउँपालिका चार किलो र नम्बर दुई कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सड़क भाषेपछि रनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। यसै गरी चौतारा सागा चोक अगाडि गढ़ी नगरपालिका नौ डुम्रेमा अरनीको राजमार्ग अवरूद्ध छ। यी सड़क अहिलेदेखि खुल्ने भन्ने अहिलेसम्म कुनै टुङ्गो नलागेको गिरीले बताउनुभयो। यसै गरी पहिरोले तेह्रथुमको मध्यपहाड़ी लोकमार्ग इलामको मेची राजमार्ग रसुवाको त्रिशुली मैलुङ स्याप्रुङ बेसी सड़क रूपुम पश्चिमको भेरी कोरिडोर लगायतका सड़क पनि प्रभावित भएका छन्। इलाम नगरपालिका नौ राज दुवाली मेची राजमार्गमा यातायात अवरूद्ध भए पनि यो क्षेत्रमा वैकल्पिक सड़कको प्रयोग गरिएको प्रहरीले जनाएको छ। रसुवाको उत्तर गया गाउँपालिका पाँच खाल्टेमा कटान भएपछि त्रिशुली मैलुङ स्याप्रुङ बेसी सड़क पुनः रूपमा अवरूद्ध भएको हो। यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़क अवस्थाबारे जानकारी दिन प्रहरीले आग्रह गरेको छ। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीले 32औं विश्व आदिवासी दिवस आज मनाउँदैछ। परिषदका अध्यक्ष कुल कुमार कुमारले साउन 19 गतेदेखि 24 गतेसम्म विभिन्न कार्यक्रम गरी आयोजना मनाइने जानकारी दिनुभएको थियो। उहाँका अनुसार साउन 19 गतेदेखि 20 गतेसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ। यस वर्ष प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भन्ने मूल नारा का साथ दिवस मनाइँदैछ। आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान 2058 अनुसार सूचीकृत 60 जाति मध्ये शुक्ला गण्डकी नगरपालिकामा 8 जाति आदिवासी जनजाति मगर गुरूङ नेवार भुजेल कुमाल र तामाङ र थकाली र राई समुदायको बसोबास रहेको छ। शुक्ला गण्डकीमा कुल जनसंख्याको 48% आदिवासी जनजाति रहेको छ र आज नगरपालिका परिसरमा मूल समारोह कार्यक्रम आयोजना गरिँदैछ। तनहको व्यास नगरपालिका र देवघर गाउँपालिकाका भूमिहीन दलित सुकुमवासी तथा व्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाइएको छ। सम्बन्धित स्थानीय तहबाट प्रमाणीकरण भई आएका भूमिहीन दलित तथा सुकुमवासीहरूको नामावले सहित जिल्ला भूमि समस्या समाधान समिति तनहले जग्गा उपलब्ध गराउने तयारी स्वरूप साउन 22 गते 7 दिने सार्वजनिक सूचना जारी गरेको छ। सूचना अनुसार व्यास नगरपालिका देवघर गाउँपालिकाबाट सिफारिश भइआएका सुकुमवासीहरूले दावी गरेको वा आवाद कमत गर्दै आएको जग्गामा कसैको हकदार दावी विरोध वा उजुर बाजुर भए प्रमाण सहित 7 दिनभित्र निवेदन दिन दर्ता गराउन आग्रह गरिएको छ। यस्तै शुक्ला गण्डकी नगरपालिका दुलेगौड़ामा आन्दोलनका क्रममा जाने भई निवेदन फाइलहरू नष्ट भएकाले साउन 18 गतेदेखि लागू हुने गरी 21 दिने सूचना मार्फत पुनः फारम संकलनको काम समेत भइरहेको छ। जिल्लामा जग्गा व्यवस्थापनको काम तीव्र पारिए पनि दक्ष प्रविधिको कारणको अभावले सोचे अनुसार गति लिन नसकेको नापी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट 20 जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको छ। समाजमा अवैध गतिविधि गुण्डागण्डी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउने विरूद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा स्वीप अपरेशन शुरू गरेको थियो। जिल्ला प्रहरी कार्यालय सहित मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पोखराको पृथ्वी चोक सभागिरा चोक सृजना चोक लेक्सा क्षेत्रमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने गाँजा तथा लगौसा सेवन गरी अवांछित गतिविधि गर्ने र सर्वसाधारण तथा पर्यटकलाई हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। मदिरा तथा गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइ बुझाइ विभागको जिम्मा लगाएको कार्यालयले जनाएको छ। अपराधिक पृष्ठभूमि भएका पटकीय रूपमा यस्ता क्रियाकलापमा संलग्न र जाँचका क्रममा प्रहरीलाई उल्टी दुर्वार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानूनी कार्यवाही गर्ने गरिएको हो। प्रहरीले अपराधिक गतिविधिमा नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न स्वीप अपरेशन सञ्चालन गरिएको जनाएको छ। व्यवसायीको चरम लापरवाहीपछि बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ। बागलुङ बजारको रामरेखादेखि उपल्लो चौरसम्मको जग्गा 2 किलोमिटर सड़क 2 वर्षमा सकिएको छैन। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्य पहाड़ेला पुष्पलाल लोकमार्गको बान्धे चौरदेखि उपल्लो चौरसम्मको 2 किलोमिटर सड़क 7 महिनामा सक्ने सम्झौता भए पनि 2 वर्ष बित्दा पनि अझै सड़क अवपत्रमा परेको छ। लगातारको वर्षापछि मसाङदी नदीमा आएको बारीले मनाङको नासो गाउँपालिका 7 तिल्चे अन्तर्गत मनासुलो लार्के पास पर्यटकीय पदमार्गको बुधेबगर खण्ड पूर्ण रूपमा बगाएको छ। सड़क बाढ़ीका कारण उक्त पदमार्गमा आवाजाही समेत बन्द भएको छ। साउन 20-21 गते परेको विरल वर्षापछि बाढ़ी आएर पदमार्गको बुधेबगर क्षेत्र पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। बाढ़ीबाट क्षति पुगेको क्षेत्रको स्थलगत निरीक्षण गरिएको नासो गाउँपालिका 8 का वडा अध्यक्ष यात घले जानकारी दिनुभयो। उहाँका अनुसार सोही पदमार्ग अन्तर्गत सुर्खी खोलामा रहेको झुलुङ्गे पुल समेत जोखिममा परेको छ। हवस्त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरी म पनि अब नाचिकेटो भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 98560338, 98461656।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
7: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
7: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
7: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
6: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
7: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ। भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
6: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं। भूछाए बाढ़ी र पहिरोबाट बचौं र बचाऊ।
7: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ। विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
6: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं। यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
7: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रेसो र बाँस। भूछय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
7: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ।
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
7: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु। फोन नम्बर 0565361175 98563175।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
10: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछपानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0635414411। मोबाइल 98562938 र 98028922938।
12: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
6: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
12: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
6: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
12: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
6: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
13: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
9: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840904543।
14: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745580।
15: भदौ 1 गते देखि 8 गते सम्म छिवनधाम जाऊ। सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
16: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
15: धार्मिक महोत्सवका आकर्षणहरू
16: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
17: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
15: कथा सहितको झाँकी गीति नाटक
16: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
15: सन्ध्याकालीन श्रृंगारिक महाआरती।
16: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
15: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
18: कता हिँडेको हो आइफोन हातमा लिएर?
19: आइफोन केमा आइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811। गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
18: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
15: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
18: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
15: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
18: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9468064145।
14: शुक्ला गण्डकी एफएम 97.6।
2: complete console. Hello, Shukla Gandaki. Hello, hello.
20: Come on, everybody. Hello, Shukla Gandaki.
2: हाम्रो यही वर्ष बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कॉल टू
21: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज
22: हेलो हाई नमस्ते गुड मर्निङ एभ्रीवान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु मरिमा हामी आउने गर्छौँ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान छ 10 बजेको शुक्ला गण्डकी समाचारपछि लगभग हामी तपाईँहरूको माझमा रहने गर्दछौँ 12 बजेसम्म आज नि आइतबारको वर्षमासम्म हप्ताको पहिलो दिन पके पनि आराम गरेर बसिराख्नु भएको छ होला के गर्दै हुनुहुन्छ तपाईँ सबैजना एकदम सञ्चारमा हुनुहुन्छ होला आज पनि हामी तपाईँको रोजाइमा रहेका विभिन्न सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु फोन गर्न सक्नुहुन्छ 9242 9611 9066 3611 को माध्यमबाट तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एक साथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ फोन गर्नुहोस् तपाईँ नम्बर खुल्ला रहेका छन् एनटिसिएनसीएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ र यति बेला कम भनेको एक साथी हुनुहुन्छ मलाई स्वागत गर्छु हेलो नमस्कार हजुर हेलो नमस्कार
23: हजुर नमस्कार
22: के छ दिदी सञ्चारमा हुनुहुन्छ खाना खानुभयो
23: हजुर खाना खाना बाँकी नै छ है
22: ल पाकमा त पाकिसक्यो होला नि
23: हजुर पाकिसक्यो तयार
22: भइसक्यो ल ठिक छ अनि अरू के छ नयाँ नौलो हालखबर सुनाउन सक्नुहुन्छ
23: पिरुङतिर खबर ठिकै छ सुट्टा
22: छिलो छ मौसम
23: अब
22: बिहान
23: पानी परेको छैन ठिकै छ अरू
22: ल अनि आज कुन चाहिँ गीत रोज्नुहुन्छ दिदी
23: आज मलाई त के भन्छ सुनिदिएको भनेको गीत लगाइदिनु
22: है त हुन्छ म यो गीत राख्दैछु साथीहरू सम्झिन सक्नुहुन्छ
23: हजुर सर्वप्रथम हजुरको लागि
22: हस् हुन्छ धन्यवाद नमस्कार
23: शुभ दिन
22: बाबाई उहाँहरूले हामीलाई फोन गर्नुभएको थियो खगीमा दिदी पेरुङदेखि उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ पालो भने तपाईँहरूको रहेको छ आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउनुहुन्छ आज चाहिँ आदिवासी दिवस पनि रहेको छ साथसाथै संस्कृति दिवस पनि रहेको छ हाम्रो दुलेगौँडामा चाहिँ आज कार्यक्रमहरू हुँदैछन् झाँकीहरू होइन र्यालीहरू निकालेर जाँदैछन् विभिन्न कार्यक्रमहरू पनि भए 19 गतेदेखिबाट होइन 21 गते 19 गतेबाट आज हिजोसम्म हुँदै थिए कार्यक्रमहरू र आज अन्तिम दिन रहेको छ नगरपालिकामा होइन कार्यक्रम हुँदैछ आदिवासी जनजातिबाट शुक्ला गण्डकी आदिवासी परिषदबाट चाहिँ त्यहाँ कार्यक्रम हुँदैछ तपाईँ चाहिँ त्यहाँ गएर कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ र तपाईँ सम्पूर्णलाई आदिवासी दिवसको एकदमै धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु र तपाईँ पनि सुन्दै गर्नुहोला यति बेलाको क्रममा म हाम्रो दिदीको रोजामा रहेको एकांशी भन्ने सुमधुर गीत कार्यक्रममा स्थान सुनि गीतको आवाजमा रहेको छ अनि त्यसपछि म तपाईँको माझमा आउनेछु तपाईँहरू भने फोन गर्दै गर्नुहोला
24: तिमीलाई सबैले एकांशी भन्छ म माल खनौ कपडा तिमी बाटो है।

0: हजुर, सुमधुर गीत हाम्रो खगिमा दिदीको रोजामा रहेको थियो। कार्यक्रममा स्थान दिइसक्यो भने पार्वत बाटो रहेको छ, फोन गर्न सक्नुहुने 9942 9611 9663 6611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। तपाईँहरू पनि आउँदै गर्नुहोस्। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि म तपाईँको माझ आउनेछु। हरियो भन्नु भनिरहेको छ, राजु लामाको आवाजमा रहेको छ, राख्नु भएको साथी आइसक्नु भएको छ, साथीलाई नै दिन्छु अनि त्यसपछि राखौँ लागि। हेलो नमस्कार हजुर।
1: हेलो
0: हेलो नमस्कार।
1: हजुर नमस्कार हजुर,
0: संसारमै हुनुहुन्छ?
1: ठिकै छ
0: है हजुर, गरी ठिकै सन्चै आरामै भन्नुपर्छ। हजुर के छ अरू नयाँ एउटा हालखबर हाम्रो आफू कसरी तिरेको? ल ठिक छ, धान गर्ने बेला पनि हुन लागिसक्यो बिस्तारै बिस्तारै है। ल ठिक छ नि, खाना त खाइसक्नु भयो होला नि है? मेरो नि भइसक्यो होइन, आज खाना खान्न त्यही भएर अब अलिअलि। ल अनि आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि? ल यो गीतमा राख्नेछु, साथीहरूलाई सम्झिन सक्नेछ। धन्यवाद।
1: खाली माया बहिनी, धनमाया बहिनी, रक्षिका बहिनी, समय बहादुर, तारा बहादुरजी,
0: हजुर
1: अनि सम्पूर्णमा भन्दै एकमुष्ट 10 मिनट।
0: हस् नमस्कार, शुभ दिन छुट्यो है त।
1: नमस्कार,
0: उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, ऋषि राम गाहारी हुनुहुन्थ्यो अब कसरी देखि। उहाँले सुमधुर गीत रोजेर गइसक्नु भएको छ, उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले भनी गीत राख्छु म। यसमा आवाज रहेको छ प्रवीण बेदवाल र रचना रिमालको, अनि यति बेलाको क्रममा भने यसै पहिला चाहिँ हाम्रो होइन राष्ट्रकवि माधव प्रसाद घिमरेज्यूले लेख्नु भएको यो गीतलाई चाहिँ अहिले उहाँले गाउनुभएको छ। यति बेलाको क्रममा भने यसमा त गीत सुनाऊ, अनि त्यसपछि म आउनेछु, तपाईँ पनि सुन्दै गर्नुहोला।

0: हजुर, यो मिठो गीतमा तपाईँको माझमा राखिसकेको छु हाम्रो श्री श्रीराम गाहजी गुरुजीमा रहेको थियो। पहिला चाहिँ हाम्रो जगदीश समाल र सपना सिद्धिक आउनुभएको थियो, पहिला पुरानो गीत चाहिँ होइन। अहिले चाहिँ हाम्रो प्रवीण बेडवाल र रचना चिमाले गाउनुभएको थियो। तपाईँको माझमा मैले स्थान दिइसकेको छु, तपाईँहरू आउन सक्नुहुन्छ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको क्रममा भने मैले अघि नै भनेको गीतलाई कार्यक्रममा स्थान दिन्छु, हरियो भन्नु भनिरहेको छ राजु लामाको आवाज सधैँको। अनि त्यसपछि म चाहिँ व्यावसायिक विश्राममा जान्छु, विश्रामपछि एघार बजेको टाइम पछि टाइम चेक पछि म तपाईँहरूको माझमा उपस्थित हुनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला।
1: अब सुन्नुहोस्, म

0: भयो
1: बा सबै भागेर कहाँ पुग्छ क्या काम छैन यो बुढाको खालि गरीले मैले दुःख पाउँछ सल्लाह सम्झेर बस्छ हो दिनभरि
2: होइन है दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
3: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली
3: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
3: फोन गर्नुहोस् 0635905511
4: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो अब सरसामान किन्नतिर जुट्ने हो कि
5: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुन्छ त
4: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको
5: मेरो छोराको बिहे पनि आँट्यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु
6: ल त्यसो भाइ दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
7: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल प्रोपाइटर काराम श्रेष्ठ कान्छा मोबाइल 9846607645
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै
8: प्रसन्न होमवर्क देखाउ त
9: टिचर
8: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
9: टिचर मेरो मानिले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
8: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0965414484 मोबाइल 9560633384 र 9560607988
10: ओइ वर्षा यी त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0655707444
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित

0: बाँकुडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
0: होइन हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
0: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानोसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम डेलिगौडा नहुँ।
2: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268,
0: 9856602068।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864435031।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
5: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1 लाख,
7: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
5: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
7: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
5: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
7: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
5: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
7: तुलसी शाह दुलेगौडा रु 10,505,
5: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
7: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
5: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
7: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
8: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
9: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा संचालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
8: बीबीए, बीएससी, एसआईटी कार्यक्रमका लागि पहिला फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
9: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा,
8: फोन नम्बर 0614510000,
9: 0614510002, मोबाइल नम्बर 9856084666।
8: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175 सहरसम्म।

0: हजुर मिठो गीत सँगसँगै सुनेपरेर चाहिँ विश्राम विश्राम पछि एघार बजेको टाइम चेकपछि म तपाईँको माझमा उपस्थित भइसकेको छु। दिनमा हामी तपाईँको माझमा रहने गर्दछौँ र लगभग बाह्र बजेसम्म आज भने आइतबारको उपस्थितिमा चाहिँ तपाईँको प्रोग्राम रहेको छ। म त्यो गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुन्छ 9821 9611 9666 7611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। यतापर बखेर मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 MHz कार्यक्रम हेलो शुक्लागण्डकी। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र म्याप मार्फत पनि सुदेश र विदेशमा रहेर एक साथहरूमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजनालाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मल पसलले हिजोले गौरामा हिलको चोकमा रहेको छ। तपाईँ त्यहाँ गएर पोखरेल मोबाइल पसलमा गएर मोबाइलहरू बनाउन परेका छन् भने पनि बनाउन सक्नेछ। नयाँ खरिद गर्नु परेको छ भने पनि नयाँ खरिद गर्न सक्नेछ र मैले जानकारी लिनु परेको छ भने पनि पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ। र इलेक्ट्रोनिक सम्बन्धी समस्याहरू छन्, कुनै पनि इलेक्ट्रोनिक सामानहरू किन्नु परेको छ भने पनि तपाईँहरूले पोखरेल मोबाइलमा चाहिँ जान सक्नुहुन्छ। यसरी भिजिट गर्नुहोस्, आउनुहोला, हेर्नुहोला पनि भन्न चाहन्छु। हाम्रो विनोदलाई हुनुहुन्छ अनि त्यहाँ गएर तपाईँहरूले राम्रोसँग मोबाइलहरूको बारेमा पनि जानकारी लिन सक्नुहुनेछ। र तपाईँले फोन गर्दै गर्नुहोला यति बेला क्रममा साथी सुनभएछ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: नमस्कार,
0: हजुर एकदमै सञ्चारमै छु अनि हजुर सञ्चारमै हुनुहुन्छ?
1: आरामै छ भन्नु पर्यो, अघिसम्म त खाने थिए।
0: हजुर सकियो होइन,
1: यसो कुटे खेर गरेको सक्दै हो भने त अस्ति नै सकियो।
0: हजुर
1: के गर्नु र फेरि
0: त्यही त आराम आराम गरेर सक्नु पर्यो नि, एकैचोटि सक्यो भने त फेरि फुर्सदिलो भइहाल्ला। ल ल साँची साँची गरेर साउनको महिनाभरि सर्लक्क सक्नु है।
1: हजुर यसो टाइम पास गरौँ भने पछि त निस्केन भने फेरि बिमार हुन्छ
0: कि। त्यही त नानी खाना खानु भयो?
1: हजुर खाना चाहिँ अब खाना खान जाने भर्खर पार्टीबाट आउँदै
0: हो। ए हजुर ल ठिक छ, त्यसो भए आज कुन चाहिँ गीत रोज्नुहुन्छ?
1: आज चाहिँ अन्तै माया लाटो भा भन्ने गीत सुन्नुहुन्छ होला प्रमोद खरेलको।
0: ल यो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुनेछ?
1: हजुर साथीहरू भन्दा पनि सर्वप्रथम हजुरलाई र सिकारजीलाई
0: सुन्छु, धन्यवाद।
1: हजुरको मम्मी दाइजीलाई पनि
0: हजुर धन्यवाद।
1: अनि यता हाम्रो सुमिनाजी भयो अनि हाम्रो सपनाजी भयो,
0: हजुर
1: सपनाजी सावित्रजी तिनजना मेम कताहरू आउनुभयो? आउनुहुन्न? अब
0: आउनुहुन्छ, आउनु भएको छ।
1: धेरै सम्झेछ भन्दिनँ हाम्रो सिर्जना मेमलाई।
0: हजुर
1: त्यसो भए सिर्जना मेम आएको दिन मैले फोन गर्ने नभ्याएको रहेछ, सोरी है त्यसो भए। अनि हाम्रो आइन सर राजन उपदेष्टा मिठो न्युज लिएर आउनुहुन्छ हल युनियन। अनि हाम्रो मित्र टेकुबाट आउनु टेकुजी आउनुहुन्छ भानुबाट,
0: टेकु
1: छेत्री हाम्रो मित्र। अनि यता हाम्रो नरेन्द्र रिमेजीलाई झोर्ने नमस्कार सहित यता हाम्रो दिदी भेनाजू हुनुहुन्छ सलिना दिदी, पहिला मिठो दिदी आउनुहुन्थ्यो, अचेल भेनाजू पनि दुई चार तिन दिन पाकेर आउनुभयो कि हो, घरै हुनुहुन्छ कि हो
0: दिदी
1: आउनु भएको छैन। अनि राधा दाईज्यू, कुबेर राई, गीता राई, अनि शान्ति साईका मोहम्मद मिया, दुई तिन मधु बहिनीहरू, चेतना बहिनी, जलमाया बहिनी, अनि प्रतिमा बहिनी, लक्ष्मी बहिनी, रोसिका बहिनी, हाम्रो खदिमाया बहिनीलाई धेरै धेरै सम्झाउनु छ बहिनी, म बिजी छ भन्न
0: चाहेँ।
1: हाम्रो हाम्रो यता अमृत चुला दर्जीलाई के गर्ने हजुर, म चाहिँ किसानी व्यस्त छ, हजुर नम्बर पटक पटक दिइराख्नुहुन्छ भन्न चाहेँ, उहाँलाई पनि नमस्कार भन्न चाहेँ। त्यस्तै हाम्रो ऋषिजी हुनुहुन्छ, अनि चोरजी हुनुहुन्छ, चन्द्रजी, सन्तोषजी, आशिष भाइ लगायत, अनि अनि हाम्रो यता छतिलाल थापा थियो, हामी धेरै चासो राख्नुहुन्छ।
0: त्यस्तै
1: साथमा काजी थापा, अनि हाम्रो सन्दीप राणाजी, अनि यता हाम्रो मिन सर मिन्दादेव थापा सर
0: लगायत,
1: अनि यता टाइम गाउँमा धेरै छ हाम्रो दाजुभाइ दिदी बहिनीहरू, अनि जति पनि विशेष गरी त अब सबैले सुन्नुहुन्छ विशेष गरी हाम्रो खानीको बुवाहरूले चाहिँ बाबु किन नगएको भन्छ, उहाँहरूको मायाले गर्दा त्यतिको बडा जस्तो स्वर आए पनि अझै छोडेको छैन भन्छ सर। बुवा आमा दाजुभाइ दिदी बहिनीहरू जतिले शुक्ल गण्डकी सुनेर पढ्नु भएको छ सम्पूर्णलाई सन्मान चाहे भनेर विदा चाहे
0: नमस्कार शुभ दिन। उहाँले हामीलाई फोन गर्नुभएको थियो, तारा थापाजी हुनुहुन्थ्यो पाथादेखि। उहाँले अन्त माया लागू भयो भने यो मिठो गीत रोजेर गइसक्नु भएको छ, प्रमोद खरेलको रहेको छ। त्यति बेलाको हुने सुमधुर गीत सिकाउनुहोस्। अनि म त्यसपछि तपाईँको माझ आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

हजुर मिठो गीत मा तपाईँको माझमा राखिसके अन्तमा यहाँ लाको भए नरुकाउ तिनीले भनिरहेको थियो प्रमोद कलेजको आवाजमा रहेको थियो तपाईँको माझमा मैले छान दिइसके. हाम्रो ताराजीको रोजामा रहेको थियो. फोन गर्न सक्नुहुन्छ 9842 9911 9860 3611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ. पक्कै पनि है आउनु होला भन्न चाहन्छु. आज चाहिँ मलाई अलिकति अप्ठ्यारो भएको छ. तपाईँले बोली सुन्दा पनि थाहा पाइसक्नु भएको छ अलिकति बोल्नलाई होइन गाह्रो भएको छ. त्यही भएर अलिकति बोलीहरू लटपटिराखेको छ बोल्दाखेरि पनि. त्यसको लागि क्षमा माग्न चाहन्छु. यति बेलाको क्रममा भने म तपाईँको माझमा एउटा मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि आउनेछु. तपाईँहरू पनि फोन गर्दै गर्नुहोला. म तिमी बिना मरिहाल्छु भनिरहेको गीत छ. यति बेलाको क्रममा भने म तपाईँको माझमा राख्छु अनि तपाईँहरू भने सुन्दै गर्नुहोला. फोन पनि कोसिस गर्दै गर्नुहोला.

0: हजुर, मिटिकेरी मध्ये मेरा मरिहाल्छु हामीबाट रहेको थियो टाइटल सङ्ग, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँ आउन सक्नुहुन्छ कार्यक्रममा, सहभागिता जान सक्नुहुन्छ। यही बेला कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर। हजुर, एकदमै सञ्चारमै छु। के छ नयाँ नौ खबर?
1: ठिकै छ भन्नुपर्छ हजुरको। के छ नाइलाउनु खबर? विशेष के छ? खानपिन भयो कि नै? दलिगडातिरको मौसम के कस्तो छ? गर्मी कतिको छ? सुनाउनु।
0: हाम्रो दुईवटातिरको हालखबर ठिकठाक छ। घाम लागेको छैन, हल्का लाभा जस्तो मात्रै भएको छ। अरू चाहिँ खासै परिवर्तन केही छैन, अरू सबै ठिकठाक छ भन्नुपर्छ हाम्रोतिर चाहिँ।
1: अनि खानपिन भयो त हजुरको?
0: मेरो आज खानपिन चाहिँ भइसक्यो है।
1: भइसक्यो
0: हजुर।
1: टाइममा खानु होला, आफ्नो स्वास्थ्यको पनि एकदम ख्याल राख्नु होला। आफ्नो स्वास्थ्य भए सबै कुरा छ, आफ्नो स्वास्थ्य नभए केही छैन, होइन?
0: हजुर, हो नि।
1: अनि मलाई आज गीत भन्नु पर्दा कि अस्ति नै त आइतबार हुँदैन त, मैले भनेको अर्को, तपाईँले अर्कै सुन्नु भएछ, होइन? पछि पनि मैले भने भन्दाखेरि पनि त्यो चाहिँ मैले रोजेको चाहिँ भनेको चाहिँ बजेन, होइन? मलाई आज चाहिँ नि तेरो नगल तेरो हो नि सुन्नु छैन भन्ने दिन है।
0: ल, तपाईँले माजाको भनिदिनुहुन्छ अब के भनेर खोज्नु त नि, मैले त्यसलाई खोज्दा ठ्याक्क भेटाउँदैन के, त्यही भएर हो।
1: होइन, त्यस्तो त गरेको बजेको त सुने होइन मैले यो कार्यक्रमहरूमा, त चाहिँ अब आउने त नयाँ गीत हो, होइन? त्यही भएर पनि होला अब सायद मैले नै अब गीत पनि अब दिसको पनि भनेर अब भेट्न पनि गाह्रो हुन्छ, त्यो त मैबाट अब मेरै गति कमजोरी नै होला
0: सायद। के भन्नुभयो अरे त्यसको टाइटल? त्यो गीतको टाइटल के भन्नुभयो र हजुरले?
1: अहिलेको त नबोल नबोल तेरो बोली सुन्नु छैन भेटाउनुहुन्छ, तेरो बोली सुन्नु छैन भन्ने हो के भेटाउनुहुन्छ?
0: नबोल नबोल तेरो बोली सुन्नु छैन हो?
1: हजुर,
0: म खोज्छु है त यहाँ, पहिला खोजेर अनि बल्ल तपाईँलाई भन्न पर्यो, नत्र त फेरि पाउँदै पाउँदैन। मैले खोज्छु, भेटाउँदै भेटाउँदैन। नबोल नबोल भन्ने भुकुमाया चाडबाट हो यो? नबोल नबोल नबोल भन्ने त एउटा भुकुमाया चाड छ के रे, पुरानो 4 वर्ष अगाडिको। ल, हजुरले भर्खरै नयाँ नयाँ हो भन्नु भन्छ, गीत आएको 4 वर्ष भइसकेको छ।
1: त्यसको गीत गरेको होइन के, मैले नयाँ भनेर त अस्ति मैले बुझेको गीत पो नयाँ भनेको हुन्छ नि, यो त भने होइन नि त, यो त पुरानै हो नि त।
0: ल, अस्ति गीत रोजेको गीत पनि के भन्नुभएको थियो र हजुरले? त्यहाँनिर थुप्रै थियो, अब कुन हो कुन हो, कुन चाहिँ भन्नुभयो भने?
1: अब त्यो गीत भेटाउनु भयो नयाँ हो, यो त अहिले भनेको नयाँ होइन, यो त पुरानो हो, अनि त्यही भएर हो। अब हजुरको लागि अनि हाम्रो सुबिना बहिनी सधैँ आएर नै हुनुहुन्छ अहिले के रे?
0: सुन्नु न, सधैँ शनिबार आउनुहुन्छ त रेडियो सुन्नुहुन्न? उहाँ सन्चै आरामै हुनुहुन्छ, आउनुहुन्छ शनिबार शनिबार हस्। नमस्कार बाबा, आउनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, रसिका लम्सालजी हुनुहुन्थ्यो वान टाइम खोलादेखि। गीतहरू एकदमै एउटै शब्दहरूमा होइन, एउटै नाममा चाहिँ एकदम धेरै गीतहरू हुन्छन्। कुन चाहिँ हो कुन चाहिँ हो जस्तो हुन्छ, नयाँ गीत पनि मैले त्यो दिन राख्दाखेरि दुईवटा राखेको थियो, त्यही मध्ये पनि अब कुन चाहिँ रोज्नुभयो उहाँले? एउटा तिजको गीत थियो, मैले तिजको गीत नै राखिनँ भनेकै थिएँ, तिजको गीत अहिले राख्दिनँ, अलिक पछि राख्छु भनेर। र गीत रोज्दाखेरि यदि तपाईँहरू होइन हजुरहरूलाई पनि हामीलाई खोज्न पनि एकदम गाह्रो हुन्छ, नयाँ गीतहरू चाहिँ कुनै कुनै पुरानो गीत पनि ठ्याक्कै भेटाइदिन, तलमाथिहरू शब्दहरू बोलहरू फरक फरक भयो भने, र नयाँ गीतहरू पनि ठ्याक्कै बरू तपाईँहरूले गायिकाको नाम सम्झिनुहोस् होइन, अनि त्यसपछि भन्नुभयो भने चाहिँ झट्ट भेटाउन पनि सजिलो हुन्छ। अब एउटै शब्दको होइन एउटै नाम राखेको थुप्रै गीतहरू हुन्छन्, कुन गीत हो कुन गीत हो होइन, कुन गीत होला जस्तो हुन्छ, आफैलाई कन्फ्युज हुन्छ नि त तपाईँहरूले कि त्यो नयाँ गीतको एउटा ठ्याक्क होइन कुनले गाउनु हो कुनले गाएको हो भनेर तपाईँलाई थाहा पाउनु भयो भने चाहिँ त्यो खोजेर होइन ठ्याक्क नाम सर्च गरे पनि ठ्याक्क भेटाइहालिन्छ। त्यही भएर गाह्रो नमान्नु होला पनि भन्न चाहन्छु। गीतहरूको ठ्याक्क रोज्दाखेरि आफूले जुन त्यो गीतको शीर्षकहरू छ होइन टाइटलहरू छ त्यही गीत अनुसारहरू भनिदिनु भयो भने चाहिँ एकदम सजिलो हुन्छ गीतहरू खोज्नको लागि पनि होइन। कहिले काहीँ एकदमै अप्ठ्यारो पर्छ मान्छेको भनिदिनु भयो भने त्यही गीत पनि अगाडि आएर बसिरहेको हुन्छ, तर त्यसको शीर्षक फरक पर्दाखेरि चाहिँ हामीले बजाउन सक्दैनौ। यति बेलाको क्रममा हाम्रो सिरज गुरुजमा रहेको छ भुकमाया चारबाट नबोल नबोल भन्ने रहेको छ, यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो मिठो गीत। गीत सँगसँगै म छोरी व्यवसायिक विश्राममा जान्छु, विश्राम लगत्तै फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
1: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी चार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्टोक।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
1: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
8: हजुर हजुर, सेङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
1: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटिजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मगेम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मगेम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोपाइटर रामचन्द्र मह। मोबाइल 98461688, 98235527763।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
10: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बफ ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635700052, मोबाइल 98560285487।
13: हप्ता एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
13: पुराना गरगहना सँग नयाँ साथ फेर,
10: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
13: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98560 62 09।
15: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
16: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
15: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
16: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
15: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
16: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
15: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
16: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
15: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।
17: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुलभ मूल्यमा पाउनुहुनेछ।
18: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
19: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
17: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565-70-676, मोबाइल 98560-62-676।
20: कता हिँडेको आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0465-414-050, मोबाइल 98463-23811।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @thevillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

हजुर विश्रामपछि र मेरो गेस्टसँगै तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा. आज भने हामी रहेका छौँ आइतबारको बसाइमा तपाईँको रोजेमा रहेका विविध सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु. कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफ्नो मनपर्ने मिठा सुमधुर गीतहरू चाहिँ आफ्नो रोजेमा पार्न सक्नुहुनेछ र आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीलाई पनि सम्झना समर्पणहरू छोड्न सक्नुहुनेछ. आउनु होला, हाम्रो दुवै नम्बर खुल्ला रहेको छ. एनडिसिएनसिएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ. 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1 9/1
होला यति बेलाको क्रममा भने म फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु। आधी सरी तिम्रो माया भनिरहेको छ, यति बेलाको सुकानु मिठो गीत

0: हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसके आधी सरी चोखोमा यहाँ भनिरहेको थियो। तपाईँको माझमा स्थान दिए पनि सुनेर आनन्दलाई लिनुभयो होला भन्ने विश्वास रहेको छ। आज पनि तपाईँको फोन सँगसँगै तपाईँले रोज्नुभएको सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिँदै आउने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। र अगाडि फोन गर्नुहुने साथीहरू मध्ये एकजना रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल पसललाई पनि म रेखा प्रकट गर्दछु। फोन गर्नुभएको थियो खगी माया दिदी हुनुहुन्थ्यो पिलुङदेखि, रिसिकाम गाजी हुनुहुन्थ्यो प्रेसिसदेखि, तारा थापाजी हुनुहुन्थ्यो पाखालीदेखि, अनि रोशी कलम सर हुनुहुन्थ्यो वानरङ खोलादेखि। उहाँहरू सबैजनालाई एकदम धेरै धेरै धन्यवाद र सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा तपाईँको माझ सुमधुर गीत कार्यक्रममा स्थान दिँदै श्री गो भनिरहेको छ। यो मिठो गीतलाई सुन्दै आजको श्रृङ्खलाबाट हुने कार्यक्रम प्रस्तुतिमा पनि बिदा हुन्छु। तपाईँको बाँकी रहेको अबको समय शुभ र सुखद बितोस् भनेर सुन्दै गर्नुहोला। सुफाई गर्दै एफएम 97.5 सुनिरहनुहोला। नमस्कार, बाइ बाइ।
1: बापुले भनेर आउँछ रे
2: हरो बही को थियो रे
3: दाजु रमानन्द चौ घर नम्बर 30।

0: 个根啊。
1: 导演的不看你不能
2: 在地板上
1: 那次
2: 你这边不要去
1: 狐狸厉害

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्ट नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बसिगर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
5: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घाई फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साफिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दिल्लीगढ त नै,
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0765709604, मोबाइल नम्बर 9857761268,
4: 9855607268।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मानेले त सधैँ जाँदा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0765414484, मोबाइल 9855703384 र 9855607988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रविबहादुर गुरुङ।

0: देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343 तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक
1: हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
2: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 बजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
3: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 98570065119 र 98694557056
4: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
5: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
5: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
7: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी 4 उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412100460 र 98460872
6: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
8: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि
6: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
7: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
3: मोबाइल 98560055777

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।

0: प्राधिकृत दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोको कारणले नेपाल र चीनबीचको वैदेशिक व्यापार समेत प्रभाव पारिरहेको बताउनुभयो। युनाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीनको सीमाना कोदारीमा छ। सड़क अवरूद्ध भएकोले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्र नसकिरहेका छैनन्। चीनबाट नेपाल भित्रने तयारी पोशाक, जुत्ता, चप्पल, विद्युतीय सामग्री, फलफूल, मेसिनरी तथा विभिन्न उपभोग्य वस्तुको आयात हुन सकिरहेको छैन। तातो पानी नाका हुँदै नियमित रूपमा आउने सामान रोकिन थालेपछि व्यापारीहरूमा चाडपर्वको बेला भाव बढ़ने चिन्ता बढ़ेको छ। विशेष गरी तीज, दशैं र तिहार जस्ता ठूला चाडपर्व नजिकै गर्दा चीनबाट हुने आयात प्रभावित भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष राम रेलोसँग बताउनु भएको छ। चाडपर्वको बेला कपड़ा, जुत्ता, विद्युतीय सामग्री, घरायसी उपकरण लगायत वस्तुको माग अरू बेला भन्दा धेरै हुने गर्छ। यही समयमा आपूर्ति नहुँदा बजारमा सरसामानको अभावसँगै मूल्य बढ़न सक्ने जोखिम देखिएको उहाँको भनाई छ। नेपाल चीन व्यापारका लागि तातोपानी र रसुवागढ़ी प्रमुख स्थल मार्ग हुन्। तातोपानी वनसार कार्यालयका अनुसार सामान्य अवस्थामा यो नाका हुँदै दैनिक 30-40 मालवाहक ट्रक नेपाल भित्रने गर्छन्। तर अहिले पहिरोका कारण सड़क अवरूद्ध भएपछि नेपालतर्फ दर्जनौ कन्टेनर रोकिएका छन् भने चीनतर्फ पनि ठूलो संख्यामा सामान बोकेका कन्टेनर अड्किएका छन्। चाडपर्वलाई लक्षित गरेर चीनबाट धेरै अगाडिदेखि नै सामान ल्याउने गरिन्छ। व्यापारीहरूले मगाएको सामान बाटोमै रोकिँदा नयाँ सामान बजारमा ल्याउन समस्या भएको छ। संघीय राजधानी काठमाण्डुलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको कान्ति राजमार्गको स्तरोन्नति कार्य तीव्र भएको छ। राजमार्गलाई फरागिलो बनाउने, कटिङ गर्ने र मोड सुधार गर्ने लगायतका कामका लागि कान्ति राजमार्ग सड़क योजनाले 3 खण्डमा विभाजन गरी निर्माण कार्य गरिरहेको छ। यो राजमार्गको कुल लम्बाई 80 किलोमिटर रहेको छ। हेटौँडाको बुद्ध चोकबाट ललितपुरको एकान्त कुनासम्म फैलिएको यो सड़कको मकवानपुर खण्डमा 50 किलोमिटर र ललितपुर खण्डमा 30 किलोमिटर पर्छ। योजनाका इन्जिनियर उपेन्द्र महारानका अनुसार अहिले ललितपुरको लेलेबाट मकवानपुरको बकैयासम्मको 21 किलोमिटर सड़कको स्तरोन्नति कार्य भइरहेको छ। लेले बकैया खण्डको स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि 2082 साल जेठ 21 गते ठेक्का सम्झौता भएको थियो। इन्जिनियर महारानले यो खण्डको भौतिक प्रगति झण्डै 50% पुगेको जानकारी दिनुभयो। निर्माणको जिम्मा पाएको कनकाई ब्राइट मल्टी दिव्य ज्योति जेवीका संचालक राजकुमार बुढाथोकीले विपदजन्य योजना भएकोले जोखिममुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। कुरा सहज भएको अवस्थामा यसै आर्थिक वर्षभित्र काम सकिने पनि उहाँको दावी छ। इलामको माङसेबुङ गाउँपालिका दुईका किसान देशराज लिम्बुले गएको वर्ष 3,15,000 रूपियाँ बराबरको अदुवा बेच्नुभयो। 5 रोपनीमा अदुवा खेती गरी 90 मन उत्पादन गर्नुभएका उहाँले 20 मन बिउ राखेर अरू बेचेको बताउनुहुन्छ। लिम्बुले 120 मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष 20 मन बिउ रोप्नु भएको छ। पोहोरकै जस्तो भाव पाएमा यस वर्ष 5 लाख रूपियाँ भन्दा धेरै आमदानी हुने उहाँको अनुमान छ। माङसेबुङ दुईका अर्का किसान राजकुमार राईले पनि गएको वर्ष अदुवा बेचेरै 2 लाख रूपियाँ भन्दा धेरै गर्नुभयो। यो कमाईबाट परिवारको खर्च र छोराछोरीको पढ़ाई पुग्ने उहाँ बताउनुहुन्छ। अदुवाले बजार र भाव पाउन थालेपछि किसानहरूले धान र अन्य खेती छोडेर अदुवा खेती गर्न थालेका छन्। उत्पादनको बेला प्रतिमन 4,500 रूपियाँसम्म पुगेको अदुवाको भाव अहिले माउ प्रतिमन 7,000 रूपियाँसम्म पुगेको छ। अदुवाले उचित मूल्य पाएपछि किसान यो खेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव एकै दिन तोलामा 4,800 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन तोलाको 3 लाख रूपियाँ नागेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलामा 3,01,700 रूपियाँमा कारोबार भइरहेको छ। यससँगै हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँ रहेको थियो। गएको बुधबार यता सुनको भाव निरन्तर बढ़ेको छ। त्यस्तै आज चाँदीको भाव पनि बढ़्यो। अघिल्लो हप्ता पनि लगातार बढ़ेको चाँदीको भाव आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा 65 रूपियाँले बढ़ेको हो। महासंघका अनुसार चाँदी आज तोलाको 4,645 रूपियाँ पुगेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाण्डौ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 0825626601 98578935990 98578135684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz एतिन्जेल। हामीले तातो पानी नाका ठप्प हुँदा चाड पर्वको बेला भाव बढ़ने जोखिम, काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति राजमार्गको स्तरोन्नति तीव्र, आज एकै दिन 4,800 रूपियाँले बढ़ेको सुनको भाव, तोलामा 3,00,000 रूपियाँ नाग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित देशका 35 जिल्ला र ती जिल्ला आसपास क्षेत्रमा बाढ़ीको जोखिम छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलडुङ्गा, दोलखा, रामेछापमा बाढ़ीको मध्यम जोखिम छ। त्यस्तै सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहु, बागलुङ, म्याग्दी, रूकुम पूर्व र रूकुम पश्चिम, जाँजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईको थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ। एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। अब विदेशको खबर। फ्रान्स सरकारले आगलागी जन्ने कार्यमा संलग्न व्यक्तिमाथिको कार्यवाहीलाई तीव्र पारेको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार जानाजान वा दुर्घटनावश डढेलो शुरू गरेको आरोपमा 420 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 167 जना नाबालिग समेत रहेको बीबीसीले जनाएको छ। दक्षिण पूर्वी बहर क्षेत्रमा 23 वर्षीय एक व्यक्तिमाथि 5 दिनमा 10 वटा डढेलो जानाजान लगाएको आरोप छ। दोषी ठहरी उनलाई 15 वर्षसम्मको जेल सजाएर 1,50,000 युरोसम्म जरिमाना हुन सक्छ। त्यस्तै भोज क्षेत्रमा 3 वटा डढेलो लगाएको आरोपमा एक व्यक्तिलाई 3 वर्षको जेल सजाय सुनाइएको छ। विज्ञका अनुसार अधिकांश घटना निर्माण कार्यबाट निस्कने झीलका विद्युतीय उपकरणको खराबी, चुरोटका ठुटा र बारबेक्यू सहितका असावधानीका कारण हुने गर्छन्। यसैबीच ठूलो संख्यामा पक्राउ गरिएको भन्दै सरकारको कार्यवाहीमाथि पनि प्रश्न उठेको छ। कानून व्यवसायीहरूले समेत पर्याप्त अनुसन्धान बिनै कड़ा कार्यवाही हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। फ्रान्समा यस वर्ष गर्मीयाममा डढेलो 3,00,000 एकड़ भन्दा बढ़ी क्षेत्र जलेको छ। अब खेल खबर। लीग्स कपको समूह चरणमा इन्टर मियामी मोन्टेरेसँग पराजित भएको छ। यो खेलमा लियोनल मेस्सीले खेलेनन्। उनी पिता जर्ज ओर्खे मेस्सीको निधन भएपछि अर्जेन्टिना घर फर्किएका छन्। आज बिहान भएको खेलमा मोन्टेरेले इन्टर मियामीलाई 2-1 पराजित गरेको हो। लीग्स कपको पहिलो खेलमा एथलेटिको सान लुइससँग इन्टर मियामीले 4-2 जित निकाल्दा मेस्सीले 2 गोल गरेका थिए। सन् 2023 लीग्स कप विजेता इन्टर मियामी गएको वर्ष फाइनलसम्म पुगेको थियो, तर यसपटक समूह चरणमा एक खेल बाँकी रहँदा 3 अंक मात्रै जोडेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तातो पानी नाका ठप्प हुँदा चाड पर्वको बेला भाव बढ़ने जोखिम, काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति राजमार्गको स्तरोन्नति तीव्र, इलाममा अदुवाले भाव र बजार पाउन थाल्यो, किसानले पनि खेती विस्तार गर्न थाले, सुनको भाव तोलामा 3,00,000 रूपियाँ नाग्यो, आज एकै दिन 4,800 रूपियाँले बढ़्यो, फ्रान्समा डढेलो लगाएको आरोपमा 420 जना पक्राउ, पक्राउ पर्नेमा 166 जना नाबालिग, र लीग्स कपको समूह चरणमा मेस्सी बिना खेलेको इन्टर मियामी मोन्टेरेसँग पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गंडक एफएम 97.6
1: आज पनि खाना काट्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ कतिले सामान किनेर ल्याउने भए पो
3: ए मेरी तिते करेली त्यसरी नरिसाउ न
1: बरु भन न किचनको सामान किन्न कहाँ जाने
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
4: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
7: त्यसो नभने म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
6: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट कन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
8: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
8: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0765702625 मोबाइल 98563338 98416356
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
10: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
9: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
10: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
9: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाउ
10: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ
9: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
10: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ
9: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ
10: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ
9: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
10: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतो र बाँस भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई वस्तुलाई हुन्छ घाँस
9: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
10: जलाधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
9: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं
10: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0965-63-175 98-560-63-175।
11: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल,
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
12: छापावाला सुन चाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
13: सन्जा धनलक्ष्मी सुन चाँदी पसल, सुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
12: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171-16-069, 98-067-25-229,
13: प्रोपाइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141-33-222, 98-087-69-142।
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेर्ने उस्तै उता हेर्ने उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त। हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने। ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्ड किसा, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98-4-61-94-378, 98-171-96-902।
5: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन सके?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फर्स्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगुबु बसबार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गोमगुबु बसबार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
9: प्राप्त अधिकार सुरक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
10: बत्तीसौं विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
9: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
10: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौक,
9: झाँकी सुरु हुने स्थान बीपी चोक र गल्छिना।
10: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160 सचिव बिर्सना श्रेष्ठ 98461-94378
11: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानी एमबी बैंक र दुलेगौडा पोलिक्लिनिक को बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9460945340।
12: ला टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
12: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
14: पङ्खा
15: त हाम्रो घरमा छ नि। हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त। किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560288587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0365414411, मोबाइल 98562928938 र 98028922938।
9: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98565391।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
13: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
12: धार्मिक महोत्सवका आकर्षणहरू,
13: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
14: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
12: कथा सहितको झाँकी, गीति नाटक,
13: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
12: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
13: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
12: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2, गाछे पानी, तनहु।

0: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
1: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलिङवाडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुनासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0564142545, 0564143।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: 97.6 शुक्ला गन्दकी एफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुईवटामा तरकारी पसलको आडैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिथीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि पहिलो फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
0: फोन नम्बर 0614510000,
6: 0614510002, मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
7: ओइ वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तपाईँ?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ
4: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिरसँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
11: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन सके?
13: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ,
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
15: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
12: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847349839।
16: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
17: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
17: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
17: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
17: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9825152067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
14: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी थर्ड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस्। 8 को दम र समय उत्तरण दिनुहोस्। प्रविधिको 8 को दमको साथमा
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625706676, मोबाइल 98560262676।
7: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
8: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
8: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0625714479, मोबाइल 98562665, 98468164145।
9: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9850634881 र 9860745780।
0: कता हिँडेको आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843328011।
1: शुक्ला गण्डकी एफएम 97.6।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
12: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
13: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
12: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
14: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
13: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
14: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
13: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560268727 र 9864350031।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
16: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ साथ फेर,
16: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
17: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
18: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
19: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
19: साथै पुरानसँग साफ फिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहि,
19: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0865709 मोबाइल नम्बर 9864061268
17: 9865602068।
20: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
21: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
20: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
21: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
20: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
21: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
20: सुन्दर शान्त र स्वस्थ वातावरण अवस्थित।
21: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
20: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
2: चिसापानी आउनुहोस् यता हो, यता
3: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
2: हजुर स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
3: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98-461-16-878, 98-235-52-763।
23: कता हिँडेको हो आइफोन हातमा लिएर?
24: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
23: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
24: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
25: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
26: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
25: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
26: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
25: होम डेलिभरीको पनि व्यवस्था छ।
27: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 98-141-11-178, 98-560-00-778।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6। शुक्लगण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित मा दर्शन फर्सी खर्पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
0: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
0: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
0: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टिएमटी थर्ड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको स्ट्रिङ स्टिलको साथ यसको जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय उत्पन्न दिनुहोस्
2: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
5: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
2: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजी के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
2: हामी कहाँ पर्दा सोफा कार्पेट दराज सन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
6: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
2: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856206630
5: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
6: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
7: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
8: सम्पर्क 0654142121 मोबाइल 9856035921
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
9: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
10: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
11: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
12: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
13: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
5: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
13: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको। यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल न परेन त।
15: होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
14: सपिङका लागि भनेर दुलेगौडा झरेको। कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइल फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
15: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
14: त्यसो भए सँगै जाऊ न त, दुवैजना भएर सपिङ गरी फर्काउला।
16: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
17: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौडा, हेल्प चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तन हो।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9956268727 र 9964435031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
8: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, होइन हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहि,
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 मोबाइल नम्बर 9847261268
11: 9856268।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तनै थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0 65 4 14 0 50, मोबाइल 9843 23 811।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिनसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9811411178, 9560007178।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: या बुढा 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइल बाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरिङ टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिना नतिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
5: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
5: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
5: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9846078022।
7: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
1: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
7: मोबाइल 9856050577।
9: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाउँ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू
10: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
9: कथा सहितको झाँकी, गीती नाटक,
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
9: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
10: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: get connected, stay connected.
1: नया जडानको लागि सम्पर्क 9808-13-424 र 9850-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 3 बज्यो.
3: फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आलोचना. नेपाल खबरमा अब पूरा खबर. राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ. आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष सम्वाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपा सह महामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ. विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्नेछ. भूई मान्छेका आवाज र समस्यालाई सीधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतु काम गर्ने पार्टीको विश्वास छ. हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले दुई चरणमा विभाजन गरेको छ. पहिलो चरणमा नागरिक सम्वाद हुनेछ. बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझावहरू मन्त्री समक्ष सोझै राख्न पाउनेछन्. यस्तै दोस्रो चरणमा नेतृत्व सम्वाद हुनेछ. बेलुका 6 बजेपछि मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ. यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपाले जनाएको छ. सरकारले भरि सिलिण्डर ग्यास बिक्री गर्न थालेपछि शुरू भएको ग्यास अभाव अहिले

0: देशव्यापी बनेको छ। मध्य पूर्वको तनावको कारण आपूर्तिमा समस्या आएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको हो। त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला सोलुकुमु जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा एक सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन समेत गर्नुभयो तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँका 55 डिपोमा प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिँदैछ। हिजो पनि प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर ग्यास बिक्रीमा साथ दिएको थियो। ग्यासको कालोबजारी रोक्न काठमाडौँ उपत्यकाका सबै डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न उपभोक्तालाई निगमले आग्रह गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र पुननिर्माणका क्षेत्रमा लगानी बढ़दा लगातार 3 वर्षसम्म झण्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो। नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर 4% मात्रै रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पूँजी वृद्धि दक्ष श्रम शक्ति निर्माण र प्रविधिको अधिकतम आवश्यक रहेको बताउनुभयो। नेपालको कुल कारक उत्पादक तो 0.2% मात्र रहेकोले शिक्षा स्वास्थ्य र सिप विकासमा लगानी बढ़ाउन दक्ष जनशक्तिलाई देशभित्र रोक्नुपर्ने उहाँको भनाई छ। उहाँले आर्थिक वृद्धिका लागि सुशासन बलियो संस्थागत संरचना डिजिटल प्रविधि र आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। अस्ति शुक्रबारदेखि विपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजिएको क्रममा आज दिउँसो गोरुसिंगे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रमा हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक सहायतालाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ़नुभयो मोटरसाइकल पूर्व पश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार गौतम बुद्ध विमानस्थलमा रहेका तालिम प्राप्त कुकुर समेत परिचालन गरेर उहाँको खोजी गरिएको हो। यसैबीच कपिल वस्तुकै यशोधरा गाउँपालिका वडा नम्बर 8 रहेको बाण गंगा नदीमा नुहाउने क्रममा 2 बालक विपत्ता भएका छन्। हिजो घरबाट गाईवस्तु चराउन गएका 13 सरफराज मुसलमान र 13 ओभेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा विपत्ता भएका प्रहरीले जनाएको छ। बालकहरू विपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ। काठमाडौँको भिरकुटी मण्डपबाट शुरू भएको र्याली खुल्ला मञ्चमा गएर कार्यक्रममा परिणत भएको छ। देशका अरू ठाउँमा पनि कार्यक्रमहरू भइरहेका छन्। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्य समूहको पहिलो बैठक अगस्त 9 भएकाले त्यही दिनलाई दिवसका रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्रसंघ अनुसार विश्वका 90 देशमा झण्डै 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। अब विदेशको खबर। ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले सन् 2027 लागि रक्षा बजेट 16% बढ़ाउने तयारी गरेको हो। बजेट वृद्धि भएसँगै ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक 1 trillion ताइवानी डलर नाग्नेछ। यो बजेट ताइवानको कुल गृहस्थ उत्पादन जीडीपीको 3% भन्दा बढ़ी हुने बताइएको छ। चीनले ताइवानलाई आफ्नै भूभाग दावी गर्दै सैन्य तथा रणनीतिक दबाव बढ़ाउँदै लगेपछि ताइवानले सैन्य आधुनिकीकरणलाई प्राथमिकतामा राखेको हो। पछिल्लो समय अमेरिकाले ताइवानलाई प्रतिरक्षा खर्च बढ़ाउन आग्रह गर्दै आएको छ, जसलाई ताइवानी राष्ट्रपति लाई चिङतेले उत्साहपूर्वक स्वीकार गर्नुभएको छ। यही अगस्त 20 सार्वजनिक हुने बजेटमा तटीय सुरक्षा बल, पूर्व सैनिक र स्वदेशमै निर्मित पनडुब्बी विकास लगायत विशेष परियोजनाहरूका लागि रकम छुट्याएको छ। चीनले ताइवानी राष्ट्रपतिलाई पृथकतावादी भन्दै उहाँसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ भने ताइवान वरिपरि दैनिक जसो सैनिक गतिविधि र अभ्यास सञ्चालन गरिरहेको छ। ताइवानले भने चीनको दावीलाई अस्वीकार गर्दै अहिले आफ्नो वार्षिक हान कुआङ सैन्य अभ्यास जारी राखेको छ। अब खेल खबर। फिफाले आफू र आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर पार्ने उद्देश्यले गरेको भनिएको सुनियोजित र निरन्तर प्रयासको कड़ा आलोचना गरेको छ। डेली टेलिग्राफको प्रतिवेदनले इन्फान्टिनियो महासचिव रहँदा उनको सम्बन्ध रहेकी भनिएकी महिलालाई युरोपेली फुटबल महासंघ यूएफएले सेवा समाप्ति बापतको रकम भुक्तानी दिएको दावी गरेको छ। तर इन्फान्टिनोले आफूमाथि लागेका आरोपलाई अस्वीकार गरेका फिफाका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फिफाले टेलिग्राफको दावीको आलोचना गर्दै अड्कलबाजी र संकेतहरूलाई तथ्यको रूपमा प्रस्तुत गर्न नहुने उल्लेख गरेको छ। रद्द भएको विश्वकप लगायतका प्रतियोगिताको शेयर निजी लगानीकर्तालाई बेच्ने विवाद व्यापस्पद प्रस्तावलाई लिएर इन्फान्टिनोमाथि यूईएफ र युरोपेली फुटबल संघहरूको दबाव बढ़दै गएको छ। यूईएफएले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताउँदै फिफाका कार्यक्रमहरू बहिष्कार गर्ने चेतावनी कायम राखेको छ। साथै यूईएफएले एफएएफई योजनालाई लिएर फेरि बिउतान नसके सुनिश्चित प्राप्त नभएको पनि जनाएको छ। इन्फान्टिनोको विरोध मुख्यतया युरोपभित्रैबाट भइरहेको छ। उनी सन् 2016 फिफाको अध्यक्ष छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने राष्ट्रपतिको घोषणा। मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालयमा पुगेर नागरिक र पार्टी नेतृत्वसँग सम्वाद गर्ने। देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी प्रचालन। तीन दिनदेखि बेपत्ता कपिल वस्तुका पूर्व मेयरको शव जंगलमा भेटियो। कपिल वस्तुकै बाणगंगा नदीमा नुहाउने क्रममा 2 बालक बेपत्ता। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने। तटीय सुरक्षा बल, पूर्व सैनिक र विशेष परियोजनाका लागि रकम समावेश। र अध्यक्ष इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिर्ताको आलोचना।
7: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
6: ल माथिको वर्तबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको वर्तबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
10: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
11: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
12: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
13: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किनौ, पैसा छैन।
12: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरिङ टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
14: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
15: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
13: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
15: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
13: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
15: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
10: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा।
16: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
17: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
18: चलिरहेको देखेन भने
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
20: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
21: चेस्का बाजे त्यहाँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
22: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98-560-30-324।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175.
2: शुक्ला गण्डकी एफएम 97.6.

0: 함께 자마자 함께 자마자
1: 함께 자마자 함께 자마자
0: 인도 야드 아우나 팔로 딜마 타마다 딜마 타마다

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
4: सन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौरा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
3: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171669, 98067525229,
4: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141033222, 98087169142।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा थरी साउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
5: मोबाइल 98563043952 र 98066656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463038811।
1: शुक्ला गण्डकी एफएम 97.6।

0: भाइ स्टुडेन्ट
1: हुन त उदय के गर्ने यहाँ घण्टा नहाने गाह्रो रहेछ
0: घण्टा त मैले पनि धेरै हाने भाइ जीवनमा तर जिन्दगीले नै आफूलाई घण्टा हानेको पत्तै भएन।

0: अनि दसैँ कसरी मनाउने विचार छ त?
1: परदेशीको दसैँ कस्तो हुन्छ र दाई? फेसबुक इन्स्टाग्राम भरि टिका र जमराले रङ्गिन्छ, यता आफ्नो मन छिया छिया हुन्छ।

0: मेरो हात तेरो माथमा गइरहोस्। पखेका लागा बचेरालाई रोकेर रोक्न कहाँ सकिन्छ?
1: आज दसैँको दिन आमालाई नरमाइलो लाग्यो, सुटीको सिकल लगाएर फोटो खिचेर पठाइदिनु पर्यो। ल अक्के मानी भएस, चिरञ्जीवी भएस, जमरा समरा भएन, दसैँ फिनिस।
2: बाबुहरूले त टिका लगाइसकेछन् त।

सेर्ने सासमा मायाको मधु मासमा लागोस् न बारुदकी कुक्क तिमीले खाँदा गाँसमा अनि पो माया पक्षानी हौ दुबईको एकै नाक।

झट्टै आहै खोला ना दैलो झट्टै बेगै मरी कावेली झरी सररर चट्टै आहै सररर चट्टै आहै सररर चट्टै झाल मात्रै छ कि दिलै मा तिम्रो खोला ना दैलो झट्टै आहै खोला ना दैलो झट्टै आहै

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर सेङ्गाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटानिक छ गोमगोबु बस पार पछाडिपट्टि
3: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मगाम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस् समय सम्झनुहोस् है मगाम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटानिक गोमगोबु बस पार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461688 98235 5773
4: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
5: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 98560231128 र 98462014726
6: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
1: शुक्ला गण्डकी टाइम चेक
6: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल न परेमा त होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन? आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने, ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171969902।
1: शुक्ला गण्डकी एफएम 97.6
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
5: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
6: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन सके?
7: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
5: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
6: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467349।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
7: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
8: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856602630।
5: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
10: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगोडाको भित्री बजारमा थापा थरी साउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98563943952 र 98076।

0: Get connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइमचेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा। तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्।

लामा आर्थिक निर्भरता, सामाजिक सचेतना र व्यक्तिगत स्वतन्त्रता प्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्ध विषयका मुद्दा पनि बढ्दै गएको पाइएको छ। महिलाहरूमा शिक्षा, रोजगारी र आर्थिक आत्मनिर्भरताका कारण आफ्नो अधिकारका लागि कानूनी बाटो रोज्ने प्रवृत्ति बढेको तनहुँ जिल्ला अदालतका श्रेष्ठदार नन्द प्रसाद आचार्यले बताउनुभयो। सामाजिक सचेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताको बुझाइ विस्तार हुनु सम्बन्ध विषयका मुख्य कारण भएको उहाँको समय छ। गत आर्थिक वर्षमा तनहुँ जिल्लामा जिल्ला अदालत दर्ता भएका 2456 मुद्दा मध्ये सम्बन्ध विच्छेदका 952 छन्। अदालतले 810 मुद्दा निरूपण भएका छन्। आर्थिक वर्ष 2082-83 आशंका 287 मुद्दा दर्ता भएकोमा 189 किनारा लगाइएको छ। पोखराका नगर बसहरू नियमित मार्गमा सम्भार नगर्दा प्रदूषण बढ़दै गएको छ। गण्डकी प्रदेशले गरेको वातावरणीय अध्ययन रिपोर्टले पनि यस्तो सवारी साधन बढ़ी भएका कारण पोखराको प्रदूषण बढ़ेको निष्कर्ष निकालेको छ। आइतबार पोखरा यातायात व्यवस्था कार्यालयले कास्कीको न्यू रोडमा गरिरहेको सवारी साधनको प्रदूषण मापन गरेको छ। प्रदूषण परीक्षणका क्रममा जाँच गरिएका सवारी साधनहरू मध्ये 15 सवारी साधनले मापदण्डभन्दा बढ़ी धुवा उत्सर्जन गरेको भेटिएको छ। 70 सवारी साधनमा प्रदूषण परीक्षण गरिएको छ। परीक्षणमा सफल भएका सवारी सदनका कागजातहरू नियन्त्रणमा लिए मर्मतका सम्मानका लागि

0: को कार्यालयले जनाएको छ। लमजुङको मर्सङदी गाउँपालिका सहायता याङदीमा 10 वयाको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा भएको छ। भवन निर्माण सम्पन्न भए पनि अस्पताललाई तोकेको क्षमता अनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था गाउँपालिकाले जनाएको छ। सरकारको एक स्थानीय तह एक आधारभूत अस्पताल कार्यक्रम अन्तर्गत निर्माण गरिएको अस्पताल भवन केही साता अघि सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। राष्ट्रिय आर्थिक वर्ष 2077-78 काम शुरू भएको भवन 6,18,79,481 लागतमा निर्माण गरिएको हो। लमजुङको रायनास नगरपालिका छ फुलबारीमा एक वृद्धको घाँटीले हत्या भएको छ। 75 वर्षीय काली सार्कीको घरभित्रै हत्या भएको अवस्थामा फेला पर्नु भएको हो। उहाँको घाँटीमा धारिलो हतियार प्रहार गरिएको देखिएपछि प्रहरीले हत्या भएको प्रारम्भिक अध्ययन अनुसार अनुसन्धान थालेको छ। शनिबार राति करिब 9 बजे मृतकको घरमा कोठा भाँडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका 7 का 55 वर्षीय देव राज मकरले घटनाबारे प्रहरीलाई खबर गरेको थियो। खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायक परिचय जितेन्द्र कुमार बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार सार्की आफ्नै घरको कोठामा रहेको खाटमुनि मृत अवस्थामा भेटिनु भएको हो। उहाँको घाँटीमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ। घटनास्थलको प्रारम्भिक अवस्थाले घटना शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडि बढ़ाएको प्रहरी नायक परीक्षक बस्नेतले बताउनुभयो। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोली सहित घटनास्थलमा घटिएको छ। प्रहरीले मृतकको घरमा बस्दै आएका मगर सहित 8 जनालाई नियन्त्रणमा लिएर सोधपूछ गरिरहेको जनाएको छ। स्थानीयहरूका अनुसार सार्कीको घरमा एक्लै बस्दै आउनुभएको थियो। उहाँका श्रीमान र छोराको यसअघि नै निधन भइसकेको थियो। छोरीको पनि विवाह भइसकेको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर र पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाएको छ। घटनामा प्रयोग भएका बनेको हतियार घटनास्थलको अवस्था र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले आयोजनामा शनिबार दमौलीमा जिल्ला स्तरीय वक्तृकला प्रतियोगिता सम्पन्न भएको छ। सरकारी कार्यालयको कामकाजमा मातृभाषाको आवश्यकता र महत्व विषयमा आयोजित प्रतियोगितामा पञ्चमुनि देव माध्यमिक विद्यालय शुक्ला गण्डकी पूनम सिंह ठकुरी प्रथम भएकी छन्। प्रतियोगितामा आदि कवि भानुभक्त माध्यमिक विद्यालयकी समीक्षा थापा द्वितीय र सत्यवती माध्यमिक विद्यालयकी जेसिका पाण्डे तृतीय भएकी छिन्। चुडा चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयकी सुरक्षा तिमलसेना मीन माध्यमिक विद्यालयकी गंगा बानिया आदिकवि भानुभक्त माध्यमिक विद्यालयकी सस्मिता केसी सन्ताउन भएका छन्। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष सनम तामाङका अनुसार प्रतियोगितामा जिल्लाका 17 विद्यालयबाट 31 जनाको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई बधाई दिँदै व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ नेपालीले यस्ता कार्यक्रमले बाल बालिकाको आदिवासी जनजाति भाषा कला साहित्य धर्म र संस्कृति प्रति रुचि बढ़ाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले विभिन्न समुदायका लोक मुख भाषा कला साहित्य इतिहास तथा संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न यसले प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारी विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। अविरल वर्षाका कारण उत्तरी गोर्खा प्रवेश गर्ने मुख्यद्वार बेनीघाट आरू घाट लोर्के सड़क ठाउँ ठाउँमा अवरूद्ध भएको छ। केही दिनदेखिको बाढ़ी तथा पहिरोले धार्चा गाउँपालिका 3 स्थित सो सड़क विभिन्न ठाउँमा अवरोध भएको जगतका विशाल घलेले जानकारी दिनुभयो। तातो पानीदेखि जगतसम्मको सड़क 3 ठाउँमा अवरोध छ। उहाँले भन्नुभयो, तातो पानीको झरना यति ठूलो छ कि छाँगाले सड़क पूरै ढाकेर वारपार गर्न नमिल्ने भएको छ। सड़कको अवस्था हेर्दा जगतदेखि तातो पानीसम्म आएका उहाँले भन्नुभयो, दोभान खोलामा पनि गाड़ी वारपार गर्न नसक्ने अवस्था छ। अन्धा डाँडा दोभान खोला र काली भीरमा पनि बाटो थुनिएको उहाँको भनाइ छ। उत्तराशाही देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव यथावत छ। जिल्ला पोषण कार्यालय कास्कीले लाइन बस्नुपर्ने भन्दै शुक्रबारदेखि नै किराना पसलबाट ग्यास बिक्री गरिने जनाए पनि उपभोक्ता कान नजिकका किराना पसलमा ग्यास पाइँदैन। सर्वसाधारण रितो सिलिन्डर बोकेर घण्टौसम्म लाइन बस्न बाध्य छन्। यसै क्रममा आइतबार पोखराको बजार क्षेत्रमा एलपी ग्यासका 10,000 भरे सिलिण्डर वितरण भएका छन्। जिल्ला अनुगमन समिति कास्कीले शनिबार पोखरा बुद्धिजन गौडाका दुई ग्यास कम्पनीमा गरेको अनुगमन गरेको थियो। अनुगमनकामा सहायक प्रमुख जिल्ला अधिकारीद्वारा दुवै चित्रङ्गत बराल लथमन सिंह गौतम सहित प्रहरी टोली र संचारकर्मी समिति टोली पुगेको थियो। पोखरा बत्तीस गाउँ रहेको शक्ति ग्यास कम्पनीका प्लान्ट इन्चार्ज दीपक गुलाले आइतबार आफ्नो कम्पनीबाट 2,500 भरि सिलिण्डर पोखरा बजारमा बिक्रीका लागि लैजाने तयारी गरेको जानकारी दिनुभयो। त्यस्तै गरी सोही स्थानको गृहलक्ष्मी ग्यास कम्पनीका संचालकले पनि आइतबार गृहलक्ष्मी ग्यास 3,000 भन्दा बढी सिलिण्डर पोखरा बजारमा लैजाने बताउनुभयो। सहायक प्रमुख जिल्लाधिकारी बरालका अनुसार आइतबार पोखराभरिका ग्यास उद्योगहरूमध्ये बाबाले 1,000 बढी जनकी र नेपाल ग्यासले पनि 1,000 भन्दा बढी ग्यास पोखरा बित्राउने भएका छन्। सोमबारसम्म पोखरामा ग्यास सहज हुने दावी गर्दै सहायक प्रज्ञ बरालले अब ग्यास नपाएर छटपटाउनु पर्ने अवस्था नरहने बताउनुभयो। सोमबारका लागि पनि गृहलक्ष्मीमा 4 बुलेटमा ग्यास भारतबाट हिँडिसकेको र आइतबार बेलुका यहाँ आइपुग्ने कम्पनीले जनाएको छ। तपाईँ सम्पूर्णलाई धन्यवाद। आज 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौँ। त्यतिजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सन्जय मरिमा पनि बिराउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकचौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुईवटामा तरकारी पसलको आडैमा छ।
4: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848484000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560268727 र 9964435031।
7: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
9: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
10: मोबाइल 9850555770।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
13: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
14: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
13: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
14: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
9: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840607022।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: नयाँ विश्व, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
15: सुख दुःखका बिसाउने भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी संचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला सुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ आइतबारको श्रृंखला रहेको छ। तपाईँको लागि मैले पाँचवटा उत्कृष्ट भाकाहरू दिएर आएको छु। तपाईँले विशेष गरेर आजको श्रृंखलामा चाहिँ तपाईँको रोजाईको गीतलाई मैले कार्यक्रममा राख्थे भने आजको श्रृंखलामा चाहिँ तपाईँको लागि मिठा मिठा गीतहरूलाई नै कार्यक्रममा चाहिँ लिएर उपस्थित भएको छु। तिनै गीतहरूलाई कार्यक्रममा चाहिँ मैले राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। र कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसारी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना सर्टफिट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भन्ने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरिनी टार वडा कार्यालयको घारे। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। ए जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। अब साँझको समय त छँदै नै सके गर्दै हुनुहुन्छ, पके पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि। अब घरधन्दातिरै व्यस्त भइन्छ भनौ न, बेलुकाको समय भनेको त अब घरधन्दा लगायत अब मेलाबाट आएर थाकेको हुन्छ अनि त्यो समयमा चाहिँ अब आराम गर्ने समय पनि हो होइन। सबैजना आफ्नो तरिकाले आफ्नै काममा व्यस्त त हुनुहुन्छ होला नि होइन। कामको व्यस्तताको बावजुद पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ चाहिँ दिनुहोला है। कार्यक्रमको प्रायोजनको बारेमा जानकारी त गराइ नै हाले होइन। र यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत स्वरूप गीत राख्दैछु। काँडैले घोच्यो बलको शान्ति श्री परियारको आवाजमा रहेको लय रहेको छ कृष्ण लामी छानेको भन्ने शब्द रहेको छ विक्रम बाबु विश्वकर्माको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि काँडैले घोच्यो बलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु गाँस कहाँ होला बलको भाका, जसमा आवाज रहेको छ खेम सेन्चुरी, त्यस्तै गरी सुनिता बुढा छेत्रीको, अनि लय र शब्द रहेको छ योनिस अधिकारी, त्यस्तै गरी नेत्र अर्यालको। यति बेला भने यो भाका स्वीकार्नु।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि गाँस कहाँ होला बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै श्रोतालाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाका राख्दैछु म, फुर्के छोला बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ ईश्वर सिंह, त्यस्तै गरी अस्मिता अधिकारीको, लय र शब्द रहेको छ ईश्वर सिंह, त्यस्तै गरी शिव अखेलीको। यो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै सुन्दै गर्नुहोला।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
1: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चन्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुले गाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98560-6609।
2: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
3: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
6: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 98560-12474।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटानिक छ, गोमगोगु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौंडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको नस्ते महलमा ठिक 8 बजे।
9: होटल टाइटानिक, गोमगोगु बसबार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461-16878, 98235-52763।

0: नेवा साकिना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइसबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
0: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9956033878, 9841656958।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसानी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुन चाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0765412100 412160 र 9846078022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजकै साहित्यवारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा बाकाहरू नै राखिराखेको छु। अब आज चाहिँ मेरो काम व्यस्तताले गर्दाखेरि चाहिँ तपाईँको फोन कललाई लिन पाइरहेको छैन, होइन? त्यही भएको भएर पनि तपाईँको लागि म मिठा मिठा बाकाहरू नै कार्यक्रममा चाहिँ राखिराखेको छु। सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दैनुहुन्छ भने कार्यक्रमको समय अवधि वर्षसम्म सुनेर साथ पनि दिनुहोला है। अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा, प्रायोजन गरेको छ रामराम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ तपाईँले रामराम सुनसादी पसललाई है। यो पसल रहेको छ खैरेनीटार रोडा कार्यालयको अगाडि। अब गरगहना बनाउन चाहनुहुन्छ भने, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ भने तपाईँले सम्झन सक्नुहुन्छ रामराम सुनसादी पसललाई है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु बुके फूल बोलको वसन्त विश्वकर्मा, त्यस्तै गरी मेलिना राईको आवाजमा रहेको अनि जसमा चाहिँ आवाजमा साथ दिनुभएको छ राजु अर्याल, प्रकाश रोका, रूपी सिन्जाली मगर, त्यस्तै गरी ज्ञानु परियारले लय र शब्द रहेको छ वसन्त विश्वकर्माको। यति बेला भने यो भाका स्वीकार्नुहोला।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि बुकी फुलबलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ क्यारे है। अब आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइ नै सकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा हिमालमा हिउँ बिल्दैन र बोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुविना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन। ए तिमी पो बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
0: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत

0: किन्नतिर जुट्ने हो कि
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
0: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा सेन्टोल, प्रोपाइटर टिकाराम श्रेष्ठ, कान्छा। मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 6 बज्यो।
2: दसैँ तिहार अब मुख्य मुख्य चाडहरू नजिकै छ। चामलको भाउहरू चाहिँ महँगोले सम्भावना चाहिँ प्रबल देखाएको छ। यो नाका चाहिँ सुचारु गर्न चाहिँ राज्यले चाहिँ विशेष प्याकेज ल्याएर पहल गर्नुपर्छ भन्ने नै लाग्छ।
3: हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी, जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्ताउन सक्ने वैज्ञानिकहरूको चिन्ता
4: र सुदूरपश्चिम रोयल्सले इङ्ल्याण्डका सेफ अली जेबलाई फेरि भित्रायो।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556493333, 4935555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष सम्वाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपाका सहमहामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमि मान्छेका आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक सम्वाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझाव मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व सम्वाद हुनेछ। बेलुका 6 बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बसेर नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपालले जनाएको छ।
4: यसैबीच प्रतिनिधि सभामा सांसदहरूको उपस्थिति कम हुँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो दलका सांसदहरूको हाजिरी जाँच गर्ने भएको छ।

0: रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुल्लाकोटीले प्रेस नोट सार्वजनिक गर्दै सांसदहरूको हाजिरी कापी झिकाएर विश्लेषण गरी प्रतिवेदन पेश गर्न सचेतक प्रकाश चन्द्र परियार र क्रान्ति शिखालाई निर्देशन दिएको जानकारी गराउनु भएको हो। उहाँका अनुसार असार 30 र 31 तथा 14, 18 र 22 गतेको हाजिरी विश्लेषण हुनेछ। संसद सचिवालयबाट हाजिरी झिकाएर 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको प्रेस नोटमा उल्लेख छ।
1: यसैबीच सरकारप्रति सत्तारूढ़ दल रासोपाकै सांसदहरूले टिप्पणी गरिरहेका बेला सभापति रवि लामिछानेले पनि सन्तुष्ट नरहेको संकेत गर्नुभएको छ। 4 महिनामा सुधारको स्पष्ट छनक देखिनुपर्नेमा त्यसो नभए पनि अहिले नै असफल भन्ने नभएको उहाँले बताउनुभयो। केही तलमाथि भए पनि आत्तिहाल्ने अवस्था नरहेको र सरकार लक्ष्यबाट बहकिए त्यसलाई पुनः सही लिगमा ल्याउने क्षमता आफ्नो दलसँग रहेको उहाँको दावी छ। सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम नगरे कान समातेरै भए पनि सही बाटोमा ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारको विरोधलाई जहाजमा बादल छिर्दा आउने सामान्य टर्बुलेन्ससँग तुलना गर्दै उहाँले दुर्घटनाको कुनै डर नलिन आग्रह गर्नुभयो।
0: कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा पार्टीका सबै पक्षलाई समेटेर लैजान आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। तर पार्टी महाधिवेशनलाई लिएर तर्साएको, दबाएको र फकाएको कुरा नमान्ने उहाँको भनाई छ। कांग्रेस केन्द्रीय समितिको आज शुरू भएको बैठक को शुरूमा सभापति थापाले विधानको सीमाभित्र रहेर नै महाधिवेशन सम्पन्न गर्न तयार रहेको भन्दै महाधिवेशनको व्यवस्थापनका लागि समिति बनाउन र त्यसमा असन्तुष्ट नेताहरूलाई समेट्न तयार रहेको बताउनु भएको छ। विशेष महाधिवेशनमा भाग लिने र नलिने सबैको पार्टी रहेको भन्दै वहाँले असन्तुष्ट पक्षलाई समेट्ने बताउनु भएको छ। कांग्रेस महाधिवेशन आउँदो असो 16 19 गतेसम्म तोकिएकै समयमा सम्पन्न हुने सभापति थापाले बताउनुभयो। अदालतमा आफ्ना कुरा स्पष्टसँग राख्ने भन्दै सभापति थापाले सर्वोच्च अदालतको पछिल्लो आदेशले महाधिवेशनमा कुनै परिवर्तन नहुने बताउनुभयो। यसैबीच नेपाली कांग्रेस क्रियाशील सदस्य 8,00,000 पुगेको छ। सभापति गगन थापा र महामन्त्री प्रदीप पौडेलले केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्य 8,00,000 पुगेको जानकारी गराउनु भएको हो। कांग्रेसले छुटेका नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता अध्यावधिकलाई जारी राख्नु परेकाले केही दिन वडा अधिवेशन लगायत अधिवेशन तालिका हेरफेर गर्ने तयारी पनि गरेको छ।
1: यसैबीच बैठकमा सभापति गगन कुमार थापाले देश अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनु भएको छ। सरकारले विधि सम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाग्न थालेको आरोप लगाउँदै उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमा समेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोर्याएको भन्दै यस्ता कुरामा छुट दिन नहुने टिप्पणी गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले भनेको एक्सप्रेस वेमा सरकार बिना ब्रेक चल्न सक्ने तर लेन मिच्न नपाउने उहाँको टिप्पणी छ। उहाँले गृहमन्त्री सुदन गुरूङको सम्पत्ति छानबिन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाउनुभयो। अहिले दिनदिनै मन्त्री र सत्तारूढ़ दलका सांसदहरूले हप्की दप्की दिने गरेको कुराहरू बाहिर आइरहेको भन्दै उहाँले देशलाई ठिक दिशातिर लैजान नसक्ने बताउनुभयो।
0: सर्वोच्च अदालतले निर्वाचन क्षेत्र विकासका नाममा सांसदहरूलाई प्रत्यक्ष बजेट दिनु गैर संवैधानिक हुने ठहर गरेको छ। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले सांसदलाई बजेट खर्च गर्ने अधिकार दिनु विधायकी अधिकारको गम्भीर विचलन भएको व्याख्या गरेको छ। फैसलाको पूर्ण पाठमा बजेट स्वीकृत गर्ने व्यवस्थापिकाका सदस्य स्वयंले योजना छनौट र रकम खर्च गर्दा गम्भीर स्वार्थको द्वन्द सृजना हुने उल्लेख छ। यसले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको संवैधानिक सिद्धान्तलाई समेत उल्लंघन गर्ने अदालतको निष्कर्ष छ। मध्य प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सदस्यलाई 5 करोड़ र समानुपातिकलाई 1,50,00,000 रूपियाँ दिने तयारी गरेपछि सर्वोच्चमा रिट परेको थियो। औपचारिक निर्णय नपाइएकाले रिट खारेज भए पनि सर्वोच्चले सांसदको मुख्य दायित्व कानून निर्माण, सरकारको निगरानी र जनताको प्रतिनिधित्व गर्नु मात्र रहेको स्पष्ट पारेको छ। भारत तथा बेलायत जस्ता देशहरूले अभ्यास उद्धृत गर्दै सर्वोच्चले सांसदको भूमिका विकास योजना सिफारिश गर्नेमा मात्र सीमित हुने र बजेट कार्यान्वयन गर्ने दायरा कार्यपालिका र स्थानीय तहकै हुने फैसला गरेको छ। 2081 पुस 12 भएको फैसलाको पूर्ण पाठ अहिले सर्वोच्चले सार्वजनिक गरेको हो।
1: सरकारले भरी सिलिण्डर ग्यास बिक्री गर्न थालेपछि शुरू भएको ग्यास अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको समस्याको कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको थियो। त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला सोलुखुम जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा एउटा सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन पनि गर्नुभयो तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँका 55 डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेर ग्यास बिक्री गरिएको छ। ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगमले आग्रह गरेको छ। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा चाडपर्व नजिकै गर्दा तातो पानी नाका अवरूद्ध भएकाले त्यसबाट पर्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भदौदेखि राष्ट्रपतिका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने, सांसदहरू संसद बैठकमा कम उपस्थित भएपछि राष्ट्रपतिले हाजिरी विश्लेषण थाल्यो, महाधिवेशनमा सबैले समेटेर लैजाने तर तर्साएर नतर्सने सभापति गगन कुमार थापाको भनाई, सरकारको कार्यशैलीको आलोचना, देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन, ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह, सांसदहरूलाई प्रत्यक्ष बजेट दिनु गैर संवैधानिक हुने सर्वोच्च अदालतको ठहर लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झण्डै 3 हप्तादेखि बन्द छ। नाका बन्द हुँदा चीनबाट नेपाल आउने ठूलो परिमाणको सामानको आयात प्रभावित भएको छ। यो नाका हुँदै विशेष गरी लत्ता, कपड़ा, जुत्ता, चप्पल, विद्युतीय सामग्री, फलफूल लगायत विभिन्न प्रकारका उपभोग्य वस्तु भित्रिने गर्छन्। तातोपानी नाका पूर्ण क्षमतामा सञ्चालन हुँदा वर्षमा झण्डै 1 खर्ब रूपियाँ बराबरको माल वस्तु आयात हुने र त्यसबाट सरकारलाई झण्डै 15-20 अर्ब रूपियाँ राजस्व प्राप्त हुने गरेको छ। तर वर्षायाममा पटक पटक सड़क अवरूद्ध हुने समस्या यस वर्ष पनि दोहोरिएको छ। अझ तीज, दशैं, तिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा आयात प्रभावित हुनु उपभोक्ताका लागि थप चिन्ताको विषय बनेको छ। चाडपर्वका बेला बजारमा सामानको माग सामान्य समयभन्दा बढ़ी हुन्छ तर माग बढ़ने समयमा नै चीनबाट हुने आयात प्रभावित भए बजारमा केही वस्तुको अभाव हुन सक्ने व्यवसायीहरू बताउँछन्। यसको प्रत्यक्ष भार भने अन्तत उपभोक्तामाथि नै पर्ने देखिन्छ। यस्तो संवेदनशील समयमा बाटो खुलाउने काम नहुनुमा कसको कमजोरी हो भनेर साथी हृदय रिमालले नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीलाई सोध्नु भएको छ।
6: त्यहाँ 48 करोड 49 लाखको पैसा पनि भरिया थियो बजेट, त्यो बजेटबाट काम गर्ने भन्दा भन्दै अब नेपालको हाम्रो प्रक्रिया अब ठेक्का अब उनका लगाउनु पर्दै गर्नु पर्दै टेन्डर खोल्नु पर्दै गर्दाखेरि त्यो प्रक्रिया अलिकति ढिलोको हुन त ढिलोको रहेपछि पछि चाहिँ चाहिने सरकारले त्यो बाटो त्यो इसको पहिरो चाहिँ बनाइदिने भनेर एउटा सहमति भएपछि नेपाल सरकारले त्यो ठेक्का तोड्दिएको अवस्था थियो। अनि तोडिदिएपछि चाहिँ अहिले चाहिँ नेपाल सरकारले नि ठेक्का तोड्यो चाहिने सरकारले बनाउने भन्ने र नेपाल सरकारले पनि अब चाहिने सरकारले बनाउने भने चाहिने सरकारले अहिले त्यहाँ बनाउने के पहल गरेका छैन। पहल नगरेपछि चाहिँ त्यति धेरै चाहिँ त्यो पैसाले अलिअलि त्यहाँ काम गर्न पाएको भए यो समस्या आउँदैन थियो। त्यो जब त्यो ठेक्का तोडिसकेपछि अनि समस्या त त्यही नै थियो। अनि त्यो माथि बग्ने माथि चाहिँ 40-41 घर छ, त्यो घरहरूको पनि सबै भत्किने अवस्था भए हुनाले स्थानीयले पनि हाम्रो पनि सुरक्षित गरिदिनु हामी बनाउन दिनौ भन्ने एउटा अडान राखेको कारणले अहिले चाहिँ ठ्याक्कै बन्द भएर बसिहाल्छ।
7: चाडपर्व नजिकै छ, तीज त्यसै गरी दशैं तिहार जस्ता महत्वपूर्ण बजारमा चाहिँ मूल्य वृद्धि हुने अथवा सामान अभाव हुने समस्यालाई कसरी लिन सकिन्छ यहाँ के छ?
6: त्यो त अवश्य नै मूल्य त वृद्धि हुन्छ। तपाईँको चाइनिज कस्टम भएर नेलामबाट खिचेका गाडीहरू त्यो बीचमा 80-90 गाडी त्यो गाडी चाइना फर्काएर उता केरुङ अथवा अन्तर्लामी अवस्था पनि छैन र त्यहाँ अब बाटो खोल्ने अहिले तत्काल बाटो खोल्ने अवस्था पनि नभएको कारणले त्यो सामानहरूको त्यो भोलि ग्यारेन्टी पनि नहुने अब त्यहाँ जताततै पहिरो आइरहेछ। त्यो पहिरो आएर चाहिँ त्यो सामानहरू के बगाउने हो कि भनेर अब त्यसमा पनि एउटा चिन्तित त हामी सधैँछौ। लागत अब अटोमेटिक बढ्ने भयो, चाडपर्व सबै नजिक आउँदैछ। तपाईँले भने जस्तो अब तीज भयो, दशैं तिहार, अब हाम्रो सबै मुख्य मुख्य चाडहरू नजिकै छ। अब यो बाटो खोल्ने सम्भावना तातोपानीको छैन, त्यो कारणले अब रसुवामा अब चाप एकदमै बढी 3 लाख रुपियाँसम्म भाडा पुगेको अवस्था छ। त्यसले गर्दा अब समयको लागतले गर्दाखेरि पनि अलिकति सामानको भाउहरू चाहिँ आकर्षणीय हो कि अब अहिले त अरू नै सामान पनि खाद्यान्नहरू नै पनि तपाईँको अहिले 10-15% बढेको अवस्था छ। अब लागत त बढ्ने नै भयो, हामी पनि कति पर्सेन्ट बढ्ला भन्ने 15-20% भन्दा बढी माथि जाला कि भन्नेमा हामी पनि चिन्छौँ। छिटो चाहिँ यो सामान ल्याउने व्यवस्था गर्नु पर्यो भनेर चाहिँ हामी अस्ति भन्सार विभागमा पनि यो अब जुन मैले अहिले यहाँलाई अनुरोध गरेँ त्यो बाटोमा अड्किया सामानहरू चाहिँ बोकाएर भए पनि ल्याउने व्यवस्था गरिदिन पर्यो भनेर हामी अनुरोध गर्न गएको थियौँ। अनि उहाँहरूसित बसेर एउटा भन्सार विभागमा एउटा त्यो बाटोको सामान त एउटा तत्काल त केही न केही त नगरिकन त अब त्यो भोलि जहाँ राखेको छ त्यही नै भौगोलिक अवस्था काहीँ पनि राम्रो छैन। त्यसले गर्दाखेरि त्यो सामानहरू पनि बगाएर लैजान्छ कि चोर पनि अब रसुवामा 22-23 गाडी बगायो अब यसपालि त्यो पनि नहोला भन्न सकिँदैन भनेर त्यो सामानको लागि पनि हामी पहल गर्दैछौँ। रेटहरू चाहिँ अलिकति महँगिने सम्भावना चाहिँ प्रबल देखाएको छ।
7: पटक पटक वर्षाको समयमा बाढी पहिरो लगायत अन्य स्थानीयहरूको केही मागहरूका कारण पनि यस्ता समस्याहरू आइरहँदा सरकारले चाहिँ दीर्घकालीन रूपमा कस्तो खालको काम गर्नु पर्यो यसको समाधानका लागि?
6: हामीले भनेको पनि बारम्बार यही छ, अब भन्सार लक्ष्य 25 अरब रुपियाँ चाहिँ तातोपानीबाट उठाउने भनेर दिएको छ। 10 वर्षदेखिको समस्या एउटै समस्यालाई कतिचोटि हामीले राज्यलाई गुहार्छौँ, त्यत्रो राजस्व उठाउँछ राज्यले त्यो थन्नाकाबाट दीर्घकालीन चाहिँ असर नपर्ने गरेर लोदमै बनाइदियो भने भदौबाट काम सुरु आइदियो भने मङ्सिर वैशाख जेठसम्म त बाटो कम्प्लिट गर्न सक्छ। धेरै ठाउँमा छ, जम्मा 3 ठाउँमा छ, बस्ती पनि जोखिम पनि तत्काल समाधान गर्न पर्छ। त्यो कारणले पनि अब हामीलाई चाहिँ यो भेलैमा यो नाका चाहिँ सुचारू गर्दा चाहिँ राज्यले चाहिँ विशेष पहल गर्न विशेष प्याकेज ल्याएर पहल गर्नुपर्छ भन्ने नै लाग्छ।
1: उहाँहुन्थ्यो नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की। नेपाल दर्पणमा खबरकै सिलसिला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुनाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र पुनर्निर्माणको क्षेत्रमा लगानी बढ़दा लगातार 3 वर्षसम्म झण्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो। नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि दर 4% मात्रै रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पुँजी वृद्धि, दक्ष श्रम शक्ति निर्माण र प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभयो। उहाँले आर्थिक वृद्धिका लागि सुशासन, बलियो संस्थागत संरचना, डिजिटल प्रविधि र आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो।
0: सगरमाथाको 8500 मिटरमा पर्ने डेथ जोनमा बितेको 30 वर्षदेखि रहेको चर्चित शव ग्रीन बुट्सलाई घर फर्काउने अभियान शुरू भएको छ। सन् 1996 ऐतिहासिक आरोहणका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे मेरोपको शव फिर्ता ल्याउन भारत सरकारले विशेषज्ञ टोलीको खोजी शुरू गरेको बीबीसीले जनाएको छ। हरियो र पहेँलो रंगका बुट लगाएका कारण ग्रीन बुट्स नाम दिएको शव सगरमाथा चढ्ने धेरै आरोहीहरूका लागि 3 दशकदेखि चुचुरो पुग्ने बेलाको एउटा भयावह र परिचित सूचक बन्दै आएको थियो। शुरूमा त्यो शव सहकर्मी सेवाङ पाल जोरको मानिए पनि लुगा र पर्वतारोहणका सामग्रीको पछिल्लो अध्ययनपछि भारतीय सुरक्षा फौजले त्यो शव दोर्जे मेरुपकै भएको निष्कर्ष निकालेको हो। -40 डिग्री सेल्सियस तापक्रम र न्यून अक्सिजन रहने चीनतर्फको अति नै अप्ठ्यारो र भिरालो बाटोबाट हिउँमा जमेको शव तल ओह्राल्नु असाध्यै चुनौतीपूर्ण र खर्चिलो मानिन्छ। यसका लागि अनुभवी शेर्पाहरूको टोली परिचालन गरी आउँदो सेप्टेम्बरसम्ममा शव भारत पुर्याउने र डीएनए परीक्षण पछि परिवारलाई बुझाउने योजना बनाइएको छ। आफ्ना पति कहिले नफर्कने खबर पाए पनि 30 वर्षदेखि प्रतीक्षा गरिरहेकी उहाँकी श्रीमती र परिवारका लागि यो अभियानले ठूलो राहत दिनेछ। लद्दाखमा रहेको घरमा रहेका मोरुपका परिवारले उहाँको शव ल्याएर अन्तिम संस्कार गर्ने र उहाँले लगाएका ती ऐतिहासिक ग्रीन बुट्सलाई सम्झना र गर्वको प्रतीकका रूपमा सुरक्षित राख्ने बताएका छन्।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
9: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
8: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। अहिले सबै प्रदेशको केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै दैलेखको लोहार खोला तल्लो ढुंगेश्वर क्षेत्रमा सबैभन्दा धेरै 78 मिलिमिटर वर्षा मापन भएको छ। तराईमा थोरै ठाउँमा मात्र वर्षा भएको छ। पानी परिक्रम केही कम भए पनि मनसून फेरि सक्रिय हुने मौसमविदहरूले जनाएका छन्। आज रातिदेखि भोलिसम्म केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ भने यो हप्ता सबै ठाउँमा पानी पर्ने त्रिभुवन विश्वविद्यालयका मौसम विभागका मौसमविद विनोद पोखरेलले जानकारी दिनुभएको छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग, कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
2: अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजीका क्रममा आज दिउँसो गोरूसिंगे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साझेदारलाई सम्पर्क गर्नु भएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कांग्रेस तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ़नु भएको मोटरसाइकल पूर्वपश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो।
3: यसैबीच कपिलवस्तुको यशोधरा गाउँपालिका वड़ा नम्बर 8 रहेको बाण गंगा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्। हिजो घरबाट गाईवस्तु चराउन गएका 13 वर्षीय सर्फराज मुसलमान र 13 वर्षकै उवेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्।
2: आज विश्व आदिवासी दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। काठमाडौँको भिरकुटी मण्डपबाट शुरू भएको र्याली खुल्ला मञ्चमा पुगेर कार्यक्रममा परिणत भएको छ। यस्तै देशका अरू ठाउँहरूमा पनि कार्यक्रमहरू सम्पन्न भएका छन्। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्त 9 भएकाले त्यही दिनलाई दिवसको रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा झण्डै 47.60 करोड़ आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्।
3: चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा नयाँ विद्युतीय तार भूमिगत गर्ने काम शुरू भएको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढ़ेको छ। झण्डै 17.86 करोड़ रूपियाँको लागतमा शारदा एन सुम्निमा विशान जेवीले 25 मेगावाट विद्युत प्रवाह क्षमताको नयाँ केबुल बिछ्याउन लागेको हो। यसअघि बिछ्याइएको 8 मेगावाटको तारमा पटक पटक समस्या आउने र मरमतमा लामो समय लाग्ने गरे पनि पुरानै मार्ग छाडेर नयाँ ठाउँबाट विद्युतीकरण गर्न लागि डिभिजन प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिनुभयो। निकुञ्ज र जंगलले घेरिएको माडी क्षेत्रमा 11,700 ग्राहकलाई भरपर्दो विद्युत सेवा पुर्याउन यो आयोजना शुरू गरिएको हो।
2: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्रेले सड़क दुर्घटना न्यूनीकरणका लागि प्रविधि मैत्री प्रणाली आवश्यक रहेको बताउनु भएको छ। ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयको अन्तर्क्रियामा उहाँले छिट्ठी फुकेर मात्र दुर्घटना न्यूनीकरण गर्न नसकिने स्पष्ट पार्नुभयो। एसएसपी काफ्रेले सड़क सुरक्षाका 3E अर्थात इन्जिनियरिङ, शिक्षा र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै ट्राफिक शिक्षा विद्यालयको पाठ्यक्रममै समेट्नुपर्ने बताउनुभयो। नेपालमा दैनिक औसत 8 जनाको सड़क दुर्घटनामा ज्यान जाने र 75 जना घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै उहाँले ट्राफिक प्रहरीको प्राथमिकता जरिवाना असुल्नु नभई दुर्घटना घटाउनु रहेको उल्लेख गर्नुभयो। साथै उहाँले नागरिकसँग रूख व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देश दिनुभएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाड़ी र ओमानको खाड़ी बीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। यो प्रतिवेदन बायोलोजिकल इन वेशन्स नामक जनरलमा प्रकाशित छ। वैज्ञानिकहरूका अनुसार ठूलो संख्यामा जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। यस अवधिमा समुद्री जीवहरू र अन्य गैर स्थानीय प्रजातिहरूले जहाजको संरचनामा टाँसिनका लागि असामान्य रूपमा लामो समय पाइरहेका छन्। प्रतिवेदनका अनुसार यी जहाजहरूले विश्वका विभिन्न देशहरूतर्फ पुनः यात्रा शुरू गर्दा ती जीवहरू नयाँ क्षेत्रहरूमा पुग्न सक्छन्। यसले समुद्री पारिस्थितिकीय प्रणालीमा ठूलो स्तरमा उल्लेखनीय असर पार्न सक्ने र सुपर स्प्रेडर जैविक अतिक्रमण जस्तै अवस्था सृजना गर्न सक्ने वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। प्रतिवेदनका अनुसार गएको फेब्रुअरीदेखि पर्सियन र अरबी खाड़ीमा झण्डै 1,500 जहाजहरू अलपत्र परेका छन्। यसै गरी ओमानको खाड़ीमा पनि सयौं जहाजहरू रोकिएका छन्। लामो समयसम्म एकै ठाउँमा स्थिर रहने जहाजहरूमा धेरै समुद्री सूक्ष्म जीव, लेउ र मेरुदण्ड विहीन जीवहरू छिटो टाँसिन्छन् र त्यहाँ हुर्कन थाल्छन्। यसलाई बायो फाउलिङ भनिन्छ।
2: नेपाल दर्पणमा अब खेल खबर। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिमबाट खेलेका जैबले 9 खेलमा 2 अर्धशतकसहित 275 रन बनाउनका साथै 12 विकेट लिएका थिए। बायाँ हाते ब्याटर उनले टी20 क्रिकेटमा 112 खेलबाट 140 स्ट्राइक रेटमा 1,792 रन बनाएका छन्। यस्तै उनले 23 विकेट लिएका छन्। सुदूरपश्चिमले कप्तान दिपेन्द्र सिंह एरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई टोलीमा भित्रे आएको थियो। तेस्रो संस्करणको एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: भदौदेखि रासोपाका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने। कांग्रेसको महाधिवेशन नसर्ने सभापति गगन थापाको भनाई।
2: देशभर ग्यासको अभाव कायमै। काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन। ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह।
3: चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झण्डै 3 हप्तादेखि ठप्प। चाड पर्व नजिकै गर्दा बजारमा सामान अभाव सँगै मूल्य वृद्धिको जोखिम।
2: हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी। जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने वैज्ञानिकहरूको चिन्ता।
3: र सुदूरपश्चिम रोयल्सले इंग्ल्याण्डका सेफ अली जेबलाई फेरि भित्र्यायो।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमान न परेमा त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर भूषणा श्रेष्ठ मोबाइल नम्बर 98461694378 98171996902
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
4: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
2: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
5: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
6: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0765705052 मोबाइल 98560288587
7: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर दुलेगौडा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 98660869625 98560834881 र 98460745780
8: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
9: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
9: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने
8: पुराना सुनसँग नयाँ गहना साथ नसकिने
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
2: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी चार तनहुँ
10: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
2: मोबाइल नम्बर 98261052067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
10: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
11: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज

0: क्या आज पनि खाना काप्छै होइन कहाँ जान्छ कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
2: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न
0: बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
5: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
6: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
5: हजुर हजुर सेरिङको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ गोमगोबू बसबार पछाडिपट्टि
6: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस् समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको मोसे महलमा ठिक 8 बजे
5: होटल टाइटेनिक गोमगोबू बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168178 9825572763
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी थर्ड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय उत्तरमा दिनुहोस् प्रविधिको 8 को दमको साथमा
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
0: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सिस्टमका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
2: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 9843623811।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ।
3: सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार, साँझ 7 बजेको शुक्लागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.suklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। शुक्लागण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

आज विश्व आदिवासी दिवस देशमा विभिन्न कार्यक्रम गरी मनाइयो। 15 महाधिवेशनको कार्यतालिका तलमाथि हुँदैन, सभापति थापाको बनाए। भदौ महिनादेखि रासोपा मन्त्रीहरूले महिनामा एकपटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने। 30 वर्षदेखि सगरमाथाको डेथ जोनमा पत्र सप ग्रीन बुट्सलाई घर फर्काउने प्रयास। ब्रोड पिक हिमपहिरोमा निर्मल पूजाको सब बेलायत लगियो। 3 नेपालीको मंगलबार काठमाडौँ ल्याइने। हर्मुजमा अलपत्र परेका जहाज सुपर स्प्रेड बन्न सक्ने चेतावनी। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बन्न सक्ने। र इन्फान्टिनोलाई हटाउने अभियानको फिफाले आलोचना गर्यो।

अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्नो मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराएर जन उत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको रासपा सहमहामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी रासपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमि मान्छेको आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने विश्वास पार्टीको रहेको छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई रासपाले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा समाप्त हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्नो गुनासो अपेक्षा र सुझावहरू मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यसै गरी दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ। बेलुका 6 बजेदेखि मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने रासपाले जनाएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको बताउनु भएको छ, तर अर्को पक्षले तर्साएको भरमा आफू नतर्सिने समेत प्रश्न पार्नुभएको छ। केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति देउवा सहित निवर्तमान कार्य समितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको बताउनुभयो। उहाँले 15 महाधिवेशनलाई निष्पक्ष बनाउनका लागि के गर्नुपर्ने हो त्यो गर्न समेत तयार रहेको उहाँले बताउनुभयो। थापाले भने तर एउटा कुरा के प्रष्ट पार्छु भने म तर्साएर तर्सिन्न, दबाएर दबिन्न र फकाएर फकिन। यो पार्टी मा चार पुस्ताको सहभागिता छ, सबैलाई समेटेर लैजानु छ। सभापति थापाले गत चुनावमा कांग्रेसको जिम्मेवारीमा रहेका धेरै नेता कार्यकर्ताहरूले रूपमा मत नहालेको भन्दै यो विषयमा नोटिसमा रहेको समेत बताउनुभयो।

0: सगरमाथाको 8,500 मिटरमा पर्ने डेथ जोनमा बितेको 30 वर्षदेखि रहेको चर्चित शव ग्रीन बुट्सलाई घर फर्काउने अभियान शुरू भएको छ। सन् 1996 ऐतिहासिक आरोहणका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे मोरूपको शव फिर्ता ल्याउन भारत सरकारको विशेषज्ञ टोलीको खोजी शुरू गरेको बीबीसीले जनाएको छ। हरियो र पहेँलो रंगको बुट लगाएका कारण ग्रीन बुट्स नाम दिएको शव सगरमाथा चढ्ने धेरै आरोहीहरूको लागि 3 दशकदेखि चुचुरो पुग्ने बेलाको एउटा भयावह र परिचित सूचक बन्दै आएको थियो। शुरूमा त्यो सब सहकर्मी तोसेवाङ पालाजोरको मानिए पनि लुगा र पर्वतारोहीका सामग्रीहरूको पछिल्लो अध्ययनपछि भारतीय सुरक्षा फौजले त्यो सब दोजे मोरूपकै भएको निष्कर्ष निकालेको हो। -7 डिग्री सेल्सियस तापक्रम र न्यून अक्सिजन रहने चीनतर्फको अति नै अप्ठ्यारो र भिरालो बाटोबाट हिउँमा जमेको सब तल ओडाल्नु असाध्यै चुनौतीपूर्ण र खर्चिलो मानिन्छ। यसका लागि अनुभवी शेर्पाहरूको टोली परिचालन गरी आउँदो सेप्टेम्बरसम्ममा सब भारत पुर्याउने र डीएनए परीक्षणपछि परिवारलाई बुझाउने योजना बनाएको छ। आफ्नो पति कहिले नफर्काने खबर पाए पनि 30 वर्षदेखि प्रतीक्षा गरिरहेकी उहाँकी श्रीमती र परिवारजनका लागि यो अभियानले ठूलो राहत दिनेछ। लद्दाखमा रहेको घरमा रहेको मोरूपका परिवारले उहाँको शव ल्याएर अन्तिम संस्कार गर्ने र उहाँले लगाएका ती ऐतिहासिक ग्रीन बुट्सलाई सम्झना र गर्वको प्रतीकका रूपमा सुरक्षित राख्ने बताउनु भएको छ। पाकिस्तानको ब्रोटपिकमा हिम पहिरोमा परिमृत्यु भएका विश्व प्रसिद्ध हिमालयारोही निर्मल पूर्जा निम्साईको शव अन्तिम संस्कारको लागि बेलायत लगिएको छ। निर्मल पूर्जाको शव आइतबार बिहान पाकिस्तानको इस्लामाबादबाट बेलायत लगिएको हो। बेलायतमै नै उहाँको अन्तिम संस्कार गरिनेछ। परराष्ट्र मन्त्रालय स्रोतले 12 खरीसँग भनेको थियो। परिवारको चाहना अनुसार निर्मल पूर्जाको शव बेलायत लगिएको हो। ब्रोटपिक हिम पहिरोमा परेर विश्व निर्मल पूजा सहित 10 जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा 6 जना नेपाली थिए। दुर्घटना स्थलबाट निर्मल पूजा सहित 4 जनाको शव गत शुक्रबार इस्लामाबाद ल्याइएको थियो। शुक्रबार दिउँसो इस्लामाबाद ल्याइएकोमा निर्मल पूजा किली पेम्बा शेर्पा किलु ग्यालु शेर्पा र निमा शेर्पाको शव रहेको थियो। एक नेपालीको शव घटनास्थलमै रहेको छ। मृत्यु हुने 6 नेपाली मध्ये पूर्व बहादुर गुरूङ युक्तको शव बिहिबार साउन 21 गते नेपाल ल्याइएको थियो। घटनास्थलमा अझै एक नेपाली नवाङ डुङ्गु शेर्पा, एक पाकिस्तानी र एक अमेरिकीको शव रहेको जनाएको छ। भौगोलिक कठिनाई र खराब मौसमका कारण उनीहरूको शव संकलन गरी ल्याउन नसकिएको स्रोतले बताएको हो। इस्लामाबाद ल्याइएका 3 नेपालीको शव सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मंगलबार काठमाडौँ ल्याउने र नभए बुधबार ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ। अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण शाहको सिंहको शव फेला परेको छ। सिंहको शव खोजीका क्रममा आज दिउँसो गोरुझिङे जंगलमा फेला परेको कपिलवस्तुका प्रमुख प्रहरी एवं प्रहरी उपरीक्षक एसपी मनोहर भट्टले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यवसायिक साझेदारीलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2014 सालमा नेपाली काँग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चल्नुभएको लुम्बिनी प्रदेश 010-13/79 नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्गबाट झण्डै 2 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिएको थियो। प्रहरी अनुसार सिंहको खोजीका लागि गौतम बुद्ध भ्यानेस्थलमा रहेका तालिम प्राप्त कुकुर समेत परिचालन भएको थियो। बत्तीसौं विश्व आदिवासी दिवसको अवसरमा नेपाली आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले आयोजनामा शनिबार र दमौलीमा जिल्ला स्तरीय वक्तृत्वकला सम्पन्न भएको छ। सरकारी कार्यालयको कामकाजमा मातृभाषाको आवश्यकता र महत्व विषयमा आयोजित प्रतियोगितामा पञ्चमनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी कि पूनम सिंह ठकुरी प्रथम भएका छन्। प्रतियोगितामा आदिकवि भानुभक्त माध्यमिक विद्यालयकी समीक्षा थापा द्वितीय र सत्यवती माध्यमिक विद्यालयकी जेसिका पाण्डे तृतीय भएकी छिन्। चण्डी देवी राष्ट्रिय माध्यमिक विद्यालयकी सुरक्षा तिमल सिन्हा र मीन माध्यमिक विद्यालयकी गंगा बानिया र आदिकवि भानुभक्त माध्यमिक विद्यालयकी सशिता केसी सान्तवना भएका छन्। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष सनम तामाङका अनुसार प्रतियोगितामा जिल्लाका 17 विद्यालयबाट 31 जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई बधाई दिँदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेपालले यस्ता कार्यक्रमले बालबालिकामा आदिवासी जनजातिका भाषा कला साहित्य धर्म र संस्कृति प्रति रुचि बढ़ाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले विभिन्न समुदायका लोपोन्मुख भाषा कला साहित्य इतिहास र संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारी विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। त्यस्तै आज दुलेगौडामा नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकीले पनि 32औं विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। जिल्ला प्रहरी कार्यालयले काँसकिरी पोखरा 17 ड्याम साइडबाट जुवा तास खेल्ने तथा खेलाउने 6 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार साँझ करिब 6:30 बजे ड्याम साइड क्षेत्रमा जुवा तास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदमबाट प्रहरी टोली खटिएको थियो। अनि टोलीले जुवा तास खेल्ने तथा खेलाउने 6 जनालाई नियन्त्रणमा लिएको, उनीहरूको साथबाट नेपाली नगद 28,070 रूपियाँ, भारतीय नगद 2,500 रूपियाँ तथा 156 पत्ती तास बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ गरेकालाई जिल्ला प्रशासन कार्यालय काँसकिरीबाट सदरमुखित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता को कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा 5 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र अभिव्यक्ति स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्ध विषयका मुद्दा पनि बढ़दै गएको पाइएको छ। महिलाहरूमा शिक्षा, रोजगारी र आर्थिक आत्मनिर्भरताका कारण आफ्नो अधिकारका लागि कानूनी बाटो रोज्ने प्रवृत्ति बढ़ेको तनहुँ जिल्ला अदालतका श्रेष्ठदार नन्दप्रसाद आचार्यले बताउनुभयो। सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार हुनु सम्बन्ध विच्छेदको मुख्य कारण भएको उहाँको ठम्याइ छ। गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा दर्ता भएका 2,456 मुद्दा मध्ये सम्बन्ध विच्छेदका 952 रहेका छन्। अदालतले 810 मुद्दा निरूपण गरेका छन्। आर्थिक वर्ष 2082-83 अंशका 287 मुद्दा दर्ता भएकोमा 179 किनारा लगाएका छ। लम्जुको रायनास नगरपालिका छ फुलबारीमा एक वृद्धको घाँटी रेटी हत्या भएको छ। 75 वर्षीय काली सार्की घरभित्रै हत्या भएको अवस्थामा फेला पर्नु भएको हो। उहाँको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएपछि प्रहरीले हत्या भएको प्रारम्भिक अध्ययन अनुसार अनुसन्धान थालेको छ। शनिबार राति करिब 9 बजे मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका 55 वर्षीय देवराज मगरले घटनाबारे प्रहरीलाई खबर दिएको थियो। खबर पाइँदा गतै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब परीक्षक जितेन्द्र कुमार बस्नेतको नेतृत्वमा टोली परिचालन गरी घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार सार्की आफ्नो घरको कोठामा रहेको खाट मुनि मृत अवस्थामा भेटिनु भएको हो। उहाँको घाँटीमा धारिलो हतियार प्रहार गरेको देखिएको छ। घटनास्थलको प्रारम्भिक अवस्थाले घटना शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडि बढ़ाएको प्रहरी नायब परीक्षक बस्नेतले बताउनुभयो। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहितको टोली समेत घटनास्थल खटिएको छ। प्रहरीले मृतकको घरमा बस्दै आएका मगर सहित 8 जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। स्थानीय अनुसार सार्की घरमा एक्लै बस्दै आउनुभएको थियो। उहाँका श्रीमान छोराकै सगीलाई निधन भइसकेको थियो। छोरीको भने विवाह भइसकेको छ। प्रहरीले घटनास्थलको मुजुरका उठाएर सब पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङमा पठाएको छ। घटनामा प्रयोग भएको भनिएको हतियार, घटनास्थलको अवस्था र संलग्न व्यक्तिबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पोखराका नगर बसहरू नियमित मम्मा सम्वाद नगर्दा प्रदूषण बढ़दै गएको छ। गण्डकी सरकारले गरेको वातावरणीय अध्ययन रिपोर्टले पनि यस्ता सहभागी साधन बढ़ी भएका कारण पोखराको प्रदूषण बढ़ेको निष्कर्ष निकालेको छ। आइतबार यातायात व्यवस्था कार्यालय काँसकिरीले पोखराको न्यूनमा गुडिरहेको सवारी साधनको प्रदूषण मापन गरेको छ। प्रदूषण परीक्षणका क्रममा जाँच गरिएका सवारी साधनमध्ये 15 सवारी साधनले मापदण्ड भन्दा बढ़ी धुवाँ उत्सर्जन गरेको भेटिएको छ। 70 वटा सवारी साधनमा प्रदूषण परीक्षण गरिएको छ। परीक्षणमा असफल भएका सवारी साधनका कागजातहरू नियन्त्रणमा लिएर मर्वा समाजका लागि पठाएको कार्यालयले जनाएको छ। इन्जिनियर सुमन शर्माका अनुसार त्यस्ता सवारीहरू मर्मतपछि कागजात फिर्ता दिइनेछ। 7 बजेको शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: शुक्ला गण्डकी एफएम 97.6
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
17: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: सुन्दर अटो ओक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
18: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
19: सम्पर्क 0654142121, मोबाइल 9856035921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ।
0: साथै विवाह पास्नी पिकनिक को लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
22: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
0: मोबाइल 9856043952 र 9806656586। शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
0: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
24: विश्रामपछि बिहानी साढे 7 बजेको शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, कास्की जिल्ला अदालतको फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोर्खामा पक्राउ परेका छन्। कास्की अदालतबाट 1 वर्षको कैद सजाय फैसला भएका थासाङ गाउँपालिका दिन मुस्ताङका दाउद तामाङ आइतबार गोर्खा नगरपालिका 11 पक्राउ परेको प्रहरीले जनाएको छ। गत असार 28 गतेको आन्दोलनको अदालतको आदेश अनुसार 1 वर्षकै सजाय तोकी यी फरार रहेका तामाङलाई गोर्खामा आइतबार नगरपालिका नम्बर 11-12 किलोबाट पक्राउ गरिएको प्रहरी निरीक्षक धीरेन्द्र यादवले जानकारी दिनुभयो। तामाङलाई आइतबार नै कास्की जिल्ला अदालत पठाइएको प्रहरीको भनाइ छ। लमजुङको मर्सन्ती गाउँपालिका 7 याङदीमा 10 सयको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा भएको छ। भवन निर्माण सम्पन्न भए पनि अस्पताललाई तोकिएको क्षमता अनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था गाउँपालिकाले जनाएको छ। सरकारको एक स्थानीय तह एक आधारभूत अस्पताल कार्यक्रम अन्तर्गत निर्माण गरिएको अस्पताल भवन केही साता अघि सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। आर्थिक वर्ष 2017-18 काम शुरू भएको भवन रु 6,18,79,484 लागतमा निर्माण गरिएको हो। दुईतले आरसीसी भवनमा उपचार कक्ष, शौचालय, विद्युत तथा खानेपानी लगायतका आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको छ। नारायणी नदी किनारमा बसोबास गरिरहेका नवलपुरका महसुर समुदायले आफ्नो परम्परागत जीविकोपार्जनको आधारका रूपमा रहेको माछा मार्ने अधिकार सुनिश्चित गर्न माग गर्दै चितवन राष्ट्रिय निकुञ्जलाई ज्ञापन पत्र बुझाएका छन्। नेपाल मुसहर एकता समाजले चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरचना अधिकृत दिल बहादुर पूर्जालाई नवलपुरमा ज्ञापन पत्र बुझाउँदै आफ्नो माग पूरा गर्न आग्रह गरेको हो। ज्ञापन पत्र बुझ्दै समाजका सचिव जितेन्द्र मुसहरले पुस्तौंदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएको आफ्नो समुदायलाई सहज रूपमा माछा मार्ने वातावरण बनाउन आग्रह गर्नुभयो। उहाँका अनुसार नवलपुरमा झण्डै 1,700 र देशभर 12 लाख मुसहर समुदायको बसोबास रहेको छ। टाङ्जाको दक्षिणी चापाकोट नगरपालिकालाई सिद्धार्थराजसँग जोड्ने 31 वर्ष पुरानो सड़क निर्माणको समस्या अझै रहेको छ। चापाकोटलाई सिद्धार्थराजसँग जोडेर आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले 2052 सालमा सड़क निर्माण गरिएको थियो, तर अहिलेसम्म कालोपत्रे हुन सकेको छैन। कुनै समय यही सड़कबाट चापाकोटदेखि बुटवलका लागि 8 वटा मिनी बस र गल्यानका लागि 15 वटा बोलेर जीव नियमित रूपमा सञ्चालन हुन्थ्यो, तर अहिले भने सार्वजनिक सवारी साधन सञ्चालन हुन सकिरहेको छैन। चापाकोट दामाचौरदेखि गल्याङसम्मको 27 किलो मिटर सड़क मध्ये 11.8 किलोमिटर खण्ड प्रयोग गर्ने कठिन बनेको स्थानीय नरेन्द्र अर्यालले बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार, वैज्ञानिकहरूले हर्मो जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञान विज्ञानीहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाडी र ओमानको खाडी बीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्ताउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। यो प्रतिवेदन बायोलोजिकल इन्भेन्सन नामक जर्नलमा प्रकाशित छ। वैज्ञानिकहरूका अनुसार ठूलो संख्यामा जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। यस अवधिमा समुद्री जीवहरू र अन्य गैर स्थानीय प्रजातिहरूले जहाजको संरचनामा टाँसिनका लागि असामान्य रूपमा लामो समय पाइरहेका छन्। प्रतिवेदनका अनुसार यी जहाजहरूले विश्वका विभिन्न देशहरूतर्फ पुनः यात्रा शुरू गर्दा ती जीवहरू नयाँ क्षेत्रहरूमा पुग्न सक्छन्। यसले समुद्री पारिस्थितिक प्रणालीमा ठूलो स्तरमा उल्लेखनीय असर पार्न सक्ने र सुपर स्प्रेड र जैविक अतिक्रमण जस्तै अवस्था सिर्जना गर्न सक्ने वैज्ञानिकहरूको चिन्ता छ। प्रतिवेदनका अनुसार गएको फेब्रुअरीदेखि पर्सियन अरबी खाडीमा झण्डै 1,500 जहाज र अलपत्र परेका छन्। यस्तै ओमानको खाडीमा पनि 100 जहाजहरू रोकिएका छन्। लामो समयसम्म एकै ठाउँमा स्थिर रहने जहाजमा धेरै समुद्री सूक्ष्मजीवी लेउ र मेरुदण्डविहीन जीवहरू छिटो टाँसिन्छन् र त्यहाँ हुर्कन थाल्छन्। यसलाई बायो फाउन्डिङ भनिन्छ। ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले सन् 2027 लागि रक्षा बजेट 16% बढ़ाउने तयारी गरेको हो। यो प्रस्ताव पारित भएमा ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक 1 ट्रिलियन ताइवानी डलर नाग्नेछ। यो बजेट ताइवानको कुल ग्राहक उत्पादन जीडीपीको 3% भन्दा धेरै हुनेछ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो भूमि भूभागहरू मान्ने चीनले आफ्नो दावी स्थापित गर्न विगत केही वर्ष यता सैन्य तथा राजनीतिक दबाव बढ़ाउँदै लगेको छ। खेल समाचार शुरू। पश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्धन गरेको छ। एनपीएलको पहिलो संस्करणमा सुरुपश्चिमबाटै खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषित भएका थिए। उनले 9 खेलमा 2.5 अर्धशतक सहित 275 रन बनाउनुका साथै 12 विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इंग्ल्याण्डको घरेलु क्रिकेटमा शाली प्रदर्शन गरिआएका छन्। बायाँ हाते ब्याटर उनले T20 क्रिकेटमा 112 खेलबाट 140 ट्राइक रेटमा 1792 रन बनाएका छन्। यस्तै उनले 23 विकेट लिएका छन्। टोलीमा अनुमोदन भएपछि जैबले फेरि आफ्नो घरमा फर्कन पाउँदा निकै खुशी रहेको र नेपालमा आएर फेरि खेल्न निकै उत्साहित रहेको बताएका छन्। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत सीईओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नु सुदूरपश्चिमले कप्तानी दिपेन्द्र सिंह एरी, विनोद भण्डारी, आरिफ शेख, ईशान पाण्डे, अविनाश बोहरा, हेमन्त धामी र अहमद महरालाई रिटर्न गरेको थियो। त्यस्तै अक्सन मार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई टोलीमा भित्राएको थियो। तेस्रो संस्करणको एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म सञ्चालन हुनेछ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ड र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। फिफाले आफू र आफ्नो अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर पार्ने उद्देश्यले गरिएको भनिएको सुनियोजित र निरन्तर प्रयासको कडा आलोचना गरेको छ। डेली टेलिग्रामको प्रतिवेदनले इन्फान्टिनो महासचिव रहँदा उनको सम्बन्ध रहेकी भनेकी महिलालाई युरोपियन लिग फुटबल महासंघ यूईएफएले सेवा समाप्ति बापतको भुक्तानी दिएको दावी गरेको छ। तर इन्फान्टिनोले आफूमाथि लागेको आरोपहरूलाई अस्वीकार गरे फिफाका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यिनै खबरसँगै हामी शुक्ल गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज विश्व आदिवासी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइयो। 15 महाधिवेशनको कार्यतालिका तलमाथि हुँदैन सभापति थापाको भनाए। भदौ महिनादेखि राज्यसभा मन्त्रीहरूले महिनामा एकपटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने। 30 वर्षदेखि सगरमाथाको डेथ जोनमा अलपत्र सब ग्रीन बुटलाई घर फर्काउने प्रयास। ब्रोडपिक हिम पहिरोमा मृत्यु भएका निर्मल पूर्जाको सभ्यलाई लगियो। 3 नेपालीको सब मंगलबार काठमाण्डौ ल्याइने। हर्मुजमा अलपत्र परेका जहाजहरू सुपर स्पिडर बन्न सक्ने चेतावनी। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने। र इंग्ल्याण्डका अलराउण्डर सेफ अली जयपुर सुदूरपश्चिम रोयल्समा फर्किए। इन्फान्टिनोलाई हटाउने अभियानको फिफाले आलोचना गर्यो।

0: हवस्, कामलाटिन्जेलसम्म सुनाइसाथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। राति 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल news@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0665905511।
5: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बानियाला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: 12 एल्मुनियम अब यूपीबीसीको साथमा।
12: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क 12 यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0665414111, मोबाइल 98562938 र 98028922938।
14: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
15: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
14: धार्मिक महोत्सवका आकर्षणहरू,
15: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
16: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
14: कथा सहितको झाँकी, गीति नाटक,
15: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
14: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
15: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
14: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
11: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
17: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
11: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
17: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
11: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
17: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
17: मोबाइल 9855060577।
19: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुल बहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560834881 र 9460745780।
20: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
21: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
20: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ लाने?
21: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
22: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
20: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
17: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

0: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
0: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पनि पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन्छ र सुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखा को लागि सम्पर्क 98 67 13 425।
4: चिसापानी आउनुस् आउनुस् यता हो यता यता यता
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुस् बस्नुस् बस्नुस् हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98 4 61 16 878 98 2 35 52 7 63।
7: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा, बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई, साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
8: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
8: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0635 71 479, मोबाइल 98 5 60 62 65, 98 4 68 64 145।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार शोभा विष्ट। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा वीरतापूर्ण सैनिक इतिहास झल्काउने सैनिक संग्रहालयको चिनारी प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति हुनुभएका अधिकृतलाई साउन 22 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। प्रधान सेनापतिले महासेनानी श्री हरिबहादुर विश्वकर्मालाई सहायक रथी दर्जा र प्रमुख सेनानी श्री गुप्त बहादुर कुंवरलाई महासेनानी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनको प्रमुख आतिथ्यमा जंगी अड्डामा साउन 22 गते पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा आर्टिफिशियल इन्टेलिजेन्स विषयमा श्री दोभान राई पीएचडीले जानकारी गराउनु भएको थियो। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेकी जुम्ला जिल्ला चन्दननाथ नगरपालिका 8 की 31 वर्षीय काशी कलारो कायालाई साउन 18 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसअघि बेसले साउन 17 गते डोल्पा जिल्ला सेफोकसुण्डो गाउँपालिका 3 सालदाङ स्थित स्वास्थ्य चौकीमा उपचाररत सोही गाउँपालिका 1 कोमासका 69 वर्षीय फुन्जोक गुरूङलाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। मध्य एयरवेजले मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका एकजनालाई साउन 19 गते हवाई उद्धार गरेको छ। बेसले धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 6 का विनय कुमार झालाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। त्यस्तै मध्य एयरवेजले जटिल प्रसूति समस्यामा परि जिल्ला अस्पताल खाँदबारीमा उपचाररत संखुवासभा जिल्ला खाँदबारी नगरपालिका 1 की 33 वर्षीय प्रभा ढुंगानालाई साउन 17 गते उद्धार गरी काठमाडौँ पुर्याएको थियो। कालीप्रसादगढ़ इन्जिनियर्सबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका 2 आपचौर इलाकामा साउन 20 गते ट्रक दुर्घटनामा घाइते भएका राक्सीराङ गाउँपालिका 9 का 23 वर्षीय चालक

0: रंजित कार्की र सोही स्थानका सहचालक 36 वर्षीय अर्जुन कार्कीलाई उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पठाएको थियो। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणसिंह दलगण अन्तर्गतको सुरक्षा पोस्ट मालुमेलाबाट खटिएको टोलीले निकुञ्जको कोर इलाकाबाट बेवारिस अवस्थामा फेला परेकी बोल्न नसक्ने एक महिलाको साउन 20 गते उद्धार गरी प्रहरीलाई बुझाएको छ। रूद्रध्वज गणबाट खटिएको टोलीले गोर्खा जिल्ला गोर्खा नगरपालिका 9 पहिरोका कारण भत्किएको घरमा पुरिएका दुईजना स्थानीयको साउन 18 गते उद्धार गरी जिल्ला अस्पताल गोर्खा पुर्याएको छ। भवानी बक्स गण र खड्गदल गणबाट खटिएको टोलीले सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका 2 स्थित मध्य पहाड़ी लोकमार्गमा बस र जीप एकापसमा ठोकी सुनकोशी नदीमा खसेको जीप र सवार व्यक्तिहरूको साउन 18 गतेदेखि खोज तथा उद्धार कार्य गरिरहेको छ। रणभैरवगढ़बाट खटिएको टोलीले काठमाण्डौ महानगरपालिका 27 जम्मल स्थित स्थानीयको घरमा विद्युत सर्ट भई लागेको आगो साउन 23 गते निभाएको छ। गोरखदल गण अन्तर्गत सुरक्षा बेस त्रिवेणीबाट खटिएको टोलीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला सुस्ता गाउँपालिका 5 सुस्ता पारी क्षेत्रमा साउन 23 गते अस्थायी तटबन्ध निर्माण गरेको छ। नारायणी नदीले कटान गरी गाउँभित्र पानी प्रवेश गर्न लागेपछि अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा अस्थायी तटबन्ध निर्माण गरिएको हो। इलाम जिल्लामा तैनात रणशार्दुल गणले मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 10 स्थित राजदुवालीमा साउन 17 गते गएको पहिरोले अवरूद्ध भएको सड़क खुलाएको छ। सोक्रममा टोलीले यात्रुहरू बिरामी वृद्ध वृद्धा बालबालिका तथा अशक्त व्यक्तिहरूलाई सहयोग तथा सहजीकरण गर्नुका साथै अवरूद्ध बाटो खुलाउन निरन्तर रूपमा खटिएको हो। कालीजङ गण र नम्बर 23 फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बागलुङ जिल्ला बागलुङ नगरपालिका 4 उपल्लो चौर स्थित गौरीधाम शिव मन्दिरमा साउन 18 गते स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ। मन्दिर दर्शनका लागि जाने भक्तजन तथा स्थानीयलाई लक्षित गरी सञ्चालन गरिएको सहायता कक्षबाट 111 जना लाभान्वित भएका छन्। श्रीनाथगढ़ अन्तर्गत सुरक्षा बेस लाङटाङबाट खटिएको टोलीले रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका 4 स्थित टेउछे खोलामा रहेको काठको पुल साउन 19 गते मर्मत गरेको छ। साउन 18 गते परेको अविरल वर्षाका कारण पुलमा क्षति पुगेपछि स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीको सहयोगमा पुल मर्मत गरिएको हो। विष्णुदल गणले धनुषा जिल्ला विदेह नगरपालिका 6 तीनकौरियामा साउन 20 गते एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम सञ्चालन गरेको छ। सो दौरान विपद व्यवस्थापन भत्किएका संरचनामा खोज तथा उद्धार आगो निभाउने तरिका लगायत प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक र व्यवहारिक अभ्यास गरिएको थियो। बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणबम गढ़का 338 जना सकल दर्जाले प्रकृति संरक्षण पदक प्राप्त गरेका छन्। गणपति प्रमुख सेनानी श्री खिम बहादुर डाँगीले साउन 21 गते गढ़मा आयोजित एक कार्यक्रमका बीच सकल दर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गर्नुभयो। विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधताका बीच प्रकृति संरक्षणमा खटी नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढ़ाउन उत्कृष्ट योगदान पुर्याउनुभएका सकल दर्जाको सम्मान स्वरूप उक्त पदक प्रदान गरिएको हो। काभ्रेपलाञ्चोक जिल्लाको भकुण्डे बेसीमा तैनाथ नम्बर 26 वाहिनी अड्डामा अन्तर्गतका युनिटपतिहरूलाई सहभागी गराई साउन 19 गते कमाण्डर्स कन्फरेन्स 2083 सञ्चालन गरिएको छ। सोक्रममा वाहिनीपति सहायक रथी श्री भीमशंकर वनले युनिटपतिहरूलाई जिम्मेवारी क्षेत्रमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी आवश्यक तयारी गर्न निर्देशन दिनुभयो। उक्त कन्फरेन्समा वाहिनी अड्डाको जिम्मेवारी क्षेत्रमा विद्यमान सुरक्षा चुनौतीहरू बाह्य आक्रमण विरूद्धको योजना विपद प्रतिकार्य आन्तरिक द्वन्द्व विरूद्धको सुरक्षा योजनाका विषयमा छलफल गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: दरखास्त आह्वान
3: मित्र राष्ट्र भारतको आर्म्ड फोर्सेस मेडिकल कलेज पुणेमा सन् 2026 सञ्चालन हुने एमबीबीएस कोर्समा सहभागी हुन इच्छुक नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिकका जेहेन्दार सन्ततिका लागि दरखास्त आह्वान गरिएको छ।
2: आवेदन दिने मिति र स्थान भर्ना छनौट निर्देशनालय जंगी अड्डामा साउन 20 देखि 26 गतेसम्म स्वयं उपस्थित भई आवेदन दिनुपर्नेछ।
3: शारीरिक योग्यता पुरूषको हकमा न्यूनतम 5 फिट 3 इन्च, महिलाको हकमा न्यूनतम 5 फिट हुनुपर्नेछ। उमेर 17 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ।
2: थप जानकारीका लागि भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.np मा हेर्नुहुन वा 01-5979-478 मा कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
4: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 वटा गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ वीरतापूर्ण सैनिक इतिहास झल्काउने सैनिक संग्रहालयको चिनारी।
5: वीर पुर्खाहरूको अदम्य साहस, समर्पण, देशभक्ति र बलिदानीबाट स्थापित नेपाली सेनाको इतिहास भनेको आधुनिक नेपाल र नेपालीकै इतिहास हो। गोर्खा राज्यबाट शुरू भएको आधुनिक नेपाल र नेपाली सेनाको इतिहास 2.5 शताब्दी पूरा भइसकेको छ। यसबीचमा नेपाली सेनाले आफ्नो सांगठनिक जीवनमा धेरै घुम्तीहरू पार गरिसकेको छ। गौरवपूर्ण इतिहास र विरासत बोकेको नेपाली सेनाको विभिन्न कालखण्डका ऐतिहासिक, पुरातात्विक, सैनिक महत्वका वस्तु सामग्री तथा दस्तावेज संकलन, संरक्षण तथा जगेर्ना गरी भावी पुस्तालाई जानकारी गराउनु संगठनको जिम्मेवारी पनि हो। त्यही महत्वलाई उजागर गर्नका लागि नेपाली सेनाले सैनिक संग्रहालय स्थापना गरेको छ। आजको कार्यक्रममा हामी इतिहास र वर्तमान जोड्ने सेतुका रूपमा स्थापित सैनिक संग्रहालयको चिनारी र महत्वबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुदीप ढकाल
6: र म प्राविधिक जमादार सरिना सापकोटा। राष्ट्रको इतिहास भनेको मिति, घटना र पात्रहरूको सूची मात्र नभई पुस्तौं पुस्ताको त्याग, साहस, समर्पण र स्वाभिमानको अभिलेख हो। समय बित्छ, पुस्ता फेरिन्छन्, युद्धका मैदानहरू शान्त हुन सक्लान्, तर इतिहासका पच्चाप अमिट रहन्छन्। यस्ता अजर अमर पात्र, घटनाक्रम र प्रमाणहरूको संग्रह हो सैनिक संग्रहालय। थप प्रस्ट्याउँदै इतिहासविद श्री दिनेश राजपन्त।
7: संग्रहालय भनेको चाहिँ कुनै जातिको बारेमा बुझ्न पनि, देशको बारेमा बुझ्न, कुनै समुदायको बारेमा बुझ्न, कुनै संस्कृतिको बारेमा बुझ्न संग्रहालयमा विभिन्नहरू सजाएर राखिन्छन्। जस्तो उदाहरणको अब हामी कुरा गरौं कि सैनिक संग्रहालय भनेपछि सैन्यको इतिहास धेरै माथिल्लो छ। अहिले हामीले मानिआएको विक्रम सम्वत 1819 बडा महारदेव पृथ्वीनारायण शाहले 5 वटा पल्टन खडा भएर आएको र खोजी गर्दै जाँदा विक्रम सम्वत 1801 आश्विन 15 गतेदेखि पनि त्यो र हामी लिच्छवी कालसम्मको पनि कुरा बुझ्न सक्छौ। त्यसैले संग्रहालयमा चाहिँ सबै कुरा बुझ्ने छर्लङ्ग गरेर राखिने कुरा नै संग्रहालय हो। संग्रहालय चाहिँ जीवन्त इतिहास हो।
5: इतिहासको गौरवशाली गाथा, पुराना हात हतियार र सैनिक पहिचानलाई जगेर्ना गर्न सैनिक संग्रहालय स्थापना गर्ने विश्वव्यापी अभ्यास छ। जस अनुरूप नेपाली सेनामा 2062 साल असार 27 गते तत्कालीन मन्त्री परिषदका उपाध्यक्ष श्री कृतिनिधि विष्टले सैनिक संग्रहालयको उद्घाटन गर्नुभएको थियो भने 2064 साल असोज 17 गतेदेखि सैनिक संग्रहालय सर्वसाधारणका लागि खुल्ला गर्न थालिएको हो। संग्रहालय स्थापनाको पृष्ठभूमिबारे प्रस्ट्याउनु हुँदै सहायक रथी श्री प्रेम सिंह बस्नेत अवकाश प्राप्त।
8: यो सैनिक संग्रहालय बनेको अहिलेको भवन आर्मी मेडिकल कलेज बन्नलाई उद्घाटन हुने अवस्थामा पुगेको रहेछ। त्यो चाहिँ एकदम इमर्जेन्सी ल्यान्डिङमा त्यो बन्नु गयो। त्यसरी अब यसरी जन्मियो यो र यो 57 सालमा यसको शिलान्यास भयो र यसरी यसको शुरू भएको हो। यो अहिले संसारभरिको एउटा इज्जत र एउटा सिकाउने बाटो, जनता र सेनाको सम्बन्ध होस्, चाहे विद्यार्थीलाई सिकाउनुहोस्, चाहे राजनीतिज्ञलाई सिकाउनुहोस्, साँची दिएर पढाउने एउटा स्कूल भन्नुहोस्, विश्वविद्यालय भन्नुहोस्, पाठशाला भन्नुहोस्, र यो कानमा सुन्नेले आफै देखेर पढ्ने ठाउँ हो। यो केटाकेटीले चाहिँ एउटा कन्सेप्टमा चित्र देखेर एउटा कन्सेप्टलाइज भयो। सैनिक सम्बन्ध, सरकारसँगको सम्बन्ध, सिभिल मिलिट्री रिलेसन, हाम्रो जस्तो देशमा सेना के थियो, यसको विकास के थियो, यसले के गर्यो, कसो गर्यो भने एउटा सेनाको यसो वृद्धिको लागि, जनताले बुझ्नको लागि, विदेशीले बुझ्नको लागि यो एउटा असाध्य महत्वपूर्ण स्कूल हो, प्रदर्शन स्कूल हो यो, र विश्वविद्यालय हो।
6: यसरी स्थापना भएको सैनिक संग्रहालय आज इतिहास बारे जान्ने बुझ्ने र अध्ययन गर्ने महत्वपूर्ण गन्तव्य बनेको छ। त्यहाँ पुग्ने जो कोहीले सैनिक इतिहाससँगै नेपालीको साहस राष्ट्रप्रेम र बलिदानको गौरवपूर्ण यात्रा नजिकबाट अनुभूति गर्न पाएका छन्। यस संग्रहालयको बाहिरी प्रदर्शनी भाग परिसरमा स्काई भ्यान हेलिकप्टर रोल्स रोल्स कार ऐतिहासिक डोजर फेरेट कार वीर शहीदको अर्धकदको शालिक हतियार तथा राउण्ड बनाउने पुराना मेसिन राणाकालीन पानी तान्ने पम्प तोप लगायतका विभिन्न हेभी मेसिनरी सामग्री प्रदर्शन गरिएका छन्। यस्ता सामग्रीले नेपालको स्मृति पहिचान र गौरवको अनुभूति गराउनुका साथै राष्ट्रिय इतिहास संरक्षणमा समेत उत्तिकै सहयोग पुगेको छ। सैनिक संग्रहालयका प्रमुख सेनानी श्री गेलङ लामा,
9: यसमा चाहिँ हाम्रो बाल बच्चादेखि लिएर स्वदेशी विदेशी सबैजनालाई यो संग्रहालय चाहिँ खुल्ला रहेको छ र यस हिसाबले गर्दाखेरि यहाँ जति पनि भिजिट गर्ने आगन्तुकहरू हुनुहुन्छ उहाँले चाहिँ नेपाली सेनाको बारेमा चाहिँ एउटा राम्रो जानकारी लिएर जानुहुन्छ भन्ने म पूर्ण विश्वास गर्दछु। कारण के हो भने जस्तै समूहमा आउने बाल बालिकाहरूलाई या अरू कुनै तालिमरत सकल दर्जाहरू वा अरू कुनै ग्रुपहरू आउनुहुन्छ भने उहाँहरूलाई चाहिँ हामीले अनिवार्य रूपमा हामीले यस संग्रहालयको विषयमा छोटो ब्रिफिङ पनि गर्ने गरेको छ, जसले गर्दाखेरि चाहिँ उहाँहरूलाई नेपाली सेनाको इतिहास बारे चाहिँ अति नै राम्रो कुराहरू चाहिँ हामीले चाहिँ जानकारी गराउन सक्छौ।
5: छाउनी स्थित सैनिक संग्रहालय विगत वर्तमान र भविष्यलाई जोड्ने माध्यम बनेको छ। यसको उदाहरण यहाँ भएका संग्रह कक्षहरू हुन्। संग्रहालयको प्रवेश कक्षमा वर्तमान प्रधान सेनापतिको जीवनी सहितको फोटो, नेपाल नेपाली सेना जंगी अड्डा तथा प्रीतनाहरूको झण्डाका साथै विभिन्न समयमा प्राप्त उपहारहरू रसुवागढ़ी तथा मकवानपुरगढ़ी प्रदर्शित गरिएको छ। साथै प्रवेश कक्षमा आगन्तुकहरूलाई श्रव्य दृश्यको माध्यमद्वारा नेपाली सेना सम्बन्धी जानकारी गराउने व्यवस्था समेत गरिएको छ। चालू आर्थिक वर्षमा मात्र 45,000 भन्दा बढ़ी स्वदेशी तथा विदेशी आगन्तुकले सैनिक संग्रहालय अवलोकन गरिसकेको तथ्याङ्क छ। यो तथ्याङ्कले सैनिक संग्रहालयको महत्व र उपयोगिता पुष्टि गरेको छ। सैनिक संग्रहालय बारे थप जानकारी दिँदै गुल्म प्रबन्ध हुद्दा सानुराम केसी,
10: परमाधिपति कक्ष छ, त्यसमा चाहिँ हाम्रो शिरपाच पृथ्वीनारायण शाहदेखि अन्तिम राजा शिरपाच ज्ञानेन्द्र गृहविक्रम शाहदेव सम्मको उहाँहरूले गर्नुभएको कृति र कार्यहरू उल्लेख गरिएको छ। वंशा चार्ट पनि राखिएको छ। युद्ध स्मृति कक्ष छ, 22-24 राज्यहरूलाई एकीकरण गर्दा लडेका गढीहरूको सचित्र वर्णन गरिएको छ। यही कक्षमा फर्स्ट वर्ल्ड वार सेकेन्ड वर्ल्ड वारमा नेपाली सेनाले भूमिकाहरू खेलेका झलक आउने गरी लिएको तस्विरहरू पनि त्यहाँ प्रष्ट छन्। पूर्व प्रधान सेनापति कक्ष छन्, पहिलो प्रधान सेनापति विराज थापा मगरदेखि हालसम्मका प्रधान सेनापति तस्विरहरू चाहिँ त्यहाँ राखिएको छ। पोसाक कक्ष छ, पोसाक कक्षमा पृथ्वीनारायण शाहले एकीकरण गरिसकेपछि नेपाली सेनामा के पोसाकहरू चाहिँ लागू भए क्रमशः हामीले त्यहाँ देखाइएको छ। हतियार कक्ष आउँछ, हाम्रो जनरल गेन्द्र शमशेर राणाज्यूले बनाउनु भएको हतियारहरू पनि त्यहाँ हेर्न सक्नुहुनेछ र त्यसमा पुराना हतियारहरू खम्पा अपरेशन ओखलढुङ्गा कारवाही भूसा कारवाही जस्ता कारवाहीहरूको त्यहाँ चित्र सहित प्रयोग भएका हतियारहरूदेखि लिएर उहाँले गरेका कार्यहरू क्याप्सनमा पनि राखिएको छ।
6: मंगलबार र बुधबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सर्वसाधारण सहित विदेशीका लागि समेत संग्रहालय खुला रहने गरेको छ। अवलोकनका सम्बन्धमा थप प्रस्ट्याउँदै अमलदार सविता सापकोटा,
11: हामीले चाहिँ विशेष गरी भिजिटरलाई सुविधाहरू सकेसम्म राम्रो दिने प्रयास गरेका छौँ। अब जस्तै निशुल्क पार्किङ एरिया प्लस उहाँहरूले ल्याउनु भएको सामानहरू राम्रो लकर सुरक्षाको व्यवस्था गरिएको छ। प्लस कोही अब घुम्दा घुम्दै बिरामी भयो भने पनि प्राथमिक उपचार, त्यसपछि अनि कोही बुढाबुढी बिरामी अब त्यस्तो आउनु भए पनि ठाउँ ठाउँमा चाहिँ सिटहरूको व्यवस्था गरिएको छ। प्लस विदेशीलाई पनि गाइड आवश्यक परेको खण्डमा चाहिँ हामीले गाइड गर्ने गरेका छौँ। त्यसपछि अब भित्र उहाँहरूको मनमा लागेको कुरा हामीहरू सबै सेयर गरेर सोध्नुहुन्छ। अब हामीले पुजेसम्म जानेसम्म उहाँहरूलाई बताइदिन्छौँ यहाँको बारेमा खुलेर। प्लस त्यसमा पनि उहाँहरूलाई लागेको सुधार गर्नुपर्ने अथवा यहाँ म्युजियममा थप केही प्लस गर्नुपर्ने छ भने उहाँहरूको लागि सुझाव पुस्तिका राखिएको छ। उहाँहरूले चाहिँ आफ्नो प्रतिक्रिया त्यसमा लेखेर चाहिँ खोल्ने गर्नुभएको छ।
5: संग्रहालयको पूर्व परम सेनाधिपति कक्षमा नेपाली सेनाको परम सेनाधिपति पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मको पूर्ण कदको तस्विर सहित तत्कालीन राजाको पालामा खड़ा भएका पल्टन तथा सैनिक कार्यवाहीको बारेमा उल्लेख गरिएका छन्। यसै गरी युद्ध स्मृति कक्षमा एकीकरण समयका युद्धहरू, नेपाल अंग्रेजी युद्ध, नेपाल तिब्बत युद्ध र प्रथम तथा दोस्रो विश्वयुद्धमा नेपाली सेनाले भाग लिएका तस्वीरहरू, आधुनिक नेपाल निर्माणको क्रममा भएका एकीकरण अभियानको नक्सा, विभिन्न मित्र राष्ट्रका प्रधान सेनापति तथा विभिन्न व्यक्तिहरूको भ्रमणको फोटो र विभिन्न किल्लाको फोटो प्रदर्शन गरिएका छन्। सैनिक सम्बन्धी यस्ता दुर्लभ संग्रहले अवलोकनकर्ताहरूलाई समेत आकर्षित गरेको छ।
12: म शीतल दाहाल, बनेपा नगरपालिका वडा नम्बर 2। हाम्रो नेपाल एकीकरणदेखि चाहिँ ककले एकीकरण गर्नुभयो, को को राजाहरू हुनुभयो, अनि कस्ता मेटेरियल्सहरू युज भएछन् नेपाल एकीकरण गर्दाखेरि भन्ने थुप्रै चिजहरू हाम्रो इतिहासमै देख्न पाइयो। यहाँनिर एकदम गौरव महसुस भयो पृथ्वीनारायण शाह एकीकरण गरेर अहिले हामी सिङ्गो नेपाल नेपाली भन्न पाएका छौँ, त्यो एकदम गौरव फिल भइरहेछ।
13: म दिनेश घिसिङ, पहिला विगतमा कतिपय कुराहरू चाहिँ अब पढेर थाहा पाउँछ भने चाहिँ हेरेर थाहा पाउने कुराहरू भयो। सेनाको यो पक्ष चाहिँ प्रत्यक्ष रूपमा यो यस्तो खालको रहेछ पढेर भन्दा पनि कतिपयले चाहिँ हेरेरै देख्ने भयो, देखेपछि जानकारी राम्रोसँग पाउने भयो यो रहेछ। अनि युद्धका कुराहरू भयो, युद्ध यस्तो ठाउँमा यतिखेर यस्तो यो तरिकाले लड्या रहेछ, अनि यो ठाउँको रहेछ, विगतमा चाहिँ अब कहाँ कहाँको किल्लाहरू थियो सबै ठाउँमा त नघुमेको हुनसक्छ, त यो भित्र आइसकेपछि चाहिँ सबै ठाउँ घुमेको जस्तो भयो, त्यो फिल हुन्छ हामी आफूलाई। नेपाल चाहिँ पहिला यो पूर्वदेखि पश्चिमसम्मको चाहिँ सिमानहरू यहाँ यहाँसम्म थियो भन्ने कुराहरू त घुमेर चाहिँ सम्भव थिएन भने यहाँ हेरेर सम्भव भयो नि त एकै ठाउँमा, त्यो राम्रो पक्ष छ।
4: सैनिक संग्रहालय इतिहासलाई निहाल्ने, अनुभव सङ्गाल्ने र सिक्ने थलो पनि हो। संग्रहालयको अवलोकनले इतिहास प्रत्यक्ष देखिने र अनुभूति गर्न सकिने विषय समेत बन्ने गरेको छ। खास गरी विद्यार्थीहरूको सिकाइमा सैनिक संग्रहालयले के महत्व राख्दछ त? प्रभात स्कूल भक्तपुरका शिक्षक राजकुमार सहकर्मी,
14: एउटा बच्चाहरूलाई चित्र मार्फत देखाउन पायो, त्यसले पनि उनीहरूको मनमा चाहिँ एउटा उत्सुकता जिज्ञासा, गोर्खाली सैनिकहरू चाहिँ यसरी चाहिँ लड्नु पर्ने जुन आवश्यकताहरूको बारेमा चाहिँ उनीहरूले प्रत्यक्ष त देख्न पाएनन्, कमसे कम त्यो अनुभव गरोस् भन्ने उद्देश्यले चाहिँ उनीहरूलाई यहाँ लिएर आयो। अनि त्यो मात्र होइन, हात हतियार त जोस् यो बच्चाहरूको माइन्डमा अलिकति युद्ध भन्ने बित्तिकै क्युरियोसिटी हुन्छ नि त, हामीसँग पनि त्यस्तो खालको वेपन्स रहेछ पहिला पुराना वेपन्सहरू भन्ने, त्यो वेपन्स त जसरी होइन क्याप्चर हुन्छ क्या। त्यो संग्रहालयले धेरै कुराहरूमा मदत गरेकै छ, जस्तो हामीले उनीहरूलाई कक्षा कोठामा मात्र हामीले पढाएर के हो जस्तो कि मैले बाघ भनेर त्यो बाघ यस्तो यस्तो छ भनेर मौखिक रूपमा भन्दाखेरि कस्तो कस्तो नि, उनीहरूलाई जुमै लगेर प्रत्यक्ष देखाए जस्तै हाम्रो इतिहासको कुराहरू पनि संग्रहालयले देखाउन सकेका कोसिसहरू जुन प्रयास गरेको छ त्यसले उनीहरूलाई चार भिटामा पढाउने भन्दा धेरै कुराको ज्ञान दिने चाहिँ यस्ता खालका मदतहरू गर्ने चाहिँ मलाई अनुभव गरेको छ।
5: यस संग्रहालयमा अतिरथी, प्रधान सेनापति तथा वीर योद्धा कक्षमा हालसम्म अवकाश प्राप्त सेनापतिको र अतिरथीहरूको परिचय सहितको तस्वीर, वीरको सम्मान पाएका सैनिक व्यक्तिहरू तथा गौरवशाली इतिहास रची भिक्टोरिया क्रस प्राप्त गर्न सफल नेपाली गोर्खा सैनिकको संक्षिप्त परिचय सहितको तस्वीर राखिएका छन्। यसै गरी सैनिक पोशाक कक्षमा पृथ्वीनारायण शाहको पालादेखि हालसम्मका विभिन्न कालखण्डको समयमा लागू गरिएका नेपाली सेनाको पोशाकलाई प्रदर्शन गरिएको छ। यस्ता प्रदर्शनीले सैनिक इतिहासदेखि वर्तमानसम्मलाई उजागर गरेको छ।
15: मेरो नाम प्रनिसा पराजुली हो, म 6 कक्षामा पढ्छु। मलाई यहाँ आउन पाएकोमा खुसी पनि लागेको छ अनि राम्रो लागेको छ। मैले यहाँ आएर पहिला प्रयोग हुने सामग्रीहरू हेरे अनि राजाहरूले के युद्धमा के सामानहरू प्रयोग गर्नुहुन्छ भनेर हेरे अनि त्यसपछि इतिहासको बारे थाहा पाउन पाए, वेपनहरू पनि हेरे, मलाई खुसी लाग्यो। हाम्रो लागि या हाम्रो विद्यार्थीको लागि नेपाली सेनाहरूलाई यस्तो सामानहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
16: मेरो नाम एरिकोजु हो। यहाँनिर नेपाली एकीकरणको बेला भएको युद्धहरू, नेपाल अङ्गोलो वर सम्बन्धी के अर्को युद्धहरू, विभिन्न प्रकारका गन वेपनहरू, युद्धमा लाउने गियर अनि नेपाल सेनाको एउटा ठुलो झाँस टाइपको स्काई वे पनि देखे। अनि पछि यहाँ एउटा हाम्रो देशलाई पाकिस्तानको डिफेन्स मिनिस्टरले गिफ्ट दिनुभएको एउटा गोल्डन प्लेट भएको गन पनि देखे। अनि यिनीहरू सबैमा फेभरेट चाहिँ मेरो त्यो वीर गन भन्ने एउटा गन छ। यस्तो भए त सामाजिकको बारेमा धेरै कुराहरू सिक्न पायो, त्यो युद्धहरूको बारेमा, अनि पछि जनरल नलेजको पनि धेरै कुराहरू सिक्यौं। यसका साथसाथै हामीहरूले इतिहासको बारेमा पनि धेरै सिकेको छौँ। नेपाली सेनालाई त म धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
17: स्वप्निल बासकला, कक्षा छमा। मैले यहाँ वेपनहरू हेर्न पाएँ। हाम्रो नेपालको इतिहासको बारे एकदमै महत्वपूर्ण वेपनहरू र आउटफिटहरू, अनि पछि हाम्रो पहिलाका पुस्ताहरूले हाम्रो यो नेपाल बनाउन के काम गरेका थिए भनेर हामीलाई देखाएको छ। अनि पछि मलाई सबसे मनपर्ने भनेको सङ्ग्रहालयको बाहिर डिस्प्ले गरिरहेको प्लेन र मसिन बनाउने सामान हो। यी सामानहरू हेर्दा मलाई मेरो इतिहास र मेरा फौजीहरूको लागि एकदमै ठुलो सम्मान पाएको हो। म यहाँ मेरो बाहिरको साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि, यहाँको सङ्ग्रहालयले हाम्रो इतिहासलाई मात्र होइन हाम्रो युवा र हाम्रो फौजीहरूलाई पनि चिनाउने गरेको छ।
6: नेपालको एकीकरण अभियान, ऐतिहासिक युद्ध, सैनिक जीवन तथा पुर्खाको वीरताको गाथाको संग्रह सैनिक संग्रहालय बनेको छ। यस संग्रहालयमा तरवार, खुडा, खुकुरी हुँदै आजसम्म नेपाली सेनाले प्रयोग गर्दै आएका हात हतियारहरू समेत राखिएका छन्। यसै गरी विभिन्न ऐतिहासिक घटनाक्रममा प्रयोग भएका हतियार, नेपाली सेनाले प्रयोग गरेका पुराना हात हतियार तथा औजार, गोलीको गति नाप्ने उपकरण, गेहेन्द्र शमशेरको जीवनी सहितको तस्विर, नेपाली सेनाको प्रत्येक युनिटहरूको आदर्श वाक्य सहितको झण्डा, वीरगन, इलेक्ट्रिक गन, 106 मिमी आर्सियल, पूर्वाधार निर्माणका झलकहरू, पुराना संचारका उपकरणहरू, पुराना सैनिक ब्याण्डका बाजाहरू, प्याराट्रुप्स, रेन्जर, आर्टिलरीका सामग्रीहरू समेत सैनिक संग्रहालयका आकर्षण हुन्। संग्रहालयमा राखिएका यस्ता सामग्रीहरूले के अर्थ राख्दछ त? त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर श्री सुरेश ढकाल,
18: नेपालको निर्माणको कुराहरू गर्दाखेरि सैनिक इतिहासलाई बिर्सेर सम्भव छैन। सैनिक संग्रहालय भनेर भन्यो भने पनि त्यो चाहिँ नेपाली इतिहासको अथवा नेपाली समग्र सन्दर्भको एउटा पाटो हो। यदि तपाईँसँग एउटा राम्रो खालको सैनिक संग्रहालयहरू छैन जसका आधारमा चाहिँ विगतका बारेमा राष्ट्र निर्माणको कथा भन्न सकियोस्, त्यस्तो खालको नहुँदाखेरि चाहिँ मुलुकको इतिहास नै पनि कमजोर हुन्छ अथवा विश्वसनीय नहुन सक्छ। त्यो कारणले गर्दाखेरि सैनिक इतिहास चाहिँ माध्यम हो, तर सिङ्गो राष्ट्र निर्माणको इतिहासको बारेमा समाधान छ, नयाँ पुस्तालाई थाहा दिनुपर्छ, इतिहासलाई लेखन र पुनर्लेखन गरिराख्नुपर्छ। फेरि त्यसका लागि चाहिँ म्युजियमहरू एकदमै महत्वपूर्ण हुन्छ। म्युजियम भनेको चाहिँ त्यो सबै सामग्रीहरूलाई व्यवस्थित ढंगबाट संरक्षण गरेर राखिएको कुराहरू भयो, सम्पूर्ण रूपमा चाहिँ तपाईँको भौतिक अवयवहरू जो अहिले उपलब्ध छ त्योहरूको पनि उत्तिकै महत्व भनेको अर्थ हुन्छ रहन्छ। संग्रहालयभित्र रहेका चाहिँ हात हतियार दस्तावेजको कुरा मात्र नभएको कुनै गढीहरू किल्लाहरू त्यत्तिकै महत्वपूर्ण हुन्छन्।
5: मानव सभ्यताको विकास, राज्य निर्माण, प्रविधि परिवर्तन, सामाजिक संरचना र संस्कृतिको यात्रा बुझ्ने माध्यम पनि भएकाले संग्रहालय वर्तमान पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने र इतिहासप्रति गर्व गर्ने कडी बनेको हो। संग्रहालयको विविध कक्षमा पुरस्कार, पदक तथा मोमेन्टोहरू, नेपालले शान्ति स्थापनार्थ भाग लिएका विभिन्न फोटो, नेपालले नेतृत्व तथा आयोजना गरेको तेस्रो साठ सम्मेलनको फोटो, पाल्पा सिलखानाको नेपाल अंग्रेज युद्ध पहिलाको हतियार राख्ने ऱ्याक, चोरी शिकारीबाट बरामद वन्यजन्तुका अस्थि पञ्जरहरू, हवाई जहाज विरूद्धको कार्यवाहीको मोडल लगायत जर्मन विरूद्ध प्रथम भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाले लड़ाई लड़ेको नमूनाको मोडल आदि राखिएको छ। छाउनीमा रहेको सैनिक संग्रहालयसँगै राष्ट्रिय संग्रहालय पनि रहेको छ। राष्ट्रिय संग्रहालयमा पनि नेपाली सेना सम्बन्धी थुप्रै सामग्रीहरू राखिएका छन्। त्यसो त राष्ट्रिय संग्रहालय रहेको पुरानो भवन भीमसेन थापाको पालामा बनाइएको नेपालको पहिलो जंगी अड्डा पनि हो। त्यसैले राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय नजिकैको दूरीमा रहेकोले अवलोकनकर्ताहरूलाई थप सहज भएको र संग्रहालय स्थापनाको उद्देश्य पूर्तिमा समेत सहयोग पुगेको राष्ट्रिय संग्रहालयका अधिकृत श्री सुभाष कृष्ण डंगोलको बुझाइ छ।
19: राष्ट्रिय संग्रहालयमा चाहिँ सैनिक इतिहाससँग जङ्किने विभिन्न ऐतिहासिक सामग्रीहरू रहेका छन्, जस अन्तर्गत चाहिँ विधात हतियार, तरवार, फुकुरी, बन्दुक अनि सैनिक पोसाकहरू, त्यसै सुरक्षात्मक सामग्रीहरू, युद्धमा भएका चाहिँ सैनिक उपकरणहरू, विभिन्न कालखण्डमा राणाहरूले प्राप्त गरेका सैनिक पदकहरू, सम्मान चित्रहरू अनि दस्तावेजहरू पनि संकलन गरेर प्रदर्शनमा राखिएको छ। राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय दुवै संग्रहालय नेपालको इतिहास, संस्कृति र सम्पदाको संरक्षण र प्रबोधन सम्बन्धी एउटा महत्वपूर्ण संस्थाको रूपमा दिन सकिन्छ। यी संग्रहालयहरू नजिकै भएकोले पनि आगन्तुकहरूले एकै भ्रमणमा दुईटै संग्रहालय अवलोकन गर्न चाहिँ उहाँहरू पाउनुहुन्छ। राष्ट्रिय संग्रहालय चाहिँ समग्र रूपमा नेपालको ऐतिहासिक पुरातात्विक सांस्कृतिक तथा कलात्मक सम्पदाको प्रदर्शन गरिन्छ भने सैनिक संग्रहालय चाहिँ नेपाली सेनाको इतिहास, सैन्य परम्परा, युद्धकला, वीरताको इतिहास चाहिँ विशेष रूपमा प्रदर्शन गर्छ। यसरी नै यी दुवै संग्रहालय एक अर्काका पूरक संस्थाको रूपमा हेर्न सकिन्छ।
6: श्रोता, सैनिक संग्रहालय केवल पुराना हतियार, पोसाक वा सामग्रीहरूको संग्रह मात्र होइन, यो हाम्रो राष्ट्रिय इतिहास, वीरता, त्याग र गौरवको जीवन्त अभिलेख हो। यहाँ सुरक्षित रहेका ऐतिहासिक सामग्री, युद्धमा प्रयोग भएका उपकरण, वीर सैनिकका स्मृति चिन्ह तथा अभिलेखहरूले नेपाली सेनाको गौरवशाली यात्रालाई जीवन्त रूपमा उजागर गरेका छन्।
4: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार शोभा विष्टलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-644-35-031।
6: एगुडा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी 4 तनहुँ।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
0: मोबाइल नम्बर 98-261-52-067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
10: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
1: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
10: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
10: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
1: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
10: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ।
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढी र पहिरोबाट बचौं र बचाऊ।
10: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
1: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
10: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रेसो र बाँस, भूक्षय रोकिन्छ पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस।
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
10: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
10: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0556361175, 98560-63175।
11: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट चलेको
12: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाहन्छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560-30-324।
15: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
16: दिदी पनि नमजाएर झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0656-590-065, मोबाइल 98166-34372।
18: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
19: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौंडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
18: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
20: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौंडा, भित्री बजार। फोन नम्बर 0656-70-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
21: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डरा हेर्यो त्यस्तै, सोफा, पर्दा,
18: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
21: त्यसो नभने म पनि अब नातिकेटो भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
18: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98563338 98461658।

0: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
2: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
2: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
2: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811176069, 9807725229,
2: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811143222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
0: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
2: पुराना गर गहना सँग नयाँ साथ फेर,
1: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
3: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268,
4: 9857062068।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
7: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564043।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर सेरिजाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोमगोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोमगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461168 98235 52763

0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 5563175, 98 5 60 63 175।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पिटिई, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0 65 590 511।
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्याश्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
2: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
2: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848664145।
5: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
10: मंगलम पुनरी काक्ष मंगलाया तनुहरी
11: पंडित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
12: ओमकार।
11: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
12: ओमकार।
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार।
11: यहाँ पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
11: विस्तृत जानकारीको लागि फोन नम्बर 9856705834।
2: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
13: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: धार्मिक महोत्सवका आकर्षणहरू
13: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
14: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
2: कथा सहितको झाँकी गीती नाटक
13: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन,
2: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
13: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
2: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
15: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
16: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
17: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
15: सन्देश ट्रेडर्स सुप्ला गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706076, मोबाइल 9856062676।
18: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
19: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
18: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि पढ्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
19: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
18: फोन नम्बर 0614510000
19: 0614510002 मोबाइल नम्बर 9856084466
18: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
20: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
21: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
20: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन।
22: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ। दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9842614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
4: आहा, कति राम्रो देखिएको, कोठा नै चेटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
7: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
5: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
8: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
8: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9850608385।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460747580।
10: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु। तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रुमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
16: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
15: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
16: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
15: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
16: विद्यार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
15: पार्वती रिमाल दुलेगौडा रु 10,100,
16: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
15: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
16: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
15: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
16: खिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
15: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
16: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
15: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155।
17: पङ्खा
18: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
19: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
17: गतिलो ठाउँ चाहिँ कहाँ छ?
19: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
17: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाल्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
20: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
21: आफ्नो प्रतीक्षाले माया भने कुरी रहे, माया गर्न जान्दथे कि जान्दिनथे त्यो त थाहा छ, तर चोट चाहिँ पुर्यायो। यो कागजको ठेगानामा भेटिन्छ या भेटिन्न त्यो पनि थाहा छैन, बस त्यति थाहा छ। त्यति धेरै वर्ष पहिलोपटक आशले डरभन्दा अगाडि

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी FM.com लगइन गर्नुका साथ हाम्रो पालो नेपाली पालको एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। बत्तीसौं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय 57 औं आयोजनामा शनिबार दमौलीमा जिल्ला स्तरीय वक्तृकला प्रतियोगिता सम्पन्न भएको छ। सरकारी कार्यालयको कामकाजमा मातृभाषाको आवश्यकता र महत्व विषयमा आयोजित प्रतियोगितामा पञ्चमी माध्यम विद्यालय शुक्ला गण्डकीकी पूनम सिंह ठकुरे प्रथम भएका छन्। प्रतियोगितामा आदिकवि भानुभक्त माध्यम विद्यालयका समीक्षा थापा द्वितीय र सतगती माध्यम विद्यालयकी जेसिका पाण्डे तृतीय भएकी छिन्। चण्डी देवी राष्ट्रिय माध्यमिक विद्यालयकी सुरक्षा तिमल सिंह, मीन माध्यमिक विद्यालयकी गंगा नेपाल र आदि गंगा बारिया र आदिकवि भानुभक्त माध्यमिक विद्यालयकी सस्मिता केसी शान्त आउनुभएका छन्। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष सनम तामाङका अनुसार प्रतियोगितामा जिल्लाका 17 विद्यालयबाट 31 विद्यार्थीको सहभागिता रहेको थियो। जिल्ला प्रहरीले काँसेको पोखरा सत्र ड्याम साइडमा जुवा तास खेल्ने तथा खेलाउने साधारण प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार साँझ करिब 6:30 बजे ड्याम साइड बच्चा क्षेत्रमा जुवा तास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बेदमबाट प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले जुवा तास खेल्ने तथा खेलाउने साधनलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई को सातबाट नगद 28,070 रुपियाँ र भारतीय नगद 2,500 रुपियाँ तथा 156 प्रति तास बरामद गरे प्रहरीले जनाएको छ। जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र अभिव्यक्तिगत स्वतन्त्रता प्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्ध विषयका मुद्दाहरू पनि बढ्दै गएको पाइएको छ। महिलाहरूका शिक्षा, रोजगार र आर्थिक विकास निर्भरताका कारण आफ्नो अधिकारका लागि कानूनी बाटो रोज्ने प्रवृत्ति बढेको तनहुँ जिल्ला अदालतका सदस्य नन्दुप्रसाद आचार्यले बताउनुभयो। सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताको बुझाइ विस्तार हुनु सम्बन्ध विषयको मुख्य कारण भएको उहाँको ठम्बाइ छ। नगरपालिका सकुलबारीमा एक वृद्धको घाँटी रेखेर हत्या भएको छ। 75 वर्षीय काली सार्कीको घरभित्र हत्या भएको अवस्थामा फेला परेको हो। उहाँको घाँटी बाँधेर हत्या प्रहार गरिएको देखिएपछि प्रहरीले हत्या भएको प्रारम्भिक अनुसन्धान थालेको छ। शनिबार राति करिब 9 बजे मृतकको घरमा कोठा भाँडामा लिएर बस्दै आएका दाङको घोराईमा उपमहानगरपालिका सात्र 55 वर्षीय देवराज मगरले घटनाबारे प्रहरीलाई खबर गर्नुभएको थियो। खबर लगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नरप्रति शेख जितेन्द्र कुमार बस्नेतको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

0: स्वास्थ्यजिल्ला अदालतले फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोर्खामा पक्राउ भएका छन्। कास्की अदालतबाट एक वर्षको कैद सजाय फैसला भएका थासाङ नगरपालिका तीन मुस्ताङका दाउद तामाङ आइतबार गोर्खा नगरपालिका एघारबाट पक्राउ परेको प्रहरीले जनाएको छ। गत असार 28 गतेको अदालतको आदेश अनुसार एक वर्ष कैद सजाय तोकिएर फरार रहेका तामाङलाई आइतबार गोर्खा नगरपालिका एघार बाह्र किलोबाट पक्राउ गरिएको प्रहरीक्षक धीरेन्द्र यादवले जानकारी दिनुभयो। लमजुङको मर्सङदी गाउँपालिका साथ याङदीमा 10 शैयाको नवनिर्मित आधारभूत अस्पताल र सञ्चालनको तयारी पूरा भएको छ। भवन निर्माण सम्पन्न भए पनि अस्पताललाई तोकिएको क्षमता अनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरण जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था गाउँपालिकाले जनाएको छ। सरकारको एक स्थानीय तह एक आधारभूत अस्पताल कार्यक्रम अन्तर्गत निर्माण गरिएको भवन केही सातालि सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। आर्थिक वर्ष 2077-78 काम शुरू भएको हो। 6,18,79,481 लागतमा निर्माण गरिएको हो। नारायण नदीमा किनार बसोबास गरिरहेको नवलपुरका मुसहर समुदायले आफ्नो परम्परागत जीविकोपार्जनको आधारका रूपमा रहेको माछा मार्ने अधिकार सुनिश्चित गर्न माग गर्दै जिल्ला राष्ट्रिय कुञ्चलाई ज्ञापन पत्र बुझाएको छ। नेपाल मुसहर एकता समाजले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरचना अधिकृत दिल बहादुर पूर्जालाई नवलपुरमा ज्ञापन पत्र बुझाउँदै आफ्नो माग पूरा गर्न आग्रह गरेको हो। ज्ञापन पत्र बुझाउँदै समाजका सचिव जितेन्द्र मुसहरले पुस्तौंदेखि माछा मार्ने जीविकोपार्जन गर्दै आएको आफ्नो समुदायलाई सजुवा माछा मार्ने वातावरण बनाउन आग्रह गर्नुभयो। संघको दक्षिण चापाकोट नगरपालिकालाई सिद्धा तारामासँग जोड्ने 30 किलोमिटर पुर्याउन सक्ने मार्गको समस्या अझै रहेको छ। चापाकोटलाई सिद्धा तारामासँग जोडेर आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले 2052 सालमा सड़क निर्माण गरिएको थियो, तर अहिलेसम्म सड़क कालोपत्र हुन सकेको छैन। कुनै समय सड़कबाट चापाकोटबाट बुटावलका लागि 8 मिनी बस र गलाइनबाट 15 बोलेर जिम नियमित सड़क हुने गर्छ, तर अहिले भने सार्वजनिक सवारी साधनले पाउन नसकिने अवस्था छ। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। 3 बजेसम्मको लागि सपरिवारलाई भेट्नुहोस्। राम्रोसँग झ्याल ढोकाको सुको लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानी माईको पानी राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUKL LAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौं, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अंत्य हुन्छ। तपाईको बाकी समय शुभ रहोस्। शुभरात्री।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98271036 र 98460594530।
5: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
6: पण्डित बहादुर सुन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
7: ओमकार
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
6: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634 छ।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285587।
11: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333098 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: यस्तो पङ्ख चलिरहेको देखिनु भन्यो
12: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
0: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98 560 30 324।
1: शुक्ला गण्डकी एफएम 97.6
15: घटना दुर्घटना
16: कला संस्कृति
15: स्थानीय राष्ट्रीय
17: अन्तर्राष्ट्रिय खेलकुद
16: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
18: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98 560 60 554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल साउन महिनाको 25 गते सोमबार, इस्वी सम्वत 2026 अगस्त 10 तारिक, नेपाल सम्वत 1146। सूर्य बिहान 5:32 हुनेछ भने सूर्यास्त साँझ 6:48 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा। शुक्ला गण्डकी समाचार शुरू गरौं। इस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

वर्षसम्म दोषी ठहर पूर्व मन्त्री गोविन्द राजोशीलाई कै छु ज्येष्ठ नागरिक भएकाले जेल जानु नपर्ने एक महिनामा जापानी इन्सेफ्लाइटिक्स संक्रमणबाट कम्तीमा 9 जनाको मृत्यु 37 जना संक्रमित अस्पतालमा भर्ना 15 महाधिवेशनको कार्यतालिका तलमाथि हुँदैन सभापति थापाको भनाई बदौ महिनादेखि राजस्वता मन्त्रीहरूले महिनामा एकपटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने 30 वर्षदेखि सगरमाथाको देश जोन मालपत्र सप ग्रीन बुट्सलाई घर फर्काउने प्रयास बोर्डिक हिम पहिरोमा मृत्यु भएका निर्मल पूजाको सबैलाई दगियो 3 नेपालीको सब मंगलबार काठमाडौँ ल्याइने हर्मुज मालपत्र भएका जहाजहरू सुपर स्प्रेडर बन्न सक्ने चेतावनी इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैव सुदूरपश्चिम रोयल्समा फर्किए।

0: अब संसार विश्वमा सुन्नुहो शास्त्रीय सुन्द्रपाठी राष्ट्रपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्नो मन्त्रीहरू र आम नागरिकका बीच प्रत्यक्ष संवाद भएर जन उत्तरदायी राजनैतिक सरकारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको राष्ट्रपा महामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी राष्ट्रपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। भूमि मान्छेको आवाज र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई राष्ट्रपाले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ। बेलुका 5 बजेदेखि 6 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला गरिनेछ, जहाँ नागरिकले आफ्ना गुनासो अपेक्षा र सुझावहरू मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ। बेलुका 6 बजेदेखि मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा आम नागरिकमा भएका सुझाव र देशको समस्यामा नीतिगत विषयमा सघन छलफल गर्ने पार्टीको धारणा तय गर्ने राष्ट्रपाले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालत अदालतमाथि गर्न नहुने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा ललितपुरमा हिजो केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आउँदो असोज 16 गतेदेखि 19 गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको बताउनु भएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पछिलाई समेटेर निष्पक्ष महाधिवेशन गर्न तयार रहेको बताउनु भएको छ। तर अर्को पक्षले तर्साएको भरमा आफू नतर्सिने पनि प्रश्न पार्नु भएको छ। केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति देउवा सहित निवर्तमान कार्य समितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको बताउनुभयो। उहाँले 15 महाधिवेशनलाई निष्पक्ष बनाउनका लागि के गर्नुपर्ने हो त्यो गर्न समय तयार रहेको उहाँले बताउनुभयो। थापाले भन्नुभयो, तर एउटा कुरो के प्रश्न पार्छु भने म तर्साएर तर्सिन्न, दबाएर दबिन्न र फकाएर फकिन्न। यो पार्टीमा 4 पुस्ताको सहभागिता छ, सबैलाई समेटेर लैजानुपर्छ। सभापति थापाले चुनावमा कांग्रेसको जिम्मेवारी रहेको धेरै नेता कार्यकर्ताले रूपमा मतन नहालेको भन्दै यो विषयमा नोटिसमा रहेको समेत बताउनुभयो। पार्टी विधान र कानून अनुसार तय गरिएको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको उहाँको तर्क गर्नुभएको थियो। पार्टीको महाधिवेशनका लागि जुन मिति तय गरिएको छ त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई छैन, किनभने हामी विधानको व्यवस्थाले त्यो कुरा तोकिएको छ। त्यसकारण असोज 16 र 19 गतेसम्म नै महाधिवेशन हुन्छ। सभापति थापाले पार्टीको वैधानिकता विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुरानो अवलोकन आदेशलाई सामान्य रूपमा लिएको भन्दै पुनः न्यायालयको सम्मान गर्नुपर्ने बताउनुभयो। विधान सम्मत भएको विशेष महाधिवेशनलाई यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनु पर्ने अवस्था नरहेको उहाँको भनाइ छ। थापाले 15 महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने कुरामा समेत बैठकमा छलफल गर्नुपर्ने बताउनुभयो। विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व मन्त्री गोविन्द राज जोशीले ज्येष्ठ नागरिक भएका कारण कारागारमा नबसे कडी छुटको सुविधा पाएका छन्। विशेष अदालतका बहुमत न्यायाधीशको आदेशबाट पूर्व मन्त्री जोशीले उक्त सुविधा पाएका हुन्। भ्रष्टाचार ठहर गर्ने सर्वोच्च अदालतको अन्तिम फैसला कार्यान्वयनका लागि गत शुक्रबार जोशी विशेष अदालतमा हाजिर भएका थिए। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला संलग्न इजलासमा सर्वोच्चको अन्तिम फैसला कार्यान्वयनका विषयमा सुनाई भएको थियो। सुनाईपछि न्यायाधीश पौडेल र कोइरालाले जोशीलाई ज्येष्ठ नागरिक सम्बन्धी ND 2063 दफा 12 बमोजिम सुविधा हुने अनुमति दिएको हो। न्यायाधीश दुवै पौडेल र कोइरालाले कैदमा बसेको अवस्था नदेखिए पनि जोशीले अख्तियारको अनुसन्धान तथा पूर्वपक्षको क्रममा 3 महिना 17 दिन थुनामा बसिसकेको अवस्थालाई हेरेर कैद छुटको पृष्ठभूमिका रूपमा उल्लेखेको छ। जोशीले पेशी दिवसको दिन नियमित अदालतमा उपस्थित भएको विषय पनि औलाएको छ, जोशीले उमेर र स्वास्थ्य व्यवस्थाको विषयलाई पनि कै छुटको आधारको रूपमा लिएको छ। जोशीले ज्येष्ठ नागरिक सम्बन्धी 2063 दफा पारा समेतका आधारमा कैद र जरिवाना छुट दिलाई पाउन निवेदनमा माग दावी गरेका थिए। न्यायाधीश रावले भने ज्येष्ठ नागरिकले पनि कैद छुटको सुविधा लिन सर्वोच्चको फैसला कार्यान्वयन गरेर कारागारभित्रैबाट निवेदन दिनुपर्ने फरक राय दिएका छन्। जोशीले 75 वर्ष नागेको ज्येष्ठ नागरिक भएको अवस्थामा ज्येष्ठ नागरिक सम्बन्धी 2063 दफा 12 एक ग बमोजिम कैद छुट सुविधा पाउन सक्ने विषयमा न्यायाधीश रावलले प्रतिवादी जोशीलाई अन्तिम फैसलाको ठहर भएको कैद र जरिवानाको लागत सम्बन्धी तनहुँ जिल्ला अदालतमा पठाउन विशेष अदालतमा लिखित पठाउने बेहोरा उल्लेख भए पनि उक्त प्रक्रिया पूरा नभएको राहुलको तर्क छ। उक्त फैसला बमोजिमको लागत विशेष अदालत तनहुँ जिल्ला अदालतमा नपठाइ निवेदकका भरमा कै छुट दिन नसकिएको राहुलको राय छ। ज्येष्ठ नागरिक सम्बन्धी ऐनको प्रावधान अनुरूप कैद छुट पाउन सक्ने भए पनि सर्वोच्चबाट फैसला पश्चात ठहर भए बमोजिम निज कैदमा बसिरहेको भन्ने अवस्था नदेखेका कारण सिधै छुट नहुने फरक राय उल्लेख छ। जापानी इन्सेफ्लाइटिस जेई भाइरसको संक्रमणबाट एक महिनामा कम्तीमा 9 जनाको मृत्यु भएको छ। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोग मध्ये जेई सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्दछ। केही वर्ष यता जेईले प्रकोपकै रूपमा लिन थालेको छ। जे एसिया तथा पश्चिम प्रान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा फैलिने भाइरस मस्तिष्क संक्रमण हो। जे भाइरस संक्रमित किउले सजातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्दछ। यो लामखुट्टेको टोकाईबाट सर्ने फ्लाई भी भाइरस हो। डेंगी जिका पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्दछ। सुँगुर हाँसको सँगको यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुँगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको मृत्यु हुन्छ भने बाँच्नेहरूमध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। पछिल्लो केही सातामै जे भाइरसको संक्रमणबाट कोशी प्रदेशमा 6, मध्य प्रदेशमा 2 र लुम्बिनी प्रदेशमा 1 जनाको गरी 9 जनाको मृत्यु भएको छ। जेही संक्रमणको उच्च जोखिमको मौसम अझै शुरू हुन बाँकी रहेकाले आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन्। सगरमाथाको 8,500 मिटरमा पर्ने डेथ जोनमा बितेको 30 वर्षदेखि रहेको चर्चित सप ग्रीनबुट्सलाई घर फर्काउने अभियान शुरू भएको छ। सन् 1996 ऐतिहासिक कारवाहीका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे मोरुपको सप फिर्ता ल्याउन भारत सरकारले विशेषज्ञ टोलीको खोजी शुरू गरेको बीबीसीले जनाएको छ। हरियो र पहेँलो रंगको बुट लगाएका कारण ग्रीनबुट्स नाम दिएको सप सगरमाथा चढ्ने धेरै आरोहीहरूका लागि 3 दशकदेखि चुचुरो पुग्ने बेलाको एउटा भयावह र परिचित सूचक बन्दै आएको थियो। शुरूमा त्यो सब सहकर्मी तसेवाङ पाला जोरको मान्य पनि लुगा र पर्वतारोहणका सामग्रीको पछिल्लो अध्ययनपछि भारतीय सुरक्षा फौजले त्यो सब दोर्जे मोरुपकै भएको निष्कर्ष निकालेको हो। -40 डिग्री सेल्सियस तापक्रम र न्यून अक्सिजन रहने चीनतर्फको अति नै अप्ठ्यारो र भिरालो बाटोमा हिउँमा जमेको सब तल ओर्लाउनु असाध्यै चुनौतीपूर्ण र खर्चिलो मानिन्छ। यसका लागि अनुभवी शेर्पाहरूको टोली परिचालन गरी 2 सेप्टेम्बरसम्ममा सब भाडा पुर्याउने र डीएनए परीक्षणपछि परिवारलाई बुझाउने योजना बनाएको छ। आफ्नो पति कहिल्यै नफर्कने खबर पाए पनि 30 वर्षदेखि प्रतीक्षा गरिरहेको महाकी श्रीमती र परिवारका लागि यो अभियानले ठूलो राहत दिनेछ। लद्दाखमा रहेको घरमा उहाँ रहेका घरमा मोरुपका परिवारले उहाँको शव ल्याएर अन्तिम संस्कार गर्ने र उहाँले ऐतिहासिक ग्रीन बुट्सलाई सम्झना र गर्वको प्रतीकका रूपमा सुरक्षित राख्ने बताएका छन्। बागलुङको समस्याग्रस्त सड़कका रूपमा रहेको बुर्तिबाङ ढोरपाटन सड़कको अवस्था बुझ्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल आइतबार बागलुङ पुग्नु भएको छ। स्थलगत अनुगमनपछि मन्त्री लङसालले सालजनी ढोरपाटन सडकखण्ड अन्तर्गत पूर्तिबाङदेखि ढोरपाटनसम्मको सडक सहज बनाउने प्रतिबद्धता जनाउनु भयो। सालजन्डी ढोरपाटन सडक निर्माणमा ढिलाइ हुनुमा ठेकेदारहरूको कमजोरी रहेको उल्लेख गर्दै मन्त्री लङसालले ठेक्का लागिसकेका क्षेत्रमा छिटो सडक कालोपत्री गर्नुपर्ने बताउनुभयो। उहाँले ढोरपाटन आउने पर्यटकलाई सडकका रूपमा शास्त्रीय सडकका कारण शास्ती भएको विषयमा सरकारको ध्यान आकर्षण भएको बताउनुभयो। समयमै काम सम्पन्न गर्न ठेक्का नलागेका क्षेत्रमा तत्काल ठेक्का प्रक्रिया गरी बनाउन साल झन्डी ढोरपाटन सडक योजनालाई मन्त्री रमसाले निर्देशन दिनुभएको छ। भाग नम्बर दुईका संसद सोम कार्कीले जानकारी दिनुभयो। अनुगमनका क्रममा मन्त्री रमसाले बुर्तिबाङ बजारका स्थानीयवासीसँग छलफल समेत गर्नुभएको थियो। स्थानीयले बुर्तिबाङ बजारमा देखिएको खानेपानीको समस्या समाधान गर्न बुर्तिबाङ प्रादेशिक अस्पतालको सेवा विस्तारमा सहयोग गर्न मन्त्री क्षमा गरेका थिए। स्थानीयका समस्या तथा गुनासो सुनेपछि मन्त्री लम्सालले बुर्तिबाङ बजारको खानेपानी तथा प्रादेशिक अस्पतालको समस्याबारे आफू अवगत रहेको बताउनु भएको थियो। पाकिस्तानको बोर्डविकमा हिम पहिरोमा परिमिति भएका विश्व प्रसिद्ध हिमालारोही निर्मल पूजा नेम्साईको सर्प अन्तिम संस्कारको निमित्त बेला दगिएको छ। निर्मल पूजाको सफाई तथा बिहान पाकिस्तानको इस्लामाबादबाट बेला दगिएको हो। बेलायतमा नै उहाँको अन्तिम संस्कार गर्नेछ। परराष्ट्र मन्त्रालयको स्रोतले बारा खारिसलाई बताएको परिवारको चाहना अनुसार निर्मल पूजाको सर्प बेलायत दगिएको हो। बोर्डविक हिम पहिरोमा परेर विश्व निर्मल पूजा सहित 10 जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा 6 जना नेपाली थिए। दुर्घटनाबाट निर्मल पूजा सहित 4 जनाको शव गत शुक्रबार इस्लामाबाद ल्याएको थियो। शुक्रबार दिउँसो इस्लामाबाद ल्याइएका निर्मल पूजा किली पेम्बा शेर्पा किलो ग्याल्पो शेर्पा र निमा शेर्पाको शव रहेको थियो। एक नेपालीको शव घटनास्थलमै रहेको छ। मृत्यु हुने 6 नेपाली मध्ये पूर बहादुर गुरूङ युक्तको शव बिहिबार साउन 21 गते नेपाल ल्याइएको थियो। घटनास्थलमा अझै एक नेपाली नवाङ थिन्डु शेर्पा, एक पाकिस्तानी र एक अमेरिकीको शव रहेको जनाइएको छ। भौगोलिक कठिनाई र खराब मौसमका कारण उनीहरूको शव संकलन गरी ल्याउन नसकिएको स्रोतले बताएको हो। इस्लामाबाद ल्याइएका 3 नेपालीको शव सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मंगलबार काठमाडौँ ल्याउने र नभए बुधबार ल्याउने तयारी भइरहेको स्रोतले बताएको हो। अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएको कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजीको क्रममा हिजो दिउँसो गुरू सिंहे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक एसपी मनोहर भट्टले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो भिराएको भन्दै व्यवसायिक साझेदारीहरूलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरी जनाएको छ। सिंह 2074 सालमा नेपाली कंग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिका को मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ्नु भएको लुम्बिनी प्रदेश 01013P79 नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्गमा पर्ने झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रुगी राखेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार सिंहको खोजीका लागि गौतम बुद्ध विमानस्थलमा रहेको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो। जिल्ला प्रहरीले कास्कीले पोखरा सदरग्राम चाइटबाट जुवा तास खेल्ने तथा खेलाउने सदनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार साँझ करिब 6:30 बजे स्ट्याम्प साइट क्षेत्रमा जुवा तास खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरीकाले वेदनबाट प्रहरी टोली खटिएको थियो। टोलीले जुवा तास खेल्ने तथा खेलाउने सदनलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नेपाली नगद 28,070 रूपियाँ, भारतीय नगद 2,500 रूपियाँ तथा 156 पोते तास बरामद गरिएको प्रहरी जनाएको छ। पक्राउ परेकालाई जिल्ला शासन कार्यालय कास्केबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा र सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा 5 दिनको म्याद थप गरी अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। जिल्लामा आर्थिकात्मक निर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढ्दै गएको पाइएको छ। महिलाहरूमा शिक्षा, रोजगार र आर्थिक आत्मनिर्भरताका कारण आफ्नो अधिकारका लागि कानूनी बाटो रोज्ने प्रवृत्ति बढ़ेको तनहुँ जिल्ला अदालतका श्रेष्ठ दार्गिन नन्द प्रसाद आचार्यले बताउनुभयो। सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार हुनु सम्बन्ध विच्छेदको मुख्य कारण भएको उहाँको ठम्बाइ छ। गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा नाम दर्ता भएका 2,456 मुद्दा मध्ये सम्बन्ध विच्छेदका 952 छन्। अदालतले 810 मुद्दा निरूपण गरेका छन्। आर्थिक वर्ष 2022-83 अंशका 287 मुद्दा दर्ता भएकोमा 189 किनारा लगाएको छ। झाँक्री जिल्ला अदालतले फैसलापछि फरार रहेका मुस्ताङका दाउद तामाङ गोर्खामा पक्राउ परेका छन्। कास्कीय अदालतले एक वर्षको कैद सजाय फैसला गरेका थासाङ गाउँपालिका तीन मुस्ताङका दाउद तामाङ आइतबार गोर्खा नगरपालिका एघारमा पक्राउ परेको जिल्ला प्रहरीले जनाएको छ। गत असार 28 गतेको अदालतको आदेश अनुसार एक वर्ष कैद सजाय तोकी फरार रहेका तामाङलाई आइतबारको गोर्खा नगरपालिका नम्बर 11-12 किलोबाट पक्राउ गरेको प्रहरी निरीक्षक धीरेन्द्र यादवले जानकारी दिनुभयो। तामाङलाई आइतबार नै कास्की जिल्ला अदालत पठाइएको प्रहरीको भनाइ छ।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98-166-34-372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।